शुभप्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। आज बुधबार मई 27 तारिक 2026, तदनुसार विक्रम सम्वत 2083 सालको ज्येष्ठ 13 गते, साथै शक सम्वत 1948 सालको ज्येष्ठ 7 गते। समय अहिले बिहानीको ठिक 6:25 अनि 38 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौँ आजको हाम्रो प्रभातकालीन प्रसारण। एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त नजिक औ टाढाका अति आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत प्रसारण सहयोगी रेशमा अनि प्राविधिक सहयोगी सचिनको तर्फबाट पनि हार्दिक स्वागत, अभिनन्दन सहित सप्रेम नमस्कार।

कृतज्ञ मनमा सधैँ नै शान्ति बस्छ र सकारात्मक सोचले जीवनलाई उज्यालोतर्फ डोर्याउँछ। हामी साँच्चै भाग्यमानी छौँ किनभने हामीले फेरि अर्को नयाँ दिन जिउने अवसर प्राप्त गरेका छौँ। त्यसैले सबैभन्दा पहिले ईश्वरप्रति कृतज्ञ रहौँ, मनमा सकारात्मक सोच राखौँ र आशा, विश्वास अनि मुस्कानको साथ आजको दिनको सुरुवात गरौँ। अधिवेशनको थालनी गरिरहेका छौँ अर्चनाबाट।

जुन परिवर्तन तपाईँ संसारमा देख्न चाहनुहुन्छ त्यो परिवर्तन पहिला स्वयंमा ल्याउनु पर्दछ। आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

श्रोता, आज इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा अर्थात् बकरिद, यसैले हाम्रा सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङ ईद उल अजहा अर्थात् बकरिद पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। र आजको अर्चना कार्यक्रममा आफ्नो आध्यात्मिक वार्ता प्रस्तुत गर्नका लागि स्टुडियोमा आउनुभएको छ खरसाङ निवासी रेशमा बानुज्यू, र उहाँले प्रस्तुत गर्नुहुने विषय रहेको छ ईद उल अजहा बकरिद अर्थात् कुर्बानी, र उहाँको साथमा सहयोगी हुनुहुन्छ खरसाङ निवासी अख्तर हुसैन ज्यू।

0: بالله، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الحمد لله، الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. आज हामी आकाशवाणी खरसाङमा ईद उल जुहा अनि बकरिदको निम्ति केही वार्ता तपाईँलाई जानकारी दिनको निम्ति आइरहेको छु। मेरा साथ सह बहिनी रेशमा बानु आउनु भएको छ। उहाँले तपाईँहरूलाई बकरिद ईद उल जुहाको निम्ति के हो कसो हो छोटकरीमा नेपालीमा केही जानकारी दिनुहुन्छ। म अब अनुरोध गर्छु हाम्रो रेशमा बहिनी केही दुई चारवटा शब्द उहाँले भनिदिनुहोस्।
1: अस्सलाम अलैकुम, बिस्मिल्लाहि रहमानि रहीम। म रेशमा बानु खरसाङ निवासी, आज आकाशवाणी खरसाङ तर्फबाट ईद उल अजहा अथवा बकरिद छोटकरीमा केही जानकारी गर्न चाहन्छु। ईद उल अजहा अथवा बकरिद मुस्लिम धर्मलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण चाडहरू मध्ये एक हो। इस्लामिक मान्यता अनुसार हजारौँ वर्ष पहिले अल्लाहले आफ्नो प्रिय पैगम्बर अथवा दूत हजरत इब्राहिम अलैहिस्सलामको भक्तिको परीक्षा लिने निर्णय गर्नुभयो। हजरत इब्राहिमले लगातार 3 रातसम्म सपनामा अल्लाहले उनलाई आफ्नो सबैभन्दा प्रिय वस्तु बलिदान दिने आदेश दिनुभयो। उनले धेरै धेरै पशु जनावरहरूको बलिदान दिए भएन अनि उनका बलिदान अल्लाहले अस्वीकार गर्नुभयो। इब्राहिम अलैहिस्सलाम र उनका बीबी हाजराबाट एउटा अति नै प्रिय छोरो इस्माइललाई प्राप्त गरेका थिए। निकै बुढेसकालमा सहारा थियो, यसैले उनका लागि संसारको सबैभन्दा प्रिय वस्तु उनका छोरा नै थिए। ईद उल बकरिद मुस्लिम धर्मलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण चाडहरू मध्ये एक हो। यसलाई त्यागको पर्व भनिन्छ। यो पर्व इस्लामिक पात्रको अन्तिम महिना 10 दिन

मा मनाइन्छ। यो पर्वले त्याग, विश्वास, आज्ञा पालन, दया, सहयोग र मानवताको सन्देश दिन्छ। इदुल बकरिद इब्राहिम र उनका छोरा हजरत इस्माइल अलैहिस्सलामको महान योगको सम्झना मानिन्छ। त्यसपछि इब्राहिम र इस्माइल अल्लाहपट्टिको त्याग, भक्ति, दुवैको विश्वास अटुट देखिन्छन्। यो पर्व हज यात्रासँग पनि सम्बन्धित छ। इस्लाम धर्ममा 5 स्तम्भ हुन्छ: इमान, नमाज, रमजान, जकात, हज। संसारमा भएका लाखौँ मुस्लिम समुदायहरू यस समयमा साउदी अरबको पवित्र सहर मक्कामा हज गर्न चाहन्छन्। हज इस्लाम धर्मको महत्त्वपूर्ण धार्मिक कर्तव्य मानिन्छ। हामी मानिस सबै एक नै समान हुन् भनी बुझाउँछ। यही कुर्बानी पनि हुन्छन्। बलिदानको लागि इब्राहिमले छोरालाई भन्नुभयो, पहाडको बाटोमा लिएर गए। बाटोमा सैतानले, इब्लिसले धेरै पल्ट बहकाउने प्रयास गरे। सैतान इब्लिसले भन्यो, बुढेसकालको छोरालाई किन मार्छौ? यो केवल सपना मात्र हो। तर इब्राहिमले सैतानको कुरो सुन्नुको साटोमा उसलाई कङ्कर अथवा ढुङ्गा हिकाएर भगाए। यही घटनाको सम्झनामा आज पनि हज गर्ने जानेहरूले सैतानलाई 7 ढुङ्गा हानि प्रक्रिया पुरा गर्छन्। जब इस्माइलले आँखामा पट्टी बाँधे ताकि छोराको अनुहार देखेर ममता नजागोस् र घाटीमा छुरी चलाउन लागे, तब अल्लाहले उनको यो अटुट विश्वास र त्याग देखेर प्रसन्न हुनुभयो। अल्लाहले तुरन्तै स्वर्गबाट एउटा भेडा पठाउनु भयो र इस्माइलको ठाउँमा उक्त भेडालाई राखिदिनु भयो। इस्माइलले आँखाको पट्टी खोल्दा छोरा इस्माइललाई सुरक्षित उभिएको थियो र यही भेडाको कुर्बानी भएको थियो। त्यसपछि यो घटनाको त्याग र विश्वासको प्रतीक बनियो। इद उल बकरिदको दिन मुस्लिमहरू बिहान चाँडै उठेर नहुन्छन्, नयाँ र सफा लुगा लगाउँछन् र लोग्नेहरू मस्जिद अथवा ईदगाह भन्नाले मैदानमा विशेष नमाज पढ्न जान्छन्। अनि स्वास्नीहरू घरमा नमाज पढेपछि सबै एक अर्कोमा इद उल मुबारकको शुभकामना दिन्छन्। परिवार, साथी भाइ, छिमेकीहरू बीचमा खुसी र मेलमिलापको वातावरण हुन्छ। यस पर्वले मुख्य उद्देश्य कुर्बानी हो, अर्थात् सम्पूर्ण सक्षम मुस्लिमहरूको बाख्रा, भेडा, ऊट कुर्बानी दिन्छन्। कुर्बानीको मासु अथवा प्रसादलाई हामी 3 भागमा बाँडिन्छ। एक भाग परिवारको लागि राखिन्छ, दोस्रो भाग आफन्त र साथीहरूलाई दिन्छ र तेस्रो भाग चाहिँ गरिब अथवा दुखी मानिसहरूलाई वितरण गरिन्छ। यसले बाँडेर खाने, दान गर्ने अनि अरूको दुःखमा साथ दिने भावना सिकाउँछ। इद उल अजा बकरिद समाजमा एकता र भाइचाराको भावना बढाउँछन्। त्यस दिन सबै मुस्लिमहरू आफ्ना मतभेद बिर्सिएर प्रेम र समानताको साथ भेटघाट गर्छन्।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ ईद उल अजा बकरिद अर्थात् कुर्बानी, जसलाई प्रस्तुत गर्नुहुँदैछ रेशमा बानु ज्यूले र उहाँको साथमा सहयोगी हुनुहुन्छ अख्तर हुसैन ज्यू।

0: यस पर्वले मानिसलाई इमानदारी सहयोगी बन्न प्रेरित गर्छ। कठिन परिस्थितिमा पनि हामी सही मार्गमा रहनु र भगवान प्रति विश्वास कायम राख्नु सिकाउँछ। अन्तमा ईद उल बकरिद अथवा कुर्बानी केवल धार्मिक पर्व मात्र नभएर प्रेम, त्याग, सहयोग र मानवताको महान सन्देश बोकेको पर्व हो। यसले परिवार, समाज र सम्पूर्ण मानव समुदायलाई एकबद्ध बनाउँछ। ईद उल बकरिद सबैलाई खुसी, शान्ति, सद्भावनाको बाटोमा अघि बढाउन प्रेरणा दिन्छन्। सबैजना नयाँ लुगा, मिठाई, उपहार पाएर धेरै खुसी हुन्छन्। घर घरमा स्वादिष्ट भोजनहरू बनिन्छ। विभिन्न प्रकारको भोजनहरूले ईद उलको रौनक अझ बढाउँछ।
1: बडा मिठो कुरो भन्नुभयो हाम्रो रेशमा बानुले। त यो बकरिद 1447 हिजरीको आखिरी महिना हो। हाम्रो इस्लामिक क्यालेन्डरको हिसाबमा यो अन्तिम महिना हो। त्यसपछि हाम्रो अर्को महिनामा हाम्रो नयाँ साल मोहरम सुरु हुन्छ। र यो बकरिद जुन चाहिँ हामीले मनाउँदैछौँ, यो बकरिदमा जुन चाहिँ कुर्बानी हुन्छ, त्यो कुर्बानीमा को कोले चाहिँ कुर्बानी गर्नु अनिवार्य छ, यो सबैले छ के कसो छ? मैले जानेकोमा त जसकोमा हैसियत छ उहाँले यो कुर्बानी चाहिँ गर्नुहुन्छ। र त्यसलाई तपाईँले जुन चाहिँ भन्नुभयो अहिले बडा तिन भागमा पाडेर सबैलाई वितरण गर्नुहुन्छ, असल कुरो हो। यसले भाइचारा सिकाउँछ, त्यो पनि असल कुरो हो। अनि बकरिद हाम्रोमा इस्लामिक धर्ममा तिनवटा पर्व विशेष गरिकन र हामी हर्षोल्लासले मनाउँछौँ। एउटा त ईद उल जुहा, एउटा ईद उल फितर, एउटा मोहरम। त्यसमध्ये यो चाहिँ हामी अहिले ईद उल जुहा मनाइरहेको छौँ। म अख्तर हुसेन, समाजसेवक, जम्मै हाम्रो संसारवासी, भारतवासी, पहाडवासीलाई मेरो आन्तरिक हृदयले सबैलाई शुभकामना, शुभेच्छा दिन्छु। र सबैजनाले शान्तिमय भएर हाम्रो यो पर्व, सबैको पर्व एकअर्कामा भाइचारगी राखेर मनाऊ। सँगसँगै यो ईद उल जुहाको महत्त्व पनि हामीले सुनौँ। अल्लाह ताआलाले हामीलाई यही पर्वलाई, यही पर्वले यही सिकाएको छ, जो हामीले सबभन्दा अल्लाह ताआलाको निम्ति के गर्नु सक्छौँ। र इस्लाम हजरत इस्लाम इस्लामले सिकाउनु भयो, अगर उहाँले चाहेर उहाँको हुकुम भएछ भने हाम्रो आफ्नो प्रिय त्यो बुढेसकालमा पाएको नानीलाई पनि हामी कुर्बानी गर्नु सक्छौँ भन्ने जुन चाहिँ हामीलाई एउटा मनमा उहाँले वार्ता दिनुभएको छ, त्यसलाई शरण गर्छौँ हामीले। अनि हाम्रो यसमा बहिनीले उहाँले लेखेको नेपाली कवितालाई सुनाइदिनुहोस् भनेर।
0: अल्लाहको नाममा कुर्बानी दिउँ, इब्राहिमको बाटोमा हामी हिँडौँ, इमान र सब्र दिलमा राखी सत्यको बाटोमा अघि समाऊ। इस्माइलले दिएको बलिदान अल्लाह प्रतिको ठुलो सम्मान, त्याग र प्रेमको सन्देश बोकी फैलियो दुनिया संसार इमान। गरिब दुखीलाई कुर्बानीको प्रसाद बाँडी खुसी छौ, सबैको घरमा ईद उल बकरिदको पवन दिनमा शान्ति रहो सारा संसार। काबा तर्फ उठ्छन् हातहरू, दुआ गरौँ दिल सफा बनी, अल्लाहले स्वीकार गरून् हाम्रो सानो यो कुर्बानी, कुर्बानी, कुर्बानी। यति भनी म सानो यो व्रत अन्तमा सम्पूर्ण पहाडवासी देशवासीलाई हाम्रो मुस्लिम समुदायबाट माया र शुभकामना टक्राउँदछु। धन्यवाद।
1: धन्यवाद।

आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो ईद उल अजा बकरिद अर्थात् कुर्बानी विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो रेशमा बानु ज्यूले र उहाँको साथमा सहयोगी हुनुहुन्थ्यो अख्तर हुसेनज्यू साथमा सुन्नुभयो केही नाथ शरीफहरू हवस् त श्रोता तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ नमस्कार शुभ दिन।

0: विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले हिज साँझ नयाँ दिल्लीमा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङको साथ 17 विदेश मन्त्रीहरूको द्विपक्षीय संवाद बैठकको सह अध्यक्षता गर्नुभयो। श्री जयशंकरले दुवै देशहरू बीच व्यापक रणनीतिक साझेदारीको प्रगतिको समीक्षा गर्नुभयो। भारत र रोमानिया बीच हिज नयाँ दिल्लीमा रक्षा सहयोग सम्बन्धी संयुक्त समितिको दोस्रो बैठक सम्पन्न भएको छ। यसमा दुवै देशहरूबीच जारी रक्षा सहयोगको समीक्षा गरिएको छ र प्रमुख क्षेत्रहरूमा सहयोग बढाउने तरिकाहरूबारे चर्चा गरिएको छ। त्रिपुराका मुख्यमन्त्री डाक्टर माणिक शाहले हिज नयाँ दिल्लीमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई भेट गरेर राष्ट्रको लागि समर्पित 12 वर्ष पूरा भएकोमा उहाँलाई बधाई दिनुभएको छ। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयले मुम्बई मेट्रोपोलिटन क्षेत्रमा विश्वको अग्रणी फ्लेमिङ्गो ब्लू कार्बन अर्बन कम्प्लेक्स परियोजनाको प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएको छ। मन्त्रालयले महाराष्ट्र राज्य आर्द्रभूमि प्राधिकरणलाई प्राथमिकताका आधारमा यस पहलको जाँच गर्न निर्देशन दिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्डले उत्तर पुस्तिका मूल्याङ्कनका लागि प्रयोग गरिने अनस्क्रिन मार्किङ प्रणालीमा कुनै सुरक्षा उल्लङ्घन नभएको स्पष्ट पारेको छ। पश्चिम बंगालमा एक विशेष अदालतले मालदाको मोथाबाडीमा न्यायिक अधिकारीहरूमाथि भएको आक्रमणको आरोपमा 15 जनालाई 5 जूनसम्म राष्ट्रिय अन्वेषण अभिकरण एनआईएको हिरासतमा पठाएको छ। रेल मन्त्रालयले देशको पहिलो हाइड्रोजनबाट चल्ने 10 डिब्बाको डेमु रेल सञ्चालनमा ल्याउन स्वीकृति दिएको छ। यो निर्णय रेलवे क्षेत्रमा हरित र दिगो यातायात प्रबन्धन गर्ने दिशामा एक महत्वपूर्ण कदम रहेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समाचार प्रसारणपछि फेरि पनि हाम्रा समस्त श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौ। साथै आज बकरिदको अवसरमा पनि हाम्रा आकाशवाणी खरसाङका सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै शुभकामना शुभेच्छा व्यक्त गर्न चाहन्छौ। बकरिद, ईद अल अजा जसलाई बकरिद भनेर भन्ने गर्छौ, त्याग समर्पण प्रेम र मानवताको सन्देश बोकेको यस महान पर्वले हामी सबैको जीवनमा सुख समृद्धि शान्ति स्वास्थ्य र आपसी सद्भाव भाइचारा प्रदान गरून्। धर्मले मानिसलाई विभाजन होइन प्रेम र करुणाले जोड्न सिकाउँछ। फेरि पनि हाम्रा सम्पूर्ण आकाशवाणी खरसाङका श्रोताहरूमा बकरिद ईद अल अजाको धेरै धेरै शुभकामना शुभेच्छा। अब समय भइसकेको छ शुभ प्रभात कार्यक्रममा बिहानी सूचनाको। बिहानी सूचनामा खेतीपातीबारे सल्लाह, जसमा आज हामी सुन्तलामा मल प्रयोग विषयमा केही जानकारी दिने प्रयास गर्नेछौँ। कृषक दाजुभाइ तथा दिदीबहिनीहरू, सुन्तलाको बोटमा मल कति लगाउनुपर्छ त्यस विषयमा केही मुख्य कुराहरूको जानकारी गराइरहेका छौँ। सुन्तलाको बोटमा मल लगाउँदा बोटको फेददेखि करिब 1 फुट टाढोदेखि जहाँसम्म हाँगा फैलिएको छ त्यही परिधिमा मल छरेर हल्का गरी काँटाले खनेर मल माटोसित मिलाउनुपर्छ। यसरी खन्दा बोटको जराहरू नकाटियोस्, जमिनमा आर्द्रता नभए सिँचाइको व्यवस्था मिलाउनुपर्छ। 1 वर्ष पुगेको बोटलाई लगाउनु पर्ने मलको परिमाण यस प्रकार छ: गाईको मल 20 किलो, नाइट्रोजन 50 ग्राम, युरिया 110 ग्राम, फस्फेट 100 ग्राम, सुपर फस्फेट 625 ग्राम, पोटास 50 ग्राम, म्युरेट अफ पोटास 83 ग्राम। ध्यान दिनुपर्ने कुरा के छ भने गाईको मल र रासायनिक मलको परिमाण वर्षैपछि 10 वर्षसम्म बढाउँदै लानुपर्छ। अर्थात् 10 वर्षमा 20 किलो गाईको 200 किलो गाईको पाकेको मल नाइट्रोजन 500 ग्राम, फस्फेट 1 किलो र पोटास 500 ग्राम प्रति बोटको दरले प्रयोग गर्नुपर्छ। रासायनिक सारलाई मल आधा गरी 2 पल्टमा प्रयोग गर्नुपर्छ। प्रथम आधा भाग फूल फुल्न अघि अथवा मार्च अप्रेल महिनामा अनि दोस्रो आधा भाग अगस्त सेप्टेम्बर महिनातिर। हिउँदो महिनामा मल र जल लगाएपछि अदुवा बारीमा झै बोटको वरिपरि जहाँसम्म लगाउँदा खनिएको छ त्यही परिधिमा छोपाई गर्न सके जमिनमा आर्द्रता ठिक राख्न सकिन्छ। यसबाहेक पनि बगैँचामा झार उम्रन पाउँदैन, सोतर कुहेर मलमा परिणत हुन्छ र बोटलाई फाइदा पुग्छ। फागुन चैत महिनामा वर्षा नभए बगानमा माटोको आर्द्रता विचारेर सिँचाइको व्यवस्था मिलाउनुपर्छ। त्यस समय सिँचाइ गर्न नसकेमा फूल र फलका मसिना चिचिलाहरू सुखौरो लागेर झर्छ, फलनमा पनि कमी आउँछ औ पानीको अभावले गर्दा बोटको स्वास्थ्यमा पनि नराम्रो असर पर्छ। त भर्खरै श्रोता

ले सुन्नुभयो सुन्तलामा लाग्ने मल विषयमा केही जानकारी। अघिल्लो क्रममा अब हामी श्रोताहरूलाई सुनाउनेछौ पवन राई नामदुङको आवाजमा केही आधुनिक गीतहरू। कार्यक्रमको यो पहिलो आधुनिक गीतमा शब्दहरू रहेको छ पीएल यल्मोको, पीटी यल्मोको, अनि सङ्गीत रहेको छ पी लकी शेर्पाको।

श्रोताहरू, पौनराई नामदुङको आवाजमै रहेको छ यो अघिल्लो गीत पनि, जसमा शब्दहरू रहेको छ के विश्वकर्माको, अनि संगीत रहेको छ सुकराज दियालीको।

तिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पवन राई नामदुङको स्वरमा केही आधुनिक गीतहरू। पहिलो आधुनिक गीतमा संगीत रहेको थियो पीटी अल्मोको भने शब्दहरू रहेको थियो।

पी लक्कीको यसरी नै यो अन्तिम गीतमा के विश्वकर्माको संगीत रहेको थियो भने शब्दहरू रहेको थियो सुमित खातीको। यसको साथै श्रोताहरू अब भने हामी आकाशवाणीको बिहानी प्रसारण सेवामा प्रवेश गरिसकेका छौँ। एफएम 103.5 मेगा हर्चको ध्वनि तरङ्गमा आरम्भमा राखिरहेका छौँ केही भक्ति गीत संगीतहरू। यो पहिलो भक्ति गीत स्वीकार्नुहोस् चन्दना दर्नालको आवाजमा, राहुल उपासकको संगीतमा।

0: Chalep Chabata Sunhos. प्रथम प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किम को तीन दिवसीय भ्रमण में हुनुहुन्छ। उहाँले हिजो राज्य में सुरक्षित र पहुँचयोग्य परिवहन सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित पिंक बसहरूलाई हरियो झण्डिया देखाउनुभयो। केन्द्र सरकारले घुसपेट र अन्य कारकहरूबाट हुने जनसांख्यिकीय परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो साँझ नयाँ दिल्लीमा अस्ट्रेलियाली विदेश मन्त्री पेनी वाङसँग 17 विदेश मन्त्री द्विपक्षीय वार्ताको सह अध्यक्षता गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र क्यानाडा बीचको आर्थिक साझेदारीको अर्को अध्याय आपसी विश्वासमा आधारित हुने बताउनु भएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले हिज भाजपालाई चिन्नुहोस् पहलको एक भागको रूपमा नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा 12 देशका मिशन प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुभयो। अनि आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले हिजो पहिलो क्वालिफायर म्याचमा गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि हिज गान्तोक पुग्नुभयो। आफ्नो भ्रमणको पहिलो दिन राष्ट्रपतिले राज्यमा सुरक्षित र पहुँचयोग्य परिवहन सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित पिंक बसहरूलाई हरियो झण्डा देखाउनुभयो। राष्ट्रपतिले सिक्किमको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गर्न रिच पार्कमा रहेको अर्किडोरियमको पनि भ्रमण गरी त्यसको अवलोकन गर्नुभयो। उहाँले दुर्लभ पाण्डुलिपि र बौद्ध सांस्कृतिक कलाकृतिहरूको संरक्षणका लागि प्रसिद्ध नामग्याल तिब्बत विज्ञान संस्थानको पनि भ्रमण गर्नुभयो। भ्रमणको दोस्रो दिन आज राष्ट्रपतिले नाथुला पासको भ्रमण गर्नुहुनेछ। उहाँले सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उहाँले सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। यसका साथै सिक्किम यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने देशको 15 राज्य बन्नेछ। केन्द्र सरकारले घुसपेट र अन्य कारकहरूबाट हुने जनसांख्यिकीय परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै समितिको अध्यक्षता सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रभास प्रभाकर नावलेकरले गर्ने बताउनु भएको छ। जनगणना आयुक्तसँगै पूर्व आइएएस अधिकारी दुर्गाशंकर मिश्रा, पूर्व आइपिएस अधिकारी बालाजी श्रीवास्तव र अर्थशास्त्री डाक्टर समीका रविलाई समितिको सदस्यमा नियुक्त गरिएको छ। गृह मन्त्रालयका एक सहसचिव सदस्य सचिवको रूपमा काम गर्नेछ। श्री शाहले घुसपेट र अन्य कारकहरूबाट हुने अप्राकृतिक जनसङ्ख्या परिवर्तन कुनै पनि राष्ट्रको वर्तमान र भविष्यको लागि प्रमुख चुनौती भएको बताउनुभयो। उहाँले जनसङ्ख्यकीय परिवर्तन एक गम्भीर मुद्दा भएको र यो देशको सार्वभौमिकता मात्र होइन राष्ट्रिय सुरक्षा, कानून र व्यवस्था, सामाजिक संरचनामा गहन परिवर्तन र आदिवासी समाजको संरक्षणसँग पनि सम्बन्धित रहेको बताउनुभयो।
1: ये उच्च स्तरीय समिति अवैध अप्रवासन और अन्य अप्राकृतिक कारणों से पूरे देश में हो रहे जनसांख्यिकीय परिवर्तनों का व्यापक आकलन करेगी। ये धार्मिक और सामाजिक समुदायों के स्तर पर असामान्य जनसंख्या स्थानांतरण का भी विश्लेषण करेगी और इसके लिए एक योजनाबद्ध और समयबद्ध समाधान प्रस्तुत करेगी। प्रधानमंत्री नरेंद्र मोदी ने पिछले वर्ष लाल किले से अपने स्वतंत्रता दिवस भाषण में जनसांख्यिकीय परिवर्तन पर उच्च स्तरीय समिति की घोषणा की थी।
2: मैं आज देश के सामने एक चिंता एक चुनौती के संबंध में आगाह करना चाहता हूँ। षड्यंत्र के तहत देश की डेमोग्राफी को बदला जा रहा है, एक नए संकट के बीज बोए जा रहे हैं और ये घुसपैठिए मेरे देश के नौजवानों की रोजी रोटी छीन रहे हैं। ये देश सहन नहीं करेगा और इसलिए एक हाई पावर डेमोग्राफी मिशन शुरू करने का निर्णय किया।
1: समिति एक वर्ष के भीतर अपनी रिपोर्ट प्रस्तुत करेगी। वहीं आवश्यकता पड़ने पर समिति का कार्यकाल 6 महीने तक बढ़ाया जा सकता है। अनुपम मिश्र के साथ शिवांग मिश्रा, आकाशवाणी समाचार, दिल्ली।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो साँझ नयाँ दिल्लीमा अस्ट्रेलियाली विदेश मन्त्री पेनी वाङसँग 17 विदेश मन्त्री द्विपक्षीय वार्ताको सह अध्यक्षता गर्नुभयो। डाक्टर जयशंकरले हिन्द प्रशान्त क्षेत्र, पश्चिम एसियाको अवस्था र विश्वव्यापी तथा बहुपक्षीय मुद्दाहरूमा केन्द्रित छलफल भएको बताउनुभयो। उनीहरूले दुई देशहरूको बीचको व्यापक रणनीतिक साझेदारीको प्रगतिको समीक्षा गरे। डाक्टर जयशंकरले परमाणु ऊर्जा उत्पादनको लागि युरेनियमको आपूर्ति सहित ऊर्जा क्षेत्रमा सहयोग विस्तार भइरहेको भइरहेको उल्लेख गर्नुभयो। उहाँले दुई देशले महत्वपूर्ण खनिजहरूको व्यापारमा पनि काम गरिरहेको उल्लेख गर्नुभयो। भारत र रोमानिया बीच हिजो नयाँ दिल्लीमा रक्षा सहयोग सम्बन्धी संयुक्त समितिको दोस्रो बैठक सम्पन्न भयो। बैठकले दुई देशहरूबीच जारी रक्षा सहयोगको समीक्षा गर्यो र प्रमुख क्षेत्रहरूमा सहयोग बढाउने तरिकाहरूबारे छलफल गर्यो। दुई पक्षले साइबर सुरक्षा, सैन्य चिकित्सा सहयोग, संयुक्त तालिम, क्षमता विकास र रक्षा औद्योगिक सहयोगमा पारस्परिक रक्षा सहयोग योजनालाई अन्तिम रूप दिए। बैठकको सहअध्यक्षता रक्षा मन्त्रालयका सहसचिव र रोमानियाको रक्षा नीति योजना र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उपप्रमुखले गरेका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewscorsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र क्यानाडा बीचको आर्थिक साझेदारको अर्को अध्याय आपसी विश्वासमा आधारित हुने बताउनुभयो, जसले दुवै देशको साझा समृद्धिलाई अगाडि बढाउनेछ। क्यानाडाको टोरन्टोमा आयोजित राजनीतिक पुनस्थापनादेखि व्यावसायिक वितरणसम्म मन्त्री स्तरीय पूर्ण सत्रलाई सम्बोधन गर्नुहुँदै श्री गोयलले दुई देशबीच बढ्दो विश्वासले नयाँ व्यापार र लगानीका अवसरहरूको ढोका खोलिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारत र क्यानाडाले बृहत आर्थिक साझेदार सम्झौतालाई अगाडि बढाउन सँगै काम गरिरहेका छन्। भारतीय अर्थव्यवस्थाको बारेमा श्री गोयलले भन्नुभयो, भारत आगामी 3 दशकसम्म विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो ठूलो अर्थव्यवस्था हुनेछ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले हिजो नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर राष्ट्रप्रति समर्पित 12 वर्ष पूरा भएकोमा बधाई दिनुभयो। प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वलाई उजागर गर्नुहुँदै मुख्यमन्त्रीले देशको पूर्वाधारको रूपान्तरण, डिजिटल इण्डिया अभियान, स्वच्छ भारत, आयुष्मान भारत र प्रधानमन्त्री आवास योजना जस्ता कल्याणकारी योजनाहरूसहित प्रमुख राष्ट्रिय पहलहरूको प्रशंसा गर्नुभयो। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले हिजो भाजपालाई चिन्नुहोस् पहलको एक भागको रूपमा नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा 12 देशका मिसन प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले ब्राजिल, जर्मनी, इन्डोनेसिया, मलेसिया, मोरिसियस, न्युजिल्यान्ड, सिसेल्स, सिङ्गापुर, दक्षिण अफ्रिका, श्रीलङ्का, थाइल्यान्ड र भियतनामका प्रतिनिधिहरूलाई स्वागत गर्नुभयो। अन्तर्क्रियाको क्रममा श्री नवीनले भारतीय जनता पार्टीको यात्रा, यसको विचाराधीन संगठनात्मक शक्ति र सार्वजनिक सेवाप्रति पार्टीको प्रतिबद्धताको बारेमा जानकारी साझा गर्नुभयो। राष्ट्रिय मानव अधिकार आयोग NHRC 19 मईमा रेवाडी जिल्लाको औद्योगिक क्षेत्रमा रहेको रासायनिक कारखानामा भएको विस्फोटको सम्बन्धमा हरियाणाका मुख्य सचिव र रेवाडीका पुलिस अधीक्षकलाई सूचना जारी गरेको छ। कारखानाको चिलिङ प्लान्टमा भएको विस्फोटका कारण आगलागी भएको थियो। दुर्घटनामा घाइते भएका एक कामदारको 20 मईमा अस्पतालमा मृत्यु भएको थियो भने अन्य कामदारहरूको अवशेष कारखानाबाट निकालिएको थियो। रेल मन्त्रालयले देशको पहिलो हाइड्रोजनबाट चल्ने 10 डब्बाको DEMU रेल सञ्चालनलाई स्वीकृति दिएको छ। यो निर्णय रेलवे क्षेत्रमा हरित र दिगो यातायातलाई प्रवर्धन गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो। यो रेल जिन्द र सोनीपत बीच प्रति घण्टा 75 किलोमिटरको अधिकतम गतिमा चल्नेछ। सर्वोच्च अदालतले 1983 बिहारमा भएको 5 जनाको हत्या प्रकरणमा धेरै दोषीहरूको सजायलाई कायम राखेको छ र घटनाको क्रूरताले न्यायिक विवेकलाई स्तब्ध पारेको बताएको छ। न्यायाधीशहरू सञ्जय करोल र एन कटेश्वर सिंहको पीठले हिजो तल्लो अदालत र पटना उच्च अदालत दुवैले यस मुद्दामा कुनै सहानुभूति वा उदारताको लागि कुनै ठाउँ नभएको ठहर गर्नु सही भएको बताएको छ। अमेरिकी राष्ट्रिय वैमानिकी तथा अन्तरिक्ष प्रशासन नासाले चन्द्रमामा आफ्नो आधार स्थापना गर्न पठाउने रोबोटिक ल्यान्डर हपिङ ड्रोन र अन्य सवारी साधनहरूको विवरण जारी गरेको छ। अमेरिकाले 2028 राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुनभन्दा अघि अमेरिकाहरूलाई चन्द्रमामा अवतरण गर्ने योजना बनाएको छ। आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले हिजो पहिलो क्वालिफायर म्याचमा गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। प्रतियोगिताको एलिमिनेटर म्याच आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच मोहालीको नयाँ चण्डीगढमा खेलिनेछ। म्याच साँझ 7:30 सुरु हुनेछ। विजेता टोलीले शुक्रबार दोस्रो क्वालिफायरमा गुजरात टाइटनको सामना गर्नेछ। यो समाचार युट्युबमा @aircursing मार्फत पनि श्रोताहरूले सुन्नुहुनेछ। अन्तमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। उहाँले हिजो राज्यमा सुरक्षित र पहुँचयोग्य परिवहन सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूको लागि समर्पित पिङ्क बसहरूलाई हरियो झण्डा देखाउनुभयो। केन्द्र सरकारले घुसपेट र अन्य कारकहरूबाट हुने जनसङ्ख्यकीय परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र क्यानाडा बीचको आर्थिक साझेदारको अर्को अध्याय आपसी विश्वासमा आधारित हुने बताउनुभयो। अनि आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले हिजो पहिलो क्वालिफायर म्याचमा गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

त श्रोताहरू, समाचार प्रसारण पछि फेरि पनि हामी उपस्थित भइसकेका छौं संगीत प्रवाह कार्यक्रम लिएर। संगीत प्रवाह कार्यक्रममा समेटिएका छन् कलाकारहरूको मधुर स्वर, उत्कृष्ट सृजना तथा सुन्दर प्रस्तुतिहरू। अबको केही क्षण संगीत प्रवाह कार्यक्रमलाई निरन्तर साथ दिइरहनुहोला, किनभने अब केही क्षण संगीतको मिठासले हजुरहरूको दिन अझ सुन्दर बन्नेछ भन्ने मलाई लागेको छ।

शीत सँगै बोलको गीत सुन्दै हुनुहुन्थ्यो लाखपसिम तामाङको सुमधुर आवाजमा दिलकश विद्याभूषण तामाङको शब्द रविन्द्र सुन्दासको संगीतमा। श्रोताहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ संगीतका सुमधुर भाकाहरू संगीत प्रवाहमा एफएम 103.5 मेगाहर्ज आकाशवाणीको बिहानी प्रसारणमा। अब अघिल्लो क्रममा गुन्जने आवाज रहेको छ साईराज खातीको, दिलकश विद्याभूषण तामाङकै शब्द अनि रविन्द्र सुन्दासकै संगीतमा।

आकाशवाणीको बिहानी प्रसारणमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू संगीत प्रभावमा अघिल्लो प्रस्तुति रहेको छ। अशोक बलको स्वरमा दिलकश विद्याभूषण तामाङकै शब्द अनि रविन्द्र सुन्दासकै संगीतमा

श्रोताहरू, संगीत प्रभाग कार्यक्रमको यो अन्तिम प्रस्तुति गीत रहेको छ एन्ड्रो साम्पाङको स्वरमा दिलकस विद्याभूषण तामाङकै शब्दहरूमा अनि लाग्पा छिरिङ तामाङको संगीतमा।

0: हवस्त श्रोता साथीहरू, संगीत प्रभा कार्यक्रमको आजको प्रस्तुति अहिलेलाई यति नै। आशा छ आजका गीत संगीतहरू हजुरहरूले अवश्य नै मन पराउनु भयो होला भनेर। हजुरहरूको दिन सफल अनि सुखद रहोस् भन्ने आशाको साथमा अहिलेलाई पनि संगीत प्रभा कार्यक्रमबाट विदा माग्दै अब प्रस्तुत गर्न लागिरहेका छौँ समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ फिट इण्डिया आइतबारको 75 संस्करण। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। फिट इण्डिया सन्डेज अन साइकलको 75 संस्करण 24 मई 2026 आइतबार आयोजित गरिएको थियो। राष्ट्रमण्डल खेल दिवसको सम्झना गर्दै र अहमदाबादमा आयोजना हुने ऐतिहासिक वर्ष 2030 राष्ट्रमण्डल खेलहरूतर्फ गति निर्माण गर्दै देशभरिका 8,000 भन्दा बढी स्थानहरूमा यसले ठूलो सहभागिता देखाएको थियो। अहमदाबादको प्रतिष्ठित सबरमती रिभर फ्रन्टबाट राष्ट्रिय उत्सवको नेतृत्व गर्दै युवा मामला तथा खेलकुद तथा श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडविया, गुजरातका उपमुख्यमन्त्री हर्ष संघवी र बलिउड अभिनेता आयुष्मान खुराना, 5,000 साइकल चालक, खेलाड़ी, युवा स्वयंसेवक र फिटनेस उत्साहीहरूसँग सामेल भए। सामुदायिक सहभागिता र खेलकुद भावनाको जीवन्त प्रदर्शनमा फिटर इण्डियाका लागि नयाँ आइकन 2030 पेडलिङ भन्ने विषयवस्तुमा अहमदाबाद संस्करणमा योग र झुम्बा प्रदर्शनसँगै भव्य 5 किलोमिटर साइकल र्याली प्रस्तुत गरिएको थियो, जसले सबरमती नदी किनारालाई फिटनेस, संस्कृति र भारतको खेलकुद विकासको उत्सवमा परिणत गर्यो। कार्यक्रमको प्रमुख आकर्षण डाक्टर मांडवियाद्वारा विशेष राष्ट्रमण्डल खेल थीम प्रदर्शनीको उद्घाटन थियो, जसले भारतको खेलकुद उपलब्धिहरू, खेलो इण्डिया मिशन अन्तर्गत खेलकुद पूर्वाधारको वृद्धि र 2030 शताब्दी राष्ट्रमण्डल खेलहरूको नेतृत्वमा देशको विस्तार भइरहेको खेलकुद पारिस्थितिक प्रणाली प्रदर्शन गरियो। कार्यक्रममा पिकल बल, बक्स क्रिकेट, भलिबल, टग अफ वार र धेरै अन्तर्क्रियात्मक सामुदायिक खेलहरू सहित विभिन्न आकर्षक गतिविधिहरू पनि प्रस्तुत गरिएको थियो, जसले सबै उमेर समूहका सहभागीहरूका लागि उत्सव जस्तो वातावरण सृजना गरियो। अभिनेता आयुष्मान खुराना, पूर्व राष्ट्रमण्डल खेल पदक विजेता र ओलम्पियनहरू जसमा गुरजित कौर, रजनी एतिमार्पू, सोनिया का टान्डी, अन्जुम मद्गिल, अंकुर मित्तल र तृप्ति मुरगुन्डे सामेल भए, जसले युवा सहभागीहरूलाई प्रेरणा दिएर भारतका युवाहरूमा फिटनेस र खेलकुदको बढ्दो संस्कृतिलाई सुदृढ पारे। कार्यक्रममा भारतीय ओलम्पिक संघका वरिष्ठ उपाध्यक्ष अजय पटेल, ओलम्पिक सुटर र सीडब्ल्यूजी पदक विजेता गगन नारंग, खेलो इण्डियाका उपमहानिदेशक मयांक श्रीवास्तव र भारतीय ओलम्पियन तथा एथलेटिक्स महासंघका अध्यक्ष आदिल सुमारीवाल लगायत धेरै प्रतिष्ठित व्यक्तिहरू र खेल नेताहरूको उपस्थिति पनि देखियो। कार्यक्रमको एक विशेष सांस्कृतिक आकर्षण प्रख्यात कलाकार अनिस रंगरेजद्वारा प्रस्तुत गरिएको गरबाको परम्परागत भावनालाई योगको विज्ञानसँग मिसाउने एक अद्वितीय प्रदर्शन थियो। वर्ष 2030 हुने ऐतिहासिक शताब्दी राष्ट्रमण्डल खेलकुदको वृहत निर्माणको एक भागको रूपमा युवा मामला तथा खेलकुद मन्त्रालयले सार्वजनिक सहभागितालाई गहिरो बनाउन भारतको खेलकुद पारिस्थितिक प्रणालीलाई सुदृढ पार्न देशभरि भव्य अन्तर्क्रियात्मक र समुदाय सञ्चालित पहलहरू आयोजना गर्न जारी राख्नेछ। केन्द्रीय युवा मामला तथा खेलकुद तथा श्रम तथा रोजगार मन्त्री डाक्टर मांडवियाले भन्नुभयो, हामीले साइकलमा फिट इण्डिया आइतबारको 75 संस्करण र राष्ट्रमण्डल खेल दिवस दुवै मनाउँदै गर्दा यो एकदमै विशेष अवसर हो। गुजरातले 2030 राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने कुरामा गर्व महसुस गर्दै फिटनेस राष्ट्र निर्माणको लागि बिहानै हजारौं मानिसहरू भेला भएको देखेर उहाँ खुसी हुनुभयो। फिट समाजले समृद्ध राष्ट्र निर्माण गर्न सक्छ यदि हामी साँच्चै प्रधानमन्त्री नरेन्द्र मोदीजीको विकसित भारतको दृष्टिकोण पूरा गर्न चाहन्छौँ भने प्रत्येक नागरिकले फिटनेस र स्वस्थ जीवनलाई प्राथमिकता दिनुपर्छ। साइकल चलाउनु केवल व्यायाम मात्र होइन, यो एक आन्दोलन हो। यसले हामीलाई फिट राख्दछ, प्रदूषण कम गर्दछ र इन्धन बचत गर्न मद्दत गर्दछ, साथै इन्धन खपत कम गर्ने प्रधानमन्त्रीको अपिलसँग पनि मिल्छ।

0: श्रोताहरूलाई हाम्रो कार्यक्रमको छोटो जानकारी. आज 8:23 कथा सफलताको अङ्कमा निकोला टेस्लाको कथा विषयमा जानकारी पाउनुहुनेछ. त्यसरी नै 8:45 आजको सन्दर्भमा वृक्षको महत्त्व विषयमा श्रोताहरूले केही जानकारी पाउनुहुनेछ. अब भने समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी श्रोताहरूलाई प्रथम हिन्दी त्यसपछि अङ्ग्रेजी समाचार सुनाउने. समाचारपछि 8:30 हामी निकोला टेस्लाको कथा सफलताको लिएर उपस्थित रहने नै छौँ. सुन्दै गर्नुहोस् आकाशवाणीको बिहानी प्रसारणलाई.
1: अपने भतीजे के घर होके आया, देखकर हैरान रह गया कि वो लोग दिन भर एसी चलाते हैं, रोज वॉशिंग

हामीले पढेका थियौं थोमस एल्वा एडिसन तिनै वैज्ञानिक थिए जसले विश्वलाई उज्यालो दिएका थिए। हामी त्यो जिन्दगीको कल्पना गरौं जो हामीले 150 साल पहिले जिएका थियौं। घाम डुब्न साथ चारैतिर केवल अँध्यारोको साम्राज्य, हाम्रो संसार खुम्चिएर सानो हुन्थ्यो। हामी लालटिनको उज्यालोमा नै आफ्नो वरिपरि केही मात्रामा उज्यालो फैलाउन सक्थ्यौं। मानिसहरू मसाल वा पुल्ठो जलाएर यात्रा गर्थे औ दोस्रो दिनको बिहानीको सूर्यको पर्खाइमा बस्थे। फेरि जन्म लिए एक यस्ता व्यक्तिले जसले विश्वलाई उज्यालो रोशनीले भरिदिए, ती व्यक्ति थिए निकोला टेस्ला। यो कहानी हो तिनै रहस्यमय वैज्ञानिकको जसले सारा विश्वमा क्रान्ति ल्याएका थिए। मानिस र विज्ञान उनको योगदान कदापि भुल्न सक्दैन। ती महान वैज्ञानिकको बारेमा धेरै कम मानिसहरू जान्दछन्। आजको कहानी आधारित छ तिनै महान आविष्कारक महान वैज्ञानिक निकोला टेस्लाको जीवनीमा। सन् 1856 क्रुएसिया को इस्मिल्जा नामक एक गाउँमा 9 र 10 तारिक जुलाईको मध्य राति बिजुली चम्किरहेको बेला भयंकर तुफान आइरहेको थियो। त्यसै तुफानी रातमा एक शिशुको जन्म भयो जसको नाम थियो निकोला टेस्ला। निकोला टेस्लाका पिता मिलुटिन टेस्ला पादरी थिए र आमा ड्युका टेस्ला गृहिणी। पढी लेखेकी नभए तापनि टेस्लाकी आमा ड्युका असाधारण महिला थिइन्। समय पाएको बेला नाना थरीका कलाकृति र भत्केका सरसामानहरू बनाउँथे। आमालाई घरको धेरै प्रकारका उपकरणहरू बनाएकी देख्दा टेस्लालाई पनि विद्युत आविष्कार गर्ने प्रेरणा मिल्यो। टेस्ला सानैदेखि नाना थरीका परीक्षणहरू गर्थे जसका कारण उनी वरपरका गाउँहरूमा खुबै चर्चित थिए। उनी सिक्ने विषयको कठिन भन्दा कठिन प्रश्नहरूलाई कुनै गल्ती बिना मस्तिष्कमा नै समाधान गर्न सके। थोमस एल्वा एडिसनका कम्पनीले डिसी अर्थात् डाइरेक्ट करेन्टको प्रयोग गर्थे। डिसी करेन्टबाट उनले विश्वमा एउटा क्रान्ति ल्याउन चाहन्थे। तर डिसी करेन्टमा केही समस्याहरू थियो। बल्ब जलाउन सम्म त ठिकै थियो तर वाणिज्यिक प्रयोगका लागि पर्याप्त बिजुली उत्पादन गर्न सकेनथे। अमेरिकामा थोमस एल्वा एडिसन औ उनका टिम यो समस्यालाई समाधान गर्ने प्रयास गरिरहेका थिए, तथापि समाधान पाउन सकेका थिएन। डिसी करेन्टसित अर्को समस्या यो थियो, जुन क्षेत्रमा विद्युत वितरण हुन्थ्यो त्यस क्षेत्रमा 1 माइल भित्र पावर स्टेसन हुन जरुरी थियो, किनकि डिसी पावर स्टेसनको भोल्टेज दूरी बढ्न साथ कम हुँदै जान्थ्यो। डिसी करेन्टको साथ तेस्रो समस्या पनि थियो, यदि मानिसहरूले बल्ब जलाउनु सिवाय दोस्रो कुनै उपकरण चलाउन परेमा अलग अलग भोल्टेजको खाँचो पर्थ्यो, तब उक्त कार्यको लागि छुट्टै विद्युत बिछाउनु पर्ने हुन्थ्यो। यसोसले यसको रख रखाव र जडाउको काम धेरै महँगो थियो। यो समस्यासित अवगत थिए निकोला टेस्ला, यसै कारण उनी अल्टरनेटिङ करेन्ट मोटरमा काम गर्दै थिए। अल्टरनेटिङ करेन्ट मोटरले यस्तो पावर सप्लाई दिन्थे जसको भोल्टेज दूरी बढ्न साथ कम हुँदैन थियो। तारहरूले उच्च भोल्टेज करेन्टको वितरण गर्न सक्थ्यो। जहाँ सुकै जति सुकै उच्चतामा लो भोल्टेजको करेन्टको आवश्यकता हुने बित्तिकै त्यसलाई कम या ज्यादा गर्नु सक्ने क्षमता थियो। रेलवेदेखि लिएर बेडरूम सम्मको बिजुलीको वितरण एसी मोटरबाट गर्न सकिन्थ्यो। अल्टरनेटिङ करेन्टको मूल्य पनि धेरै कम थियो। टेस्ला एसी मोटरको मोडल देखाउन थोमस एल्वा एडिसनसित भेट्न चाहन्थे। तब त्यो समय पनि आयो जब निकोला टेस्लाले अमेरिकामा कदम राखे। एडिसनका प्रबन्धक चार्ल्स बेचलोरसित निकोला टेस्लाको भेट भयो। बेचलोर निकोला टेस्लाको खुबीसित परिचित थिए। उनले थोमस एडिसनलाई सिफारिस पत्र लेखे। मेरो मित्र एडिसन, म विश्वमा दुई महान व्यक्तिहरूलाई चिन्छु, एक तपाईँ र अर्का यी सज्जन निकोला टेस्ला लेखेका थिए। बेचलोरको सिफारिस पत्रको आधारमा थोमस एडिसनले निकोला टेस्लालाई अमेरिकामा बोलाए। त्यसपछि उनले एडिसनको कम्पनीमा डिसी पावर सप्लाई स्थापित र जेनेरेटरको सुधारको काम खुबै मेहनत र लगनसित गर्न थाले। टेस्लालाई 24 वटा अलग अलग किसिमका मसिनहरू बनाउने कार्य पनि सुम्पियो। हामी अनुमान लाउन सक्छौ यस्तो कठिन र जिम्मेवारीको काम एकैसाथ गर्नु कतिको कठिन र जटिल होला। टेस्लालाई पनि मौका मिल्यो एडिसनलाई आफ्नो एसी मोटरको मोडल देखाउने। एडिसनलाई पहिलाबाटै थाहा थियो टेस्लाको उक्त आविष्कार बारे। उनले टेस्लालाई उनको एसी मोटर बेकार छ, यसको कुनै भविष्य छैन, किनकि मानिसहरूको निम्ति यो खतरापूर्ण छ भनेर भने। एडिसनलाई लाग्यो एसी मोटर बजारमा आयो भने त उनको डिसी करेन्ट सिस्टमलाई ठूलो नोक्सान हुनेछ। एडिसनको कुरा सुनेर टेस्ला दुखी भए, तरै पनि हिम्मत हारेनन्। लगभग 6 महिना एडिसनको कम्पनीमा काम गरेर त्यहाँ धेरै सुधारहरू गरे। 24 वटा मिसनहरू बनाउने कार्य पनि निष्ठासित पूरा गरे। एडिसनले टेस्लालाई $50,000 दिने वाचा गरेका थिए, तरै पनि उनले टेस्लालाई मैले त केवल
केवल ठट्टा मात्र गरेका हुँ भनेर पछि हटे। पैसा दिन मनाही गरेपछि टेस्लाको मन धेरै दुख्यो। यो घटनापछि जनवरी 1885 एडिसनको कम्पनी छोडेर पछि फर्केर हेरेनन् टेस्लाले। अब सुरु हुन्छ निकोला टेस्लाको जीवनको त्यो कहानी जसमा उनले विश्वलाई चकित पार्ने आविष्कार गरे। अब भने निकोला टेस्ला र एडिसनको बीचमा द्वन्द सुरु भयो, करेन्ट वार। एडिसनको कम्पनी छोडेपछि टेस्लाले ती सबै आविष्कारहरूलाई पेटेन्ट वा लाइसेन्स गरे। यसले बिक खान्छ भने चाहिँ टेस्लाले केही कम्पनीहरूसित मिलेर टेस्ला इलेक्ट्रिक एन्ड म्यानुफ्याक्चरिङ कम्पनी सुरु गरे। तरै पनि टेस्लाको सङ्घर्ष कम भएन। कम्पनीहरूबाट धोका खाएपछि 1886 टेस्ला अल्फ्रेड एस ब्राउन र चार्ल्स एफ बेकसित मिलेर टेस्ला इलेक्ट्रिक कम्पनी बनाए। अब एसी इन्डक्सन मोटरको सपना साकार गर्नमा रात दिन एक गरे टेस्लाले। औ त्यो दिन पनि आयो जब टेस्लाको सपना पूरा भयो। एक यस्तो इन्डक्सन बनाए जो अल्टरनेटिङ अथवा अदला बदली गरेर पनि चल्नु सक्ने भयो। 1888 जब जर्ज वेस्टिङ हाउस जुनियरलाई यो कुरा थाहा लाग्यो कि टेस्लाले एसी इन्डक्सन बनाएका छन्, तब तिनले टेस्लालाई भेटे। जर्ज वेस्टिङ हाउस जुनियर अमेरिकाका एक नामी उद्योगपति थिए। उनलाई लाग्यो कि विद्युतीकरणको वितरणमा अल्टरनेटिङ करेन्टमा नै अपार क्षमता छ। उनलाई टेस्लाको उक्त आविष्कारको आवश्यकता पनि थियो किनकि उनी एसी पावर सप्लाई प्रयोग गर्थे। उनले टेस्लालाई $54,500 प्रति महिना गरेर एक वर्ष एक सल्लाहकारको रूपमा नियुक्ति पनि दिए। टेस्लाको जीवनको यो पड़ावमा यदि करेन्ट वारको चर्चा भएन भने यो कहानी अधुरो नै हुनेछ। अर्कोतर्फ एडिसनले जर्ज वेस्टिङ हाउसको कम्पनीको नकारात्मक छवि बनाउने प्रयास गर्न थाले र एसी सिस्टमलाई धेरै खतरा र जोखिमपूर्ण बताए। पशुमाथि एसी करेन्ट प्रयोग गरेर यो देखाए कि कतिको जोखिमपूर्ण छ। यसो देख्दा मानिसहरूले एसी डिजाइन रचनामा प्रश्नहरू पनि तेर्साए। शुरूवाती समयमा त एसी करेन्ट वितरण अथवा सप्लाईको कारण कहिले काहीँ सर्ट सर्किट र आगो लाग्ने गर्थ्यो, जसका कारण मानिसहरूमा भय उत्पन्न भयो। एडिसनले कोसिस गरिरहे वेस्टिङ हाउस तरक्कीको बाटोमा टेस्लाको हात समातेर अघि बढिरहे। एसी सिस्टमबाट हुने फाइदाहरू धेरै थिए। टेस्लाका एसी सिस्टम डीसी सिस्टम भन्दा धेरै सस्तो थियो। एडिसन घरमा प्रयोग हुने बिजुली कम मूल्यमा औ कारखानामा प्रयोग हुने बिजुलीलाई ज्यादा मूल्यमा बेच्ने गर्थे। यसै क्रममा 1890 न्यूयोर्क स्टेटले एडिसनसित सोधे, अपराधी कैदीहरूलाई सजाय दिने नयाँ तरिका के हो? तब बदलाको आगोमा जलिरहेका एडिसनले मृत्यु सजाय प्राप्त भएका कैदीहरूलाई निकोला टेस्लाद्वारा निर्मित एसी करेन्टको झट्का दिए, जसबाट टेस्लाको एसी करेन्टलाई धेरै बदनामी र नोक्सानी खप्नु पर्यो। तरै पनि निकोला टेस्लाले हार भने पटक्कै मानेनन्। 1890 टेस्लाले टेस्ला कोइलको आविष्कार गरे। टेस्ला कोइल एक इलेक्ट्रोनिक इलेक्ट्रिकल रेजोनेन्ट ट्रान्सफर्मर सर्किट हो, जसको उपयोग हाई वोल्टेज लो करेन्ट हाई फ्रिक्वेन्सी एटेन्डिङ करेन्टलाई उत्पन्न गर्नमा प्रयोग गरिन्छ। आज पनि टेस्ला कोइलको उपयोग संसारभरि गरिन्छ। त्यस समय नै टेस्लालाई भान भयो कि वायरलेस कम्युनिकेसन पनि सम्भव छ, जसले विश्वको एक कुनादेखि अर्को कुनासम्म बिना कुनै वायर अथवा तारको मद्दतले बातचित गर्न सक्छौ। टेस्लाको सानैदेखिको सपना थियो नायग्रा फल्सबाट बिजुली उत्पन्न गराउनु। नायग्रा फल्सबाट 2,25,000 क्युबिक फिट पानी हर सेकेन्ड बहन्छ, जसले यति धेरै शक्ति उत्पन्न गर्दछ जस्तो कि 200,000 टन कोइला हरेक वर्ष जलाउँदा प्राप्त हुन्छ। यो सपना उनले 1893 नायग्रा फल्सको पानीको शक्तिबाट विद्युत प्रवाह गरेर पूरा गरे। यो धेरै ठुलो उपलब्धि थियो जसबाट थोमस एल्वा एडिसनलाई ठुलो नोक्सान भयो। 1896 टेस्लाले एक विशाल इलेक्ट्रिक मोटर र जेनेरेटर नायग्रा फल्समा स्थापित गरे। त्यहाँबाट शुरुवात भयो विद्युतीकरण युग, जसले अमेरिकाका घर घरमा रोशनी र उज्यालो पुर्यायो। यसको साथै एउटा नयाँ औद्योगिक क्रान्तिको शुरुवात भयो। अब भने ठूला ठूला कम्पनीहरूले आफ्नो व्यापारहरू अल्टरनेटिङ करेन्टको प्रयोगबाट चलाउन सक्ने भए। मानिसहरू विज्ञान र निकोला टेस्लाको यो महत्वपूर्ण योगदानलाई कदापि भुल्न सक्दैन। अवश्य श्रोता साथीहरू, कथा सफलताको आजको अङ्कबाट म इशारा लगायत प्रस्तोता लेखनाथ राईलाई पनि अब बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।

0: तपाईको दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: कथा सफलताको कार्यक्रमपछि अब समय भएको छ इन्द्र र शैलीको स्वरमा लोकगीत श्रोताहरूलाई सुनाउने

हवस् त श्रोता साथीहरू, इन्द्र रसाइलीको स्वरमा रहेको यो लोकगीतको अन्त साथै अब भने आकाशवाणीको बिहानी प्रसारणको विविध प्रस्तुतिहरू अहिलेलाई यतिमा नै पूरा गरिन्छ।

समय बिहानको ठिक 8:45 अनि 10 सेकेन्ड भइरहेछ। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा। साथै हामीलाई हाम्रा श्रोताहरूले दार्जिलिङ एफएम 100.2 मेगा हर्जमा पनि सुन्न सक्नुहुनेछ भने हाम्रो प्रसारणहरू न्युज अन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहनेछ।

अब भने समय भइसकेको छ आजको सन्दर्भको। आज हामी एउटा अत्यन्तै सुन्दर अनि जीवनसँग प्रत्यक्ष जोडिएको विषय लिएर उपस्थित भइसकेका छौँ श्रोता, जसको विषय रहेको छ भ्यालु अफ अ ट्री, अर्थात् एउटा वृक्षको महत्व। भनिन्छ, रुखले कहिले पनि आफ्नो लागि फल फलाउँदैन, नदीले आफ्नो लागि पानी बगाउँदैन, प्रकृतिले सधैँ अरूलाई दिन मात्र जानेको छ, र त्यही प्रकृतिको सबैभन्दा अमूल्य उपहार हो वृक्ष। वृक्ष केवल हरियो बोट मात्र होइन, यो हाम्रो जीवनको आधार पनि हो। हामीले श्वास फेर्ने अक्सिजनदेखि लिएर फलफुल, औषधि, काठपात, छाया अनि शीतलता सबै वृक्षबाट नै पाउँछौँ। एउटा रुखले मानिसलाई जीवनभर निस्वार्थ रूपमा सेवा गरिरहन्छ। गर्मीमा शीतलता दिन्छ, वर्षामा माटो जोगाउँछ अनि वातावरणलाई सन्तुलित राख्न मद्दत पुर्याउँछ। आज विश्वभरि देखिएको जलवायु परिवर्तनको समस्या, अत्याधिक गर्मी, असमयमा हुने वर्षा, बाढी, पहिरो र प्रदूषणको मुख्य कारणमध्ये एउटा वन विनाश हो। मानिसले विकासको नाममा रुख काट्दै गइरहेको छ, तर यो कुरा बिर्सिरहेको छ कि रुख बिना जीवन सम्भव छैन। एउटा वृक्ष रोप्नु भनेको केवल एउटा बिरुवा रोप्नु मात्र होइन, भविष्यलाई बचाउनु पनि हो। एउटा रुख हुर्किन वर्षौँ लाग्छ, तर त्यसले हजारौँ प्राणीलाई जीवनदान दिन्छ। चराचुरुङ्गीको घर पनि वृक्ष नै हो, थाकेको यात्रीको बिमा विश्राम स्थल पनि वृक्ष नै हो, अनि पृथ्वीको श्वास पनि अथवा प्राण नै भनौँ वृक्ष नै हो। हामीले हाम्रो जीवनमा कम्तीमा पनि एउटा रुख रोपेर त्यसलाई संरक्षण गर्न सक्यौँ भने त्यो प्रकृतिप्रतिको सबैभन्दा ठूलो सम्मान हुनेछ। किनभने आज हामीले जोगाएको एउटा वृक्षले भोलिको दिनमा हाम्रो जीवन जोगाउन सक्छ। आउनुहोस्, हरियाली बचाऊ, वृक्ष रोपौँ, प्रकृतिलाई माया गरौँ, किनभने वृक्ष छैन भने हाम्रो भविष्य पनि छैन। हरियो बन यो देशको धन, यो त सन्देशलाई जन जन पुर्याउ। त भर्खरै मात्र हाम्रा श्रोताहरूले आजको सन्दर्भमा एउटा वृक्षको महत्व विषयमा केही कुराहरू सुन्न पाउनुभयो।

र अब समय भइसकेको छ श्रोताहरूलाई केही क्षण फिल्म गीतहरू सुनाएर मनोरञ्जन गराउने। यो पहिलो फिल्म गीत लिएका छौँ दो दिलो की दास्ता फिल्मबाट लता मङ्गेशकर औ सुरेश वाटकरको युगल आवाजमा, अन्जानको शब्दमा अनि लक्ष्मीकान्त प्यारेलालको सङ्गीतमा।

0: त श्रोताहरूलाई फिल्मी गीतहरू त फेरि पनि हामी सुनाउने नै छौँ, तर अहिलेलाई भने समय भइसकेको छ 9 बजेको समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किम भ्रमणको दोस्रो दिन आज नथुला पासको भ्रमण गर्नुहुनेछ। राष्ट्रपति मुर्मूको नथुलामा रहेका सैनिकहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। सेनाका वरिष्ठ अधिकारीहरूले उहाँलाई क्षेत्रमा भइरहेको विभिन्न गतिविधिहरूको बारेमा जानकारी दिनेछन्। राष्ट्रपति मुर्मूले बाबा हरभजन मन्दिरमा पूजा अर्चना गर्नुहुनेछ। राष्ट्रपति मुर्मूले गान्तोकको मनन केन्द्रमा सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा डिग्री र पदक प्रदान गर्नुहुनेछ। मेधावी विद्यार्थीहरूलाई लगभग 14,000 डिग्री र 285 स्वर्ण रजत पदक प्रदान गरिनेछ, जसमा 199 जना महिला रहेका छन्। प्रधानमन्त्री

0: नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले एयर इन्डियाको फ्लाइट 182 क्यानाडाको हम्बर बे पार्कस्थित कनिष्क मेमोरियलमा बम विस्फोट हुँदा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री गोयलले भन्नुभयो, यो हवाई आक्रमण उड्डयन इतिहासमा आतंकवादको सबैभन्दा दुःखद घटनाहरूमध्ये एक हो। श्री गोयलले भन्नुभयो कि भारत र क्यानाडाले यस्ता त्रासदीहरू नदोहोरियोस् भनेर सुनिश्चित गर्न सहयोग गरिरहेका छन्। भारतीय वायुसेना आईएएफले अफिसर क्याडरको प्राविधिक शाखामा भर्तीका लागि गेट स्कोरको आधारमा छनौट गर्ने योजना बनाएको छ। रक्षा मन्त्रालयले भनेको छ कि गेट स्कोरको आधारमा उम्मेद्वारहरू वायुसेना चयन बोर्डमा परीक्षाका लागि सिधै चयन गरिनेछ। यस योजना अन्तर्गत योग्य उम्मेद्वारहरूलाई वायुसेना सामान्य प्रवेश परीक्षा FC-80 सहित प्रारम्भिक लिखित परीक्षामा उपस्थित हुन आवश्यक छैन। पन्जाबमा हिजो सम्पन्न नगर निगमको आम चुनावमा लगभग 64% मतदान भएको थियो। यी चुनावहरू 8 नगर निगम, 75 नगर परिषद र 19 नगर पञ्चायतहरूसहित 102 नागरिक निकायहरूमा प्रतिनिधि चयनका लागि आयोजित गरिएको थियो। निर्वाचनका क्रममा विपक्षी दलका समर्थकबीच केही झडप भए पनि राज्य निर्वाचन आयोगले मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रहेको पुष्टि गरेको छ। मतगणना 29 मेमा हुनेछ। यसैबीच गुरदासपुर जिल्लाको दिनानगर, गुरदासपुर, कादियान र साम 84 नगरपालिका परिषदहरूको चुनाव जुन 13 हुने घोषणा गरिएको छ। सरकारले कोल इन्डियाको 1% सेयर बेच्ने प्रस्ताव गरेको छ। माग बढी भएमा थप 1% सेयर बेच्ने विकल्प उपलब्ध हुनेछ। लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागका अनुसार बिक्रीको लागि सेयर मूल्य 412 रुपियाँ प्रति सेयर निर्धारण भएको छ। गैर खुद्रा लगानीकर्ताका लागि यो बिक्री आजदेखि र खुद्रा लगानीकर्ताका लागि मे 29 सुरु हुनेछ। विभागले यो पनि भनेको छ कि बलियो परिचालन र वित्तीय प्रदर्शन, लगातार प्रतिफल र आकर्षक लाभांशको साथ कोल इन्डियाले दीर्घकालीन लगानीका लागि आकर्षक अवसर प्रदान गर्दछ। अमेरिकाका सेनेटर लिन्डसे ग्राहमले इरान र अमेरिकाका बीच मध्यस्थता गर्न पाकिस्तानको भूमिकाको आलोचना गर्नुभएको छ। उहाँले इजरायलको लामो समयदेखि विरोध गर्दै आएका कारण पाकिस्तानलाई तटस्थ मान्न नसकिने बताउनु भएको छ। श्री ग्राहमले दावी गर्नुभयो कि इरानी सैन्य विमानले पाकिस्तानी विमानस्थल प्रयोग गरिरहेका छन्। उहाँले भन्नुभयो, पाकिस्तानी नेताहरूले इजरायलमाथि गरेको टिप्पणी चिन्ताजनक छ। ग्राहमले पाकिस्तानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अब्राहम सम्झौतामा सामेल हुने आह्वान स्पष्ट जवाब दिन पनि आग्रह गर्नुभएको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा अब्राहम सम्झौतामा पाकिस्तानको प्रवेशलाई अस्वीकार गरेपछि यो टिप्पणी आएको हो। नेपालको सुरक्षा र कानून प्रवर्तन एजेन्सीहरूको क्षमतालाई सुदृढ पार्न भारतले हिज 10 कैदी परिवहन ट्रक उपहार दिएको छ। काठमाडौँस्थित भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार वीरगञ्जमा आयोजित एक कार्यक्रममा वीरगञ्जस्थित भारतका महावाणिज्य दूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ट्रकहरू हस्तान्तरण गर्नुभएको थियो। आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले हिजो पहिलो क्वालिफायर म्याचमा गुजरात टाइटन्सलाई 92 पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। 255 रनको लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्स 162 रनमा अल आउट भयो। रजत पाटीदारलाई 93 रनको अभिजित इनिङका लागि प्लेयर अफ द म्याच घोषित गरियो। प्रतियोगिताको एलिमिनेटर म्याच आज सनराइज हैदराबाद राजस्थान रोयल्स बीच मोहालीको नयाँ चण्डीगढमा खेलिनेछ। म्याच साँझ 7:30 सुरु हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। आकाशवाणी खरसाङको प्रादेशिक समाचारको साथमा बिहान 9:25 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचार प्रसारणपछि अब भने हामी श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउनेछौ। एक समयकी अत्यन्त लोकप्रिय पप गायिका नाजी हसनका सदाबहार फिल्मी गीतहरूसँग डिस्को दिवानी, बुम बुम जस्ता गीतहरूले एक समय युवा पुस्तासम्म छुट्टै उत्साह र उमङ्ग ल्याएको थियो। आउनुहोस् उहाँको मधुर आवाजमा सजिएका केही चर्चित गीतहरूको आनन्द लिऊ। पहिलो गीत रहेको छ डिस्को दिवानी फिल्मबाट, जसमा सङ्गीत रहेको छ विद्युको।

श्रोताहरू, नाजी हसनको आवाजमा रहेका बलिउडका गीतहरूले आज पनि श्रोताहरूको मन जितिरहेकै छ। विशेष गरी आप जैसा गोई, देशको दिवानी, बुम जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय मानिन्छ। नाजी हसनले दक्षिण एसियाली पप सङ्गीतलाई नयाँ उचाइमा पुर्याएकी थिइन्। उहाँको डिस्को दिवानी एल्बमले दक्षिण एसियामा पप सङ्गीतको नयाँ लहर नै सुरु गरेको मानिन्छ। हवस् त श्रोता साथीहरू, नाजी हसनको आवाजमा रहेको गीतहरू अहिलेलाई यति नै।

अभिकरण एनआईएको हिरासतमा राख्न आदेश दिएको छ। सोमबार राति मोथाबारीमा र वरिपरि धेरै छापा मार्ने क्रममा केन्द्रीय एजेन्सीले आरोपीहरूलाई पक्राउ गरेको थियो। अदालतको कार्यवाहीको क्रममा एनआईएले मुद्दासँग सम्बन्धित दुई केस डायरीहरू प्रस्तुत गर्यो। एनआईए स्रोतका अनुसार घटना भएको दिनको सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा भाइरल भइरहेका धेरै भिडियो क्लिपहरूको विश्लेषण गरेपछि संदिग्धहरूको पहिचान गरिएको थियो। एनआईएले पक्राउ परेका व्यक्तिहरूबाट 15 मोबाइल फोन पनि जफत गरेको छ। भारतीय जनता युवा मोर्चा कालेबुङको महत्वपूर्ण सभा हिज कालेबुङ जिल्ला समिति कार्यालयमा सम्पन्न भयो। सभामा कालेबुङ जिल्ला अन्तर्गत रहेका 15 मण्डलमा युवा मोर्चाको समिति चाँडै विस्तार गर्ने निर्णय लिएको छ। यसरी नै शिक्षित सक्षम तथा सक्रिय युवाहरूलाई अगाडि ल्याउँदै संगठन विस्तारलाई अझ सशक्त बनाउने विषयमा विशेष जोड़ दिएको बताइएको छ। सभामा अब पालो युवाको भन्ने नारालाई आत्मसात गर्दै प्रत्येक क्षेत्रबाट युवाहरूलाई नेतृत्वमा ल्याउने प्रतिबद्ध व्यक्त गरियो। यसै गरी निकट भविष्यमा जिल्ला स्तरीय युवा सम्मेलन आयोजना गरी युवाहरूलाई सही दिशा प्रदान गर्ने तथा आगामी राजनीतिमा प्रत्येक युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल भएको थियो। सभामा भाजयुमो जिल्ला महासचिव सुपेन्द्र प्रधान तथा मिलन घिमिरे, उपाध्यक्ष किरण थापा, योजना खनाल कुशल शर्मा, सचिव जिग्मी नामगेल भुटिया र सह कोषाध्यक्ष प्रतिमा राईको विशेष उपस्थिति रहेको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च टोलीले हिज मिरिकमा महकुमा अधिकारी कृष्णकान्त घोषसँग शिष्टाचार भेटवार्ता गरेको छ। ब्रान्च अध्यक्ष महेन्द्र खड्काको नेतृत्वमा पुगेको टोलीले महकुमा अधिकारीहरूलाई मिरिकवासीले भोग्दै आइरहेको विभिन्न समस्याहरूबारे अवगत गराउँदै अब उपरान्त यी समस्याहरूको पारदर्शी ढंगमा समाधान गर्नुपर्ने माग गरे। अर्कोतिर महकुमा अधिकारीले पनि अब पारदर्शी ढंगमा काम गराउने आश्वासन दिनुभयो। यस भेटवार्तामा गोरा मोमोका पक्षबाट सहदेव रणपहेली, जनक खड्का, अपर्णा भारती, समीर तामाङ अनि अन्य पार्टी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले हिज पहिलो क्वालिफायर म्याचमा गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। 255 रनको लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सले 162 रनमा अल आउट भयो। रजत पाटीदारलाई 93 रनको अभिजित इनिङका लागि प्लेयर अफ द म्याच घोषित गरियो। प्रतियोगिताको एलिमिनेटर म्याच आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच मोहालीको नयाँ चण्डीगढमा खेलिनेछ। म्याच साँझ 7:30 शुरू हुनेछ। विजेता टोलीले शुक्रबार दोस्रो क्वालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ भने फाइनल म्याच 31 मईमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। उहाँले आज भ्रमणको दोस्रो दिन नाथुला पासको भ्रमण साथै सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले लक्ष्मी भण्डार योजनालाई अन्नपूर्ण भण्डार योजनामा रूपान्तरण गर्ने प्रक्रिया चाँडै पूरा हुने बताउनु भएको छ। आगामी मनसूनको सन्दर्भमा उत्तर बंगालमा सम्भावित बाढ़ीको तयारीका लागि मंगलबार उत्तरकन्यामा उच्चस्तरीय बैठक सम्पन्न भयो। अनि आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले हिज पहिलो क्वालिफायर म्याच गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यसका साथै आकाशवाणी खरसाङबाट अहिलेलाई समाचार पूरा भयो।

यतिन्जेल प्रस्तुत थियो हिन्दी पत्रिका कार्यक्रम माधुरीका अघिल्लो क्रममा. अब समय भइरहेको छ समाचारको. नमस्कार, यो आकाशवाणी हो. अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्. प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, निरन्तर प्रयास, धैर्य र दृढ संकल्पकबाट सबैभन्दा महत्वाकांक्षी लक्ष्यहरू पनि प्राप्त गर्न सकिन्छ. संस्कृत सुभाषितममा प्रधानमन्त्रीले भन्नुभयो, यही भावनाका साथ आज देशवासीहरूले भारतलाई नयाँ उचाइमा पुर्याइरहेका छन्. प्रधानमन्त्री नरेन्द्र मोदी अनि लोकसभा अध्यक्ष ओम बिरलाले पूर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ. सरकारले कोल इण्डिया लिमिटेडमा रहेको आफ्नो 1% हिस्सेदारी बेच्ने प्रस्ताव गरेको छ. उच्च माग भएको खण्डमा थप 1% हिस्सेदारी बेच्ने विकल्प हुनेछ. लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागले बिक्रीको लागि शेयर मूल्य प्रति शेयर 412 तोकिएको बताइएको छ. गैर खुद्रा लगानीकर्ताहरूको लागि बिक्री आजदेखि र खुल्ला लगानीकर्ताहरूको लागि 29 मईमा शुरू हुनेछ. विभागले यो पनि भनेको छ, बलियो सञ्चालन र वित्तीय प्रदर्शन, निरन्तर प्रतिफल र आकर्षक लाभांशको साथ कोल इण्डियाले आकर्षक दीर्घकालीन लगानी अवसर प्रदान गर्दछ. वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले क्यानाडाको हम्बरवे पार्कस्थित कनिष्क स्मारकमा एयर इण्डियाको उडान 182 बम विस्फोटका पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो. सामाजिक सञ्जालमा एक पोस्टमा श्री गोयलले हवाई आक्रमण उड्डयन इतिहासमा आतंकवादको सबैभन्दा दुखद घटनाहरूमध्ये एक भएको बताउनुभयो. उहाँले धेरै पीडिताहरूलाई परिवारहरूसँग

उनीहरूको परिवारहरूसँग भेट गर्नुभयो। गोयलले भन्नुभयो, भारत र क्यानाडाले यस्तो त्रासदी कहिल्यै नदोहोरियोस् भनेर सँगै कार्य पनि गरिरहेका छन्। भारतीय वायुसेनाले तकनिकी शाखामा स्नातक योग्यता परीक्षा गेटको अङ्कको आधारमा अधिकारी क्याडरको प्राविधिक शाखामा भर्तीको लागि छनौट गर्ने योजना बनाएको छ। रक्षा मन्त्रालयले गेट अङ्कको आधारमा उम्मेद्वारहरूलाई वायुसेना चयन बोर्डमा परीक्षाको लागि सिधै छनौट गरिने बताएको छ। यस योजना अन्तर्गत योग्य उम्मेद्वारहरूलाई वायुसेना साझा प्रवेश परीक्षा एफ क्याट सहित प्रारम्भिक लिखित परीक्षामा उपस्थित हुन आवश्यक पर्ने छैन। इजरायली सेनाले गाजामा हमासका नयाँ सैन्य प्रमुख तथा 7 अक्टोबर 2023 भएका आक्रमणका मुख्य योजनाकार मोहम्मद ओदेह मारिएको बताएको छ। इजरायलले यो कारवाही इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षा मन्त्री इजरायल कार्ट्सको आदेशमा गरिएको बताएको छ। इजरायलले 7 अक्टोबर 2023 भएको आक्रमणहरूमा ओदेले धेरै इजरायली नागरिक र सैनिकहरूको हत्या अपहरण र घाइते भएको आरोप लगाएको छ। ओदेले हालै इजरायली आक्रमण मारिएका एजेदिन अल हादको उत्तराधिकारीको रूपमा सैन्य प्रमुखको रूपमा नियुक्त भएका थिए। प्रधानमन्त्री नेतन्याहुले इजरायलले अक्टोबर 7 आक्रमणमा संलग्न सबैलाई लक्षित गर्ने बताउनु भएको छ। यसैबीच इजरायलले टायर र मारियायुन जिल्लाहरूलाई लक्षित गर्दै दक्षिणी लेबनानमा ठूला हवाई आक्रमणहरू शुरू गरेको छ। हिज यी आक्रमणहरूमा 31 मृत्यु भएको छ भने 40 घाइते भएका छन्। मौसम विभागले आज दिल्लीका केही भागहरूमा गर्मीको लहरको लागि येलो अलर्ट जारी गरेको छ। दिल्लीको अधिकतम तापक्रम 43-45 डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। विभागले आज महाराष्ट्रको अमरावती, वर्धा र चन्द्रपुर जिल्लाहरूको लागि रेड अलर्ट जारी गरेको छ। नागपुर, गढचिरौली र अकोला जिल्लाहरूको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। हिज नागपुरमा 45 डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरिएको छ। दिल्लीको उत्तर पश्चिम क्षेत्रमा दिनभरि गर्मीको लहर रहने अनुमान गरिएको छ। देशको तटीय क्षेत्रहरूमा तातो र आर्द्र मौसमको अपेक्षा गरिएको छ। आज राति हरियाणा, चण्डीगढ, दिल्ली, मध्यप्रदेश, पन्जाब, तेलङ्गाना, उत्तर प्रदेश र विदर्भमा गर्मी मौसम रहने अनुमान गरिएको छ। विभागले उत्तर पूर्वी भारत, बिहार, आन्तरिक कर्नाटक, त्रिपुरा, उपहिमालय पश्चिम बङ्गाल र सिक्किमका केही भागहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। पीवी सिन्धु सिङ्गापुर ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकल स्पर्धाको प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन्। सिन्धुले इन्डोनेसियाकी पुत्री कुसुमा वार्दानीलाई 21-17, 21-18 पराजित गरिन्। भोलि प्री क्वार्टर फाइनलमा सिन्धुले जापानकी रिको गुन्जीसँग प्रतिस्पर्धा गर्नेछिन्। सात्विक साईराज रङ्करेड्डी र चिराग शेट्टीको जोडी पनि पुरुष एकलको प्री क्वार्टर फाइनलमा पुगेका छन्। सात्विक र चिरागले संयुक्त राज्य अमेरिकाका प्रेस्ली स्मिथ र चेन जीईलाई 26-28, 21-15, 21-13 पराजित गरे। सात्विक र चिरागले भोलि प्री क्वार्टर फाइनलमा ताइवानका ली जेहु र याङ पोहानसँग सामना गर्नेछन्। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

हामी सबैले शान्ति चाहन्छौँ, तर फेरि त्यही कुराको पछि दौडिन्छौँ जसले हाम्रो शान्तिलाई खोसेर लान्छ। अनावश्यक प्रतिस्पर्धा, देखावटी र अरूलाई प्रभावित पार्ने दौड। यदि हामीले साँच्चै नै शान्ति चाह्यौँ भने पहिले ती सबै कुराहरू छोड्नुपर्नु रहेछ जसले मनमा अशान्ति ल्याउनेछ। नमो बुद्धाय। नमस्कार समादरणीय श्रोताहरू, हलो खरसाङको आजको अङ्कमा म उपस्थित भइसकेकी छु हजुरहरूकै साथी इशारा, र मेरो साथमा छिन् मेरो प्रसारण सहयोगी रेशमा अनि प्राविधिक सहयोगी सचिन पनि। स्वीकार्नुहोस् हामी सबैको तर्फबाट हार्दिक स्वागत, अभिवादन।

श्रोताहरूले लम्बी जुदाई रेशमाको स्वरमा यो गीत सुन्नुभयो हिरो चलचित्रबाट आकाशवाणी खरसाङको यो रमाइलो कार्यक्रम हल्लो खरसाङमा अब पालो भएको छ। आजको दिनको तापमान विषयमा श्रोताहरूलाई जानकारी गराउने आजको दिनमा खरसाङ दार्जिलिङ मिरिक अनि कालिम्पोङ क्षेत्रको मौसमबारे केही जानकारी राख्नु अथवा श्रोताहरूलाई दिनुपर्दा हुन त अहिले गरी विश्वभरि नै क्लाइमेट चेन्ज अर्थात् जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ। पहिले समयअनुसार चल्ने मौसम अहिले अनिश्चित बन्दै गएको छ। कहिले अधिक गर्मी, कहिले असामयिक वर्षा, कहिले अचानक चिसोपना र यस्ता परिवर्तनहरूले हाम्रो दैनिक जीवनदेखि स्वास्थ्य र यात्रासम्म प्रभाव पारिरहेका छ। यसैले अब हामीले पनि मौसम अनुसार आफ्नो दिनचर्या र तयारीलाई परिवर्तन गर्दै लैजानुपर्ने आवश्यकता देखिएको छ। आज खरसाङ दार्जिलिङ मिरिक र कालिम्पोङ क्षेत्रमा सामान्यता बदलिरहने मौसमको सम्भावना रहेको छ भने केही स्थानहरूमा हल्का वर्षा तथा मेघगर्जनसहित पानी पर्ने सम्भावनाको पनि अनुमान गरिएको छ।

बिहानको र साँझको समयमा अलि बढी चिसो हुन सक्छ भने दिउँसो हल्का रूपमा घाम लाग्ने र तातोपना बढ्ने सम्भावना पनि देखिएको छ। तापक्रम समग्रमा भन्नुपर्दा करिब 15 डिग्रीदेखि 22 डिग्री सेल्सियसको आसपासमा रहने अनुमान गरिएको छ। पहाड़ी क्षेत्रको मौसम एकछिनमै परिवर्तन हुने हुनाले घरबाट बाहिर निस्कन्दा छाता, हल्का न्यानो कपड़ा अथवा रेनकोट साथमा राख्नु नबिर्सनुहोला। विशेष गरी यात्रामा निस्कने सड़कहरूको अवस्थाबारे जानकारी लिएर सावधानीपूर्वक यात्रा गर्नु उपयुक्त हुनेछ, किनभने वर्षाको कारण सड़क चिप्लो हुन सक्छ र कतिपय ठाउँमा कुहिरो पनि लाग्न सक्छ। प्रकृतिको बदलिदो स्वरूपलाई दोष मात्र दिने होइन, हामीले पनि वातावरण संरक्षणमा आफ्नो सानो सानो योगदान दिन जरुरी छ। पानी बचाऊ, प्लास्टिकको प्रयोग घटाऊ, रुख रोपौ र प्रकृति प्रति जिम्मेवार बनौ। मौसम परिवर्तन भए पनि सकारात्मक सोच, सावधानी र सचेत जीवनशैलीले हाम्रो दिनलाई अझ सुन्दर बनाउन सक्छ। यसरी नै आजको समयमा यातायात हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग नै बनिसकेको छ। सायद यस्तो कुनै दिन हुँदैन होला श्रोता, जुन दिन हामीलाई गाडी, सड़क वा यात्राको आवश्यकता नपरोस्। विद्यालय, कार्यालय, बजार, अस्पताल वा अन्य कुनै पनि कामका लागि हामी प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा यातायातमा नै निर्भर छौँ। अहिले सवारी साधनहरूको संख्या दिनदिनै बढेर गइरहेको छ, तर सड़कहरूको अवस्था र व्यवस्थापन भने सबै ठाउँतिर त्यति व्यवस्थित हुन सकेको छैन। त्यसैले सुरक्षित, सहज र सुव्यवस्थित यात्राका लागि चालक दाजुभाइ तथा दिदीबहिनीहरू मात्र होइन यात्रीगणहरू पनि ट्राफिक नियमबारे सचेत हुनु अत्यन्तै आवश्यक देखिन्छ। धेरै दुर्घटनाहरू केवल ससानो लापरवाही वा ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुँदा हुने गरेकोले यदि हामी सबैले ट्राफिक नियमहरूलाई आफ्नो जीवनको एउटा जिम्मेवारीका रूपमा आत्मसात गर्न सक्यौँ भने धेरै दुर्घटनाहरू कम भएर जानेछ। त यसै भनाइको साथमा आजको दिनको मौसम सम्बन्धी पनि हामीले श्रोताहरूलाई जानकारी गराइसक्यौँ। साथै आज यात्रामा निस्किसक्नुभएको हाम्रा सम्पूर्ण यात्रीहरूको सुस्वास्थ्य, सुन्दर अनि सुरक्षित यात्राको कामना पनि गर्न चाहन्छौँ।

श्रोताहरू, आज हो 27 तारिक मई 2026 बुधबारको दिन। आज हो राष्ट्रिय ज्येष्ठ नागरिक स्वास्थ्य एवं आरोग्यता दिवस। यस पावन अवसरमा समाजका अनुभवी, आदरणीय तथा प्रेरणाका स्रोत हाम्रा ज्येष्ठ नागरिकहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौ। परिवार, समाज र राष्ट्र निर्माणमा उहाँहरूको योगदान अतुलनीय रहेको छ। जीवनका अनेक संघर्ष, अनुभव र त्याग मार्फत उहाँहरूले आजको पुस्तालाई सही मार्ग देखाउने अमूल्य कार्य गर्नुभएको छ। ज्येष्ठ नागरिकहरू केवल उमेरले मात्र ठूलो होइनन्, उहाँहरू ज्ञान, अनुभव र संस्कारका जीवित पुस्तक पनि हुन्। उहाँहरूको जीवनभरको मेहनत, संघर्ष र बलिदानकै कारण आज हामी सुरक्षित र व्यवस्थित समाजमा बाँच्न पाएका छौँ। त्यसैले उहाँहरूको सम्मान गर्नु, माया गर्नु र आवश्यक हेरचाह गर्नु हाम्रो नैतिक कर्तव्य हो। आजको व्यस्त जीवनशैलीमा कतिपय ज्येष्ठ नागरिकहरू एक्लोपन, असहजता, अपेक्षाको पीडामा बाँच्न बाध्य भइरहेका छन्। यस्तो अवस्थामा परिवारका सदस्यहरूले उहाँहरूलाई समय दिनु, उहाँहरूको भावनालाई बुझ्नु र सम्मानपूर्वक व्यवहार गर्नु अत्यन्त आवश्यक छ। ज्येष्ठ नागरिकहरूको अनुहारमा मुस्कान ल्याउनु भनेकै वास्तवमै मानवताको सम्मान गर्नु हो। राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले हामीलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ। आजका युवा भोलिका ज्येष्ठ नागरिकहरू हुन्। त्यसैले अहिलेबाट नै हामीले सम्मान, सहानुभूति र संस्कारको भावना विकास गर्न आवश्यक छ। आउनुहोस्, यस विशेष दिनमा आफ्ना आमा, बुबा, हजुर

बुबा हजुरआमा तथा सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति सम्मान प्रकट गर्दै उहाँहरूको सुख सुस्वास्थ्य र दीर्घायुको कामना गरौं। उहाँहरूको अनुभव र आशीर्वाद नै हाम्रो जीवनको सबैभन्दा ठूलो शक्ति हो। यसरी नै आज स्वास्थ्य एवं आरोग्यता दिवसको अवसरमा हाम्रा सम्पूर्ण श्रोताहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति नै स्वास्थ्य हो। स्वस्थ शरीर, स्वस्थ मन र सकारात्मक सोच भएमा जीवनका हरेक चुनौतीलाई सहज रूपमा सामना गर्न सकिन्छ। त्यसैले स्वस्थ आरोग्यता केवल व्यक्तिगत आवश्यकता मात्र नभई सुखी परिवार र समृद्ध समाजको आधार पनि हो। आजको आधुनिक जीवनशैलीमा मानिसहरू अत्याधिक व्यस्तता, तनाव, अनियमित भोजन र शारीरिक गतिविधिको कमीका कारण विभिन्न रोगहरूको शिकार भइरहेका छन्। मानिससँग सुविधा बढ्दै गए तापनि स्वास्थ्य प्रतिको सचेतना भने कहिलेकाहीँ घट्दै गएको देखिन्छ। यही कारणले मधुमेह, उच्च रक्तचाप, मुटु रोग तथा मानसिक तनाव जस्ता समस्याहरू बढिरहेका छन्। आरोग्यता भन्नाले केवल रोग निको हुनु मात्र होइन, शरीर, मन र भावनाको सन्तुलित अवस्था पनि हो। जब मानिस मानसिक रूपमा शान्त, आत्मविश्वासी र सकारात्मक हुन्छ, तब जीवन अझ सुन्दर र ऊर्जावान बन्न पुग्छ। त्यसैले नियमित व्यायाम, सन्तुलित भोजन, पर्याप्त निन्द्रा, योग, ध्यान तथा सकारात्मक सोच स्वस्थ जीवनका महत्वपूर्ण आधार मानिन्छ। स्वस्थ एवं आरोग्यता दिवसले हामीलाई एउटा सन्देश दिएको छ, स्वस्थ जीवन नै सुखी जीवन हो। हामीले आफ्नो स्वास्थ्यलाई व्यवस्था नगरी समयमै सचेत हुनु अत्यन्तै आवश्यक छ। केही समय शरीर र मनको हेरचाहका लागि खर्च गर्नु भविष्यका लागि अमूल्य लगानी हो। आउनुहोस् आजको यस विशेष दिनमा हामी सबैले स्वस्थ र अनुशासित जीवनशैली अपनाउने संकल्प गरौं, आफू स्वस्थ बनौं, अरूलाई पनि स्वस्थ प्रति सचेत गराउँ, सकारात्मक सोचसहित सुन्दर जीवनतर्फ अघि बढौं, किनभने स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको बलियो आधारहरू हुन्।

ताजाको हलो खरसाङको अङ्कमा केही विषयहरूमाथि जानकारी राख्दा राख्दै फिल्मी गीतहरू सुनाएर श्रोताहरूलाई मनोरञ्जन गराउँदा गराउँदै हलो खरसाङको आजको अङ्कको अब हामी पनि अन्ततिर आइसकेका छौँ। श्रोताहरूलाई यो अन्तिम गीत राख्दै अब म पनि कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ। यो अन्तिम गीत रहेको छ इमानदार फिल्मबाट, सुरेश वाटकर अनि आशा भोसलेको युगल आवाजमा।

श्रोतालाई आज हाम्रो सरोकारमा सुनेरै छौँ तनसँगै मन पनि स्वस्थ रहोस् विषय केही जानकारी। त श्रोता, शरीर र मन एकाअर्कासित गहिरो रूपमा जोडिएका छन्। स्वस्थ शरीरमा नै स्वस्थ मनको बास हुन्छ र स्वस्थ मनले नै शरीरलाई निरोगी राख्न सहायता गर्दछ। आजको यस व्यस्त र प्रतिस्पर्धी संसारमा मानिसहरू आफ्नो शारीरिक स्वास्थ्यलाई ध्यान दिन कति जिम जान्छन्, कतिले राम्रो खाना खान्छन्, तर मानसिक स्वास्थ्यलाई प्राय जसो कसैले पनि ध्यान दिँदैन। वास्तवमा पूर्ण रूपमा स्वस्थ रहनका निम्ति शरीर साथै मनलाई पनि स्वस्थ राख्नु अति नै आवश्यक छ। शरीरसँगै मनलाई स्वस्थ राख्ने केही प्रमुख कुराहरू ध्यानमा राख्न सकिन्छ। श्रोताहरू, नियमित व्यायाम र सन्तुलित आहार लिनपर्छ। शारीरिक व्यायाम ले शरीरलाई मात्र होइन मनलाई पनि फुर्तिलो बनाउँछ। जब हामी व्यायाम गर्छौँ, हाम्रो मस्तिष्कमा विभिन्न प्रकारको रसायन उत्पादन हुन्छ जसले तनाव कम गर्छ र मनलाई खुसी बनाउँछ। यसका साथै ताजा फलफुल, हरियो सागसब्जी र पर्याप्त मात्रामा पानी समावेश भएको सन्तुलित खानाले मस्तिष्कको कार्यक्षमतामा वृद्धि गराउँदछ। त श्रोताहरू, यस जानकारीलाई अघि बढाउने नै छौँ, तर अहिलेलाई पनि यो साङ्गीतिक विराम।

तनसँगै मन पनि शुद्ध रहोस् भन्ने विषयलाई मानिसको जीवनमा बाहिरी र भित्री दुवै सुन्दरताको आवश्यकता पर्दछ श्रोताहरू। गहिरो सन्देश दिन्छ। तन भन्नाले शरीर पहिरन वा बाहिरी सजावटलाई जनाइन्छ भने मन भन्नाले सोच भावना व्यवहार र शरीरलाई बुझाइन्छ। मानिसले राम्रो कपडा लगाउने सफा रहने र आकर्षक देखिने इच्छा राख्नु स्वाभाविक नै हो। यसले आत्मविश्वास बढाउँछ भने समाजमा राम्रो प्रभाव पार्न मद्दत गर्दछ। तर बाहिरी सुन्दरता मात्र पर्याप्त हुँदैन श्रोता। यदि मनमा खराब सोच घृणा ईर्ष्या घमन्ड वा असत्य भावना छ भने बाहिर चमकले मात्र मानिसलाई महान बनाउन सक्दैन।

सँगसँगै मन पनि सफा रहनका लागि पर्याप्त र राम्रो निन्द्रा आवश्यक पर्दछ श्रोताहरू। निन्द्राको कमीले चिन्ता, तनाव र रिस उठ्ने जस्ता मानसिक समस्याहरू निम्त्याउँदछ भने शरीर र मस्तिष्कलाई खुसी राख्नका लागि गहिरो र शान्त निन्द्रा अनिवार्य छ। त्यसरी नै ध्यान र योग गर्नाले मनलाई शान्त राख्नमा सहायता प्राप्त हुँदछ। दिनहुँ 10-15 मिनट मात्र गरिने ध्यानले पनि मस्तिष्कका विचारहरूलाई स्थिर बनाउँछ। यसले वर्तमान समयमा जिउन सिकाउँछ, जसका कारणले भविष्यको चिन्ता र पछितोबाट मन टाढा रहन सक्छ। सकारात्मक सोच र सामाजिक सम्बन्धले जीवनमा ठूलो समस्यालाई पनि सजिलैसित बनाइदिन्छ। आफ्ना परिवारका सदस्य, साथीभाइ, आफन्तसँगको राम्रो सम्बन्ध राख्दा एक्लोपनको अनुभव नै रहँदैन। आफ्ना भावनाहरू अरूसित बाँड्नाले मन हलुका पनि हुन्छ। यस जानकारीलाई अघि बढाउने नै छौँ, तर अहिलेलाई भने यो साङ्गीतिक विराम।

आजको यस युगमा श्रोताहरू मोबाइल, ल्यापटप र सामाजिक सञ्जालको धेरै नै प्रयोग हुनाले मानसिक तनाव बढिरहेको हामी अनुभव पनि गर्छौँ। दिनका केही समयमा यी उपकरणबाट टाढो रहेर प्रकृतिसँग बिताउनु अथवा आफ्नो रुचि अनुसार काम गर्नु मनका लागि निकै नै फाइदाजनक भएको हामी थाहा पाएका छौँ।

मानिसको वास्तविक सुन्दरता केवल बाहिर रूपमै सीमित हुँदैन। सच्चा सुन्दरता असल मन, राम्रो व्यवहार र उच्च चरित्रमा लुकेको हुन्छ। जसरी मैला भएको ठाउँमा रोग लाग्छ, त्यसरी नै नकारात्मक विचार र तनावले भरिएको मनले शरीरलाई पनि रोगी बनाउँछ। त्यसैले स्वस्थ शरीरका लागि जति परिश्रम गरिन्छ त्यति नै मनलाई पनि खुसी राख्न सकिन्छ। शरीर र मन दुवै स्वस्थ भए एउटा सुखी र सार्थक जीवन जिउन सक्छौँ। त्यसैले न तनसँगै मनलाई पनि सफा राख्न सक्छौँ। श्रोताहरू,

राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। उहाँले आज भ्रमणको दोस्रो दिन नथुला पासको भ्रमण साथै सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि लोकसभा अध्यक्ष ओम बिरलाले पूर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। केन्द्र वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले गोलमेज सम्मेलनको सह अध्यक्षता गर्नुहुँदै क्यानाडाको अग्रणी पेन्सन कोषहरू, सार्वभौम र संस्थागत लगानीकर्ताहरू, क्यानाडा भारत व्यापार परिषदका सदस्यहरू र अन्य सरकारवालाहरूसँग विस्तृत चर्चा गर्नुभएको छ। भारतीय वायुसेना आइएएफले अफिसर क्याडरको प्राविधिक शाखामा भर्तीका लागि गेट स्कोरको आधारमा छनौट गर्ने योजना बनाएको छ। रक्षा मन्त्रालयले भनेको छ कि गेट स्कोरको आधारमा उम्मेद्वारहरू वायुसेना चयन बोर्डमा परीक्षाका लागि सिधै चयन गरिनेछ। केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले निट युजी 2026 परीक्षा पेपर लिक मामिलामा थप 2 अभियुक्तलाई पक्राउ गरेको छ। सिबिआईले यस मामिलामा दिल्ली, जयपुर, गुरुग्राम, नासिक, पुणे, लातुर र अहल्यानगरबाट 13 अभियुक्तलाई पक्राउ गरिसकेको छ। रेल मन्त्रालयले देशको पहिलो हाइड्रोजनबाट चल्ने 10 डिब्बाको डेमु रेल सञ्चालनमा ल्याउन स्वीकृति दिएको छ। भारतले नेपालको सुरक्षा र कानून प्रवर्तन एजेन्सीहरूको क्षमताहरूलाई बलियो गर्नका लागि 10 बन्दी परिवहन ट्रक भेट गरेको छ। दक्षिण अफ्रिका स्थित रुसी दूतावासले रुसी वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ प्रजाति विरुद्ध नयाँ खोप विकास गरेको जनाएको छ। रुसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले यो उपलब्धिको घोषणा गरेका हुन्। सिङ्गापुर ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला सिङ्गल्समा पीभी सिन्धु प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन्। आइपिएल क्रिकेट प्रतियोगिताको एलिमेन्टर म्याचमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच मोहालीको नयाँ चण्डीगढमा भिडन्त हुनेछ। म्याच आज 7:30 सुरु हुनेछ। आकाशवाणीबाट पूर्वाह्न 11:05 मुख्य समाचार पूरा भयो।

105.5 मेघहर्ज न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 102.2 मेघहर्जमा हामी आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनबाट बोलिरहेका छौं श्रोताहरू।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्जबाट अब प्रस्तुत छ फरमाइस फिल्म कार्यक्रम तपाईँको अनुरोधमा।

श्रोताहरू, कार्यक्रमको यो प्रथम गीत सुनाइरहेछौँ बाजार फ्लेमबाट, गुन्जेने आवाज हो लता मङ्गेशकरको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोता हुनुहुन्छ अररिया रजखुरबाट शरीफ मुसाहिन, नवाब सवाब सरफराज अफजल, मेन रोड रानीगंजबाट नुसरत जानम, फरजाना शाहना, जोकीहाटबाट सौम्या नाजमी, रुकैमा रिहाना तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू। अप्पर सिरुबारी खरसाङ्गी दपहाडबाट सुषमा सिंह, एसएम दर्नाल, सयम पुष्प अनि उहाँहरूका धेरै धेरै साथीहरू। हिलकाट रोडबाट छिरिङलकी शेर्पा, छिरिङ यल्मो र उहाँहरूका धेरै धेरै साथीहरू। सिटोङ दुई अप्पर मामरिङबाट लक्कीमा शेर्पा, याङजी शेर्पा, एन्जोला सरिता शेर्पा, राधा सलिमा राई, कला राई, तृष्णा मुखिया तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू। मिरिक थर्बु निगालेबाट कल्याण राई र उहाँहरूका साथीहरू। खरसाङ बजारबाट सतीश पाण्डे तथा उहाँको आमा बाबा। डोगरगाउँ छत्तिसगढबाट राष्ट्रपाल गजबिए, राधिका

निष्कात र तन्मय चित्रे बस्ती खरसाङबाट साहिल देवान, अनुराग, दीपिका, प्रियंका अनि सन्त तामाङ त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँको अनुरोधमा।

श्रोताले फरमाइसी फिल्म कार्यक्रम तपाईँको अनुरोधमा सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट। यसै क्रमलाई अघि बढाउँदै अब सुनाउँदैछौँ प्रेम रोग फिल्मको यो गीत, लता मङ्गेशकर अनि सुरेश वाटकरको युगल शर्मा। अनुरोध छ तपाईँहरू सबैको, बढी खन्जरपुर भागलपुरबाट गुल्फराज समारा जमालुद्दिन, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर हुसैन मास्टर, डिएन सिंह रोड भागलपुरबाट अफरोज आलम बरकत र आदाब, शिव मन्दिर हकीकत पुरा माउबाट मुन्ना भाई स्वर्णकर, पिंकी स्वर्णकर, आर्यन कृष्ण अनि पिहु स्वर्णकर, मेहरनगर उमेरखण्डबाट अभिजित गोहानकर, सरिता प्रिन्स सिद्धान्त र टुकटुक र अर्जुन गोहानकर, आकार हाइट्स बहादुरा नागपुरबाट वैशाली सुमित कुमारी ध्वनि गोहानकर परि प्रिन्स र उहाँहरूका अन्य धेरै धेरै साथीहरू, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी नन्दकुमार गुप्त तथा उहाँहरूका धेरै धेरै साथीहरू, मणिगाछी जतुकाबाट विजय कुमार लाली साफी आलम मिश्री, सिराजपुर गणेशपुरबाट कैसर आलम फिरोज आलम नाज प्रवीण, जतुका किशनपुरबाट आलम दिलक सबना र रिजवान राही, एमबी रोड खरसाङबाट डेमियन दोरती रेजिना डोमिनियक तेरेसा र बर्नाडेट, कुलीपाड़ा कटिहारबाट राजेश भारती विवाह भारती प्रिया भारती आदित्य राज प्रेरणा भारती प्रगति भारती विवेक अजय रमन प्रिंस राज आशीष साक्षी सुमन संजीव रविरंजन राकेश कुमार तथा भारती परिवार का सबै सदस्यहरू। त स्वीकार्नुस् कार्यक्रमको यो अघिल्लो गीत यहाँको अनुरोधमा।

लता मंगेशकरको स्वरमा अब सुनाउँदैछु अर्पण फिल्मको यो गीत अनुरोध छ तपाईँहरू सबैको। काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश आशिष, तरुण रञ्जन, बेबी विदिता, सरलाई सोकना, नेपालबाट अरुण कुमार शर्मा, रेणुदेवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी र प्रियङ्का कुमारी अनि उहाँहरूका सबै सदस्यहरू, राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारा देवी, रञ्जन हक्कु, कल्पना राई हक्कु, सुन्निमा, पिङ्की, खुसबु, श्रुति, पूजा, पूर्णिमा हक्कु र सन्नी हक्कु, मेन रोड राजविराजबाट मोहम्मद अतिउल्ला, जिन जहाँ, सोनी परवीन र इम्तिहाज, कोटुवा नारायणपुर बाबापट्टि बलियाबाट उषा राई, ओम प्रकाश राई, अमित राई, हेप्पी राई, नवदा गाजीपुरबाट प्रतीक राई, रोशनी र प्राञ्जल, बक्सर बिहारबाट सरफुद्दिन, फतिमा खातुन, असलम अक्रम र अल्ताफ अन्सारी, डुमराउबाट डब्लु अन्सारी, सोनम अदिबा र वसिम अन्सारी, सरिमपुर बक्सरबाट राज एसडी अन्सारी, आसमा खातुन, आफ्ताब अन्सारी, महताब अन्सारी, मेराज अन्सारी, कुल्लु अनि मुल्लु अन्सारी, भानुटोल खरसाङबाट राधिका शर्मा, अर्जुन शर्मा तथा उहाँहरूका धेरै धेरै साथीहरू। त स्वीकार कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा।

गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य अभयनन्द परमानन्द पंकज प्रमोद रोहित र मोहित रामपुरबाट सबना शाहिना तमन्ना रकीब कमरान फरहान खुशबू रिम्मी इब्राही र अब्रार आलम कलोनीबाट नसिमुल इस्लाम गुनेरी र प्रकाश बी राजपुत डोंडी लाहौर बदौलबाट कमलेश जयपुरिया टाउनसिप भिलाईबाट अनुश्री प्रदीप पिंकी अनि प्रमिला प्रदीप जेल रोड रायगढ़बाट लालचन्द्र मिश्र अनि उहाँहरूका धेरै धेरै साथीहरू मसौल सीतामढ़ी बिहारबाट अक्रम प्रिन्स इसरत वसिम अक्रम रुबिना आसिम समीम अक्रम ममता रानी बच्चु नदीम अक्रम अमन अक्रम पुनम कुमारी र जीना शेख नर्गिस जफर जफर हसन कुआथबाट नूर मसल मसौल हुमेरा नाज सुमेरा नाज अविदा अरहान हमजा र मुजमिल डोंगरगाउँ राजनाथ गाउँबाट राष्ट्रपाल गजबिए राधिका बेबी अनिस्का र तन्मय गजबिए बीज टोला कनिहरियाबाट मिटु कुमार सोनी कुमारी कुमकुम कुमारी नैना कुमारी प्रीति कुमारी र प्रिया कुमारी त स्वीकार्नुहोस् कार्यक्रमको अन्तिम गीत यहाँहरूको अनुरोधमा फिल्मको नाम रहेको छ राम तेरी गंगा मैली अनि गुन्जने आवाज हो लता मंगेशकरको

हवस् श्रोता र यस गीतको अन्त साथै लैले फरमाइसी फिल्म हित कार्यक्रम तपाईँको अनुरोधमा यति मनै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

यो आकाशवाणी हो, अब मुस्कान राईबाट सुन्नुहोस् समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ्दो तापक्रमको बीचमा मानिसहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले हाइड्रेटेड रहन र बाहिर निस्कदा पानी बोक्न आग्रह गर्नुभएको छ। गर्मीका कारण हुने बढ्दो कठिनाइहरूलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, यस्तो मौसममा संवेदनशीलता र महत्त्वपूर्ण सहारा हो। उहाँले तिर्खाएकाहरूलाई एक गिलास पानी दिन सुझाव दिनुभयो, साथै सबैलाई आफ्नो परिवार र प्रियजनहरूसँग सम्पर्कमा रहन र स्वास्थ्य जाँच गर्न पनि आग्रह गर्नुभयो। उहाँले दिउँसोको चर्को घाममा बाहिर ननिस्किनुहोस् र सकेसम्म धेरै आराम गर्नुहोस् भनी बताउनु भएको छ। उहाँले जनावर र चराहरूको पनि ध्यान राख्ने सल्लाह दिनुहुँदै मानिसहरूलाई आफ्नो घर, बालकुनी, टेरेस, पसल वा कार्यालय बाहिर पानीले भरिएको सानो भाँडा राख्न सल्लाह दिनुभएको छ। श्री मोदीले आफ्नो घर र पसल बाहिर भाँडामा पानी राख्नेहरूको प्रयासको प्रशंसा पनि गर्नुभयो। प्रधानमन्त्रीले यी कठिन समयमा सबैलाई अत्यन्त संवेदनशीलता र करुणाको साथ एकअर्काको हेरचाह गर्न आग्रह पनि गर्नुभएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज टोरन्टोमा क्यानाडामा रहेका भारतीय समुदायहरूसँग अन्तर्क्रिया गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री गोयलले यस बातचितको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा आर्थिक रूपान्तरण भएको कुरा प्रकाश पारेको बताउनुभयो। उहाँले भारत क्यानाडा व्यापक आर्थिक साझेदारी सम्झौताको माध्यमबाट व्यापार, निवेश, नवाचार र जनताहरू बीचको सहकार्यका क्षेत्रमा देखा परेका अपार अवसरहरूलाई पनि जोड दिनुभयो। वाणिज्य तथा उद्योग मन्त्रीले भारतीय समुदाय दुई देशहरू बीचको एक जीवन्त सेतु भएको बताउनुभयो। उनीहरूले व्यापार, प्रौद्योगिकी, शिक्षा, नवाचार र सामुदायिक नेतृत्व जस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्, साथै विश्वभर भारतको मूल्य मान्यता र सांस्कृतिक सम्पदाको गर्वका साथ प्रवर्तन गरिरहेको पनि बताउनुभयो। यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय स्वास्थ्य वृद्धावस्थाको लागि योग रहेको छ। आयुष राज्य मन्त्री श्री प्रताप राव जाधवले आज खोजारुमा आयोजित योग महोत्सव अन्तर्राष्ट्रिय योग दिवसको 25 दिन अगाडि आयोजित बैठकमा भाग लिनुहुँदै यो कुरा बताउनुभयो। उहाँले स्वास्थ्य वृद्धावस्थाको लागि नियमित योग अभ्यास आवश्यक रहेको बताउनुभयो। श्री रावले योग भारतको सांस्कृतिक र आध्यात्मिक सम्पदाको अभिन्न अङ्ग भएको बताउनुभयो। सन् 2014 संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय योग दिवस अप्नाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा यो समग्र स्वास्थ्य र कल्याणको लागि वैश्विक आन्दोलनमा विकसित भएको छ। यस वर्ष अन्तर्राष्ट्रिय योग दिवस समारोहको मुख्य कार्यक्रम कोलकातामा आयोजना हुनेछ। श्री रावले आगामी अन्तर्राष्ट्रिय योग दिवसको लागि योग पार्क, योग सङ्गम पोर्टल र विशेष रूपमा डिजाइन गरिएको टी सर्टको पनि अनावरण गर्नुभयो। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा सञ्चालित मतदाता सूचीको

विशेष गण पुनरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई समर्थन गरेको छ। सर्वोच्च अदालतले एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढाएको बताएको छ। न्यायालयले जनताको प्रतिनिधित्व अधिनियम 1950 को धारा 324 र यस अन्तर्गत बनेका नियमहरू अन्तर्गत एसआईआर सञ्चालन गर्ने अधिकार निर्वाचन आयोगसँग भएको फैसला सुनाएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जयमाल्य बागाजीको पीठले गत वर्ष जुनमा बिहारमा एसआईआर सञ्चालन गर्न निर्वाचन आयोगले जारी गरेको अधिसूचनालाई चुनौती दिने रिट याचिकाहरूको सन्दर्भमा यो फैसला सुनाएको हो। सर्वोच्च न्यायालयले एसआईआर प्रक्रियाको उद्देश्य स्वतन्त्र र निष्पक्ष चुनावको लक्ष्य प्राप्त गर्नु रहेको बताएको छ। मुख्य न्यायाधीश सूर्यकान्तद्वारा दिएको फैसलामा भनिएको छ, जब कानूनले अभिलेख गर्नुपर्ने कारणहरूको आधारमा र निर्वाचन आयोगले उपयुक्त ठानेको तरिकाले नै कुनै पनि समयमा विशेष संशोधनलाई अधिकार दिन्छ। विवादित प्रक्रियालाई नियमित संशोधनको लागि तोकिएको सामान्य विधिहरू अनुरूप नभएको कारणले मात्र अमान्य गर्न सकिँदैन। सर्वोच्च न्यायालयले स्वीकार गरेको छ, एसआईआर मार्फत प्राप्त गर्न खोजिरहेको उद्देश्य स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न संवैधानिक लक्ष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ। इजरायलको हवाई आक्रमणमा दक्षिणी लेबनानमा 31 जनाको मृत्यु भएको छ भने 40 जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालय अनुसार इजरायल र हिजबुल्लाह बीच बढ्दो सीमा तनावको बीच हिजो धेरै सहर र गाउँहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो। अधिकारीहरूले रिपोर्ट गरेका छन्, सबैभन्दा घातक आक्रमण दक्षिणी सहर टायर नजिकैको बुर्ज अल सोमाली क्षेत्रमा भएको थियो, जहाँ 14 जनाले ज्यान गुमाएका थिए र 16 जना घाइते भएका थिए। आकाशवाणीबाट समाचार भयो। अघिल्लो समाचारको श्रृङ्खला लिएर अहिले 2:40 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले निर्वाचन आयोगद्वारा मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रियाको वैधतालाई यथावत राखेको छ। न्यायालयले यो लोक प्रतिनिधित्व अधिनियम 1950 अनुरूप बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ्दो तापमानका बीच नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मौसम विभागले हरियाणा, मध्य प्रदेश, पंजाब, राजस्थान, उत्तर प्रदेश र महाराष्ट्रको विदर्भमा भीषण लू चल्ने अनुमान गरेको छ। भारत र क्यानाडाले 2030 द्विपक्षीय व्यापारलाई 50 अर्ब अमेरिकी डलरसम्म बढाउने साझा लक्ष्यको पुष्टि गरेका छन्। सीबीएसईले नीट यूजी 2026 परीक्षाको पेपर लिक मामिलामा थप 2 आरोपीहरूलाई गिरफ्तार गरेको छ। अमेरिकाका रिपब्लिकन सिनेटर लिन्से ग्राहमले पाकिस्तानले अब्राहम सम्झौतामा सामेल हुन अस्वीकार गरेकोमा कडा आलोचना गर्नुभएको छ। उहाँले इरानसित सम्बन्धित कुनै पनि कूटनीतिमा पाकिस्तानको भूमिका गहिरो समस्याग्रस्त छ भन्नुभयो। र आइपीएल क्रिकेटमा आज मोहालीको न्यू चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच खेलिनेछ। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा गराइएको मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई यथावत राखेको छ। सर्वोच्च न्यायालयले भनेको छ, एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढाउँदछ। सर्वोच्च न्यायालयले आफ्नो फैसलामा निर्वाचन आयोगले लोक प्रतिनिधित्व अधिनियम 1950 अनुच्छेद 324 र उसको अधीन निर्मित नियम अन्तर्गत एसआईआर गराउने शक्ति राख्दछ भनेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: मुख्य न्यायाधीश सूर्यकांत और न्यायमूर्ति जॉय माल्या बागची की एक पीठ ने उन रिट याचिकाओं पर फैसला सुनाया जिनमें पिछले साल जून महीने में चुनाव आयोग द्वारा बिहार में एसआईआर आयोजित करने के लिए जारी अधिसूचना को चुनौती दी गई थी। सर्वोच्च न्यायालय ने कहा कि एसआईआर प्रक्रिया का उद्देश्य स्वतंत्र और निष्पक्ष चुनाव के लक्ष्य को हासिल करना है। मुख्य न्यायाधीश सूर्यकांत द्वारा सुनाए गए फैसले में कहा गया कि विवादित प्रक्रिया को केवल अमान्य नहीं कहा जा सकता है क्योंकि ये नियमित पुनरीक्षण के लिए निर्धारित सामान्य तौर तरीकों के अनुरूप नहीं है। इसलिए नहीं कहा जा सकता है कि निर्वाचन आयोग ने अपनी वैधानिक शक्तियों से अधिक कार्रवाई की है। न्यायालय ने कहा कि ऐसे चुनाव केवल मतदान की प्रक्रिया पर ही निर्भर नहीं करते बल्कि लोकतांत्रिक प्रक्रिया की नींव रखने वाली मतदाता सूचियों की सत्यनिष्ठा, सटीकता और विश्वसनीयता पर मौलिक रूप से निर्भर करते हैं। न्यायालय ने इस तर्क को खारिज कर दिया कि चुनाव आयोग द्वारा अपनाई गई प्रक्रिया लोक प्रतिनिधित्व अधिनियम 1950 और मतदाता पंजीकरण नियम 1960 के विपरीत थी। न्यायालय ने इस तर्क को भी खारिज कर दिया कि इस प्रक्रिया से मतदाता सूचियों में पहले से मौजूद व्यक्तियों की नागरिकता की मानित मान्यता समाप्त हो जाती है। समाचार कक्ष से वैष्णवी।
1: केन्द्र सरकारले आज सर्वोच्च न्यायालयलाई ट्रान्सजेन्डरहरूको अधिकार संरक्षण संशोधन अधिनियम 2026 विरूद्ध उच्च न्यायालयमा उसको धेरै याचिकाहरू विचाराधीन रहेको जानकारी गराएको छ। सलिसिटर जनरल तुषार मेहताले मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्तको अध्यक्षतामा रहेको पीठ समक्ष यस मामिलाको उल्लेख गर्दै स्थानान्तरण याचिकाहरू शुक्रबार सूचीबद्ध गर्न अनुरोध गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किम भ्रमणको दोस्रो दिन आज साँझ सिक्किमको गान्तोकमा आयोजना हुने सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि समारोहमा उपस्थित हुनेछन्। हाम्रा संवाददाता अनुसार 33 विभागहरूमा लगभग 14,000 डिग्रीहरू प्रदान गरिनेछ। 199 महिला सहित 285 मेधावी विद्यार्थीहरूलाई स्वर्ण र रजत पदक प्रदान गरिनेछ। यसअघि राष्ट्रपतिको नाथुला भ्रमण प्रतिकूल मौसमका कारण रद्द गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ्दो तापमानको बीच मानिसहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले हाइड्रेटेड रहन र बाहिर निस्किँदा पानी बोक्न आग्रह गर्नुभएको छ। गर्मीका कारण हुने बढ्दो कठिनाईहरूलाई सामना गर्दै श्री मोदीले भन्नुभयो, यस्तो मौसममा संवेदनशीलता एक महत्वपूर्ण सहारा हो। उहाँले तीर्खाएकाहरूलाई एक गिलास पानी दिन सुझाव दिनुभयो, साथै सबैलाई आफ्नो परिवार र प्रियजनहरूसित सम्पर्कमा रहन र स्वास्थ्य जाँच गर्न पनि आग्रह गर्नुभयो। उहाँले दिउँसोको चर्को घाममा बाहिर निस्किनुहोस् र सकेसम्म धेरै आराम गर्नुहोस् भनी बताउनुभयो। उहाँले जनावर र चराहरूको पनि ध्यान राख्ने सल्लाह दिँदै मानिसहरूलाई आफ्नो घर, बाल्कनी, टेरेस, पसल वा कार्यालय बाहिर पानीले भरिएको सानो भाँडो राख्न सल्लाह दिनुभएको छ। मौसम विभागले हरियाणा, चण्डीगढ, मध्यप्रदेश, पंजाब, राजस्थान, उत्तर प्रदेश र महाराष्ट्रको विदर्भका केही ठाउँहरूमा भीषण लूको पूर्वानुमान गरेको छ। आज दिल्लीका केही भागहरूमा पनि मौसम विभागले लूको चेतावनी जारी गरेको छ। सहरको अधिकतम तापमान 43 45 डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। पश्चिम बंगाल, कोंकण र गोवा, ओडिसा, सौराष्ट्र, कच्छ, तमिलनाडु, पुडुचेरी र कराईकलमा गरम र आर्द्र मौसम रहने सम्भावना छ। हरियाणा, चण्डीगढ, दिल्ली, मध्यप्रदेश, पंजाब, तेलंगाना, उत्तर प्रदेश र विदर्भमा आज गरम रहने अनुमान गरिएको छ। मौसम विभागले आज पूर्वोत्तर भारत, बिहार, आन्तरिक कर्नाटक, त्रिपुरा, उपहिमालय, पश्चिम बंगाल, सिक्किम र तेलंगानामा भारी वर्षाको पूर्वानुमान गरेको छ। यसैबीच भोलि असम र मेघालयमा पनि यस्तै स्थिति रहने सम्भावना छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले क्यानाडा भ्रमणको दोस्रो दिन क्यानाडाका टोरेन्टोमा वरिष्ठ नेताहरू र संस्थागत लगानीकर्ताहरूसित धेरै उच्च स्तरीय बैठकहरू गर्नुभएको छ। वाणिज्य तथा उद्योग मन्त्रीले यस बैठकको उद्देश्य द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउनु र रणनीतिक क्षेत्रमा लगानी र प्रविधि साझेदारी बढावा दिनु रहेको बताउनुभयो। भ्रमणको क्रममा श्री गोयलले क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुसित भारत र क्यानाडा बीच बढ्दो पूरकताबारे चर्चा गर्नुभयो। उहाँले सशक्त सरकार उद्योग सहयोगद्वारा सञ्चालित अझ बलियो र अनुमानित व्यापारिक पारिस्थितिकी तन्त्रको आवश्यकतामा बल दिनुभयो। मन्त्रालयले भनेको छ, दुवै पक्षले 2030 द्विपक्षीय व्यापारलाई 50 अर्ब डलर पुर्याउने आफ्नो साझा लक्ष्यलाई पुष्टि गरेका छन्। दुवै देश यस वर्षको समाप्तिसम्ममा आर्थिक साझेदारी सम्झौता सीईपीए सम्पन्न गर्न पनि सहमत भएका छन्। त्यसपछि दुवै देशका मन्त्रीहरूको सह अध्यक्षतामा क्यानाडा भारत लगानी गोलमेज सम्मेलन भयो। यस सम्मेलनमा पेन्सन फण्ड र ब्याङ्कहरू सहित क्यानाडाका प्रमुख वित्तीय लगानीकर्ताहरू साथै दुवै देशका वरिष्ठ सरकारी प्रतिनिधिहरू उपस्थित थिए। गोलमेज सम्मेलनपछि श्री गोयलले बीमा, खाद्य प्रसंस्करण र अन्य क्षेत्रहरू लगायत विभिन्न क्षेत्रका अग्रणी क्यानाडाका कम्पनीहरूसित व्यक्तिगत बैठकहरू पनि गर्नुभयो। प्रवासी भारतीय समुदायलाई सम्बोधन गर्दै श्री गोयलले क्यानाडामा भारतीय समुदायको शक्ति र भारत क्यानाडा व्यापार करिडोरलाई सुदृढ पार्न यसको महत्वपूर्ण भूमिकामाथि बल दिनुभयो।
3: भारत और कनाडा के बीच साझेदारी की सबसे बड़ी ताकत उनकी मजबूत लोकतांत्रिक नींव है। दोनों देश इस बात पर विश्वास करते हैं कि जब सशक्त संस्थाएं कानून के शासन को मजबूती से कायम रखती है, तब दुनिया के सामने यह एक उदाहरण बनता है कि अच्छे मित्र और भरोसेमंद साझेदार किस तरह साथ मिलकर काम करते हैं। दोनों देशों की सरकारों, संस्थाओं, व्यवसायों और आम लोगों के बीच जो आपसी विश्वास और सहयोग है, वही इस रिश्ते को और अधिक मजबूत बनाता है।
1: केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले निट युजी 2026 परीक्षाको पेपर लिक मामिलामा थप दुई आरोपीहरूलाई गिरफ्तार गरेको छ। सीबीआईले यस मामिलामा हालसम्म दिल्ली, जयपुर, गुरुग्राम, नासिक, पुणे, लातुर र अहिल्यानगरबाट कुल 13 आरोपीहरूलाई गिरफ्तार गरिसकेको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले सोसियल मिडियामा गरिएको एक दावीलाई पूर्ण रूपमा खारेज गरेको छ। उत्तर पुस्तिकाहरूको मूल्याङ्कनका लागि उपयोग गरिने अन स्क्रिन मार्किङ प्रणालीमा कुनै सुरक्षा उल्लङ्घन नभएको सीबीएसईले स्पष्ट पारेको छ। बोर्डले उत्तर पुस्तिकाको वास्तविक मूल्याङ्कनका लागि प्रयोग गरिने पोर्टल पूर्ण रूपमा फरक यूआरएलमा काम गर्दछ भनी बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्यान्डल @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: यो आकाशवाणी हो। अब्राहम सम्झौतामा सामेल हुन अस्वीकार गरेकोमा अमेरिकाका रिपब्लिकन सिनेटर लिन्से ग्राहमले पाकिस्तानको कडा आलोचना गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट मार्फत रिपब्लिकन सिनेटर ग्राहमले इरान सम्बन्धी कुनै पनि कूटनीतिमा इस्लामाबादको भूमिका अत्यन्तै समस्याग्रस्त रहेको बताउनु भएको छ। सिनेटरले भन्नुभयो,
6: सीनेटर ने दावा किया कि ये निर्विवाद है कि ईरानी सैन्य विमान पाकिस्तानी हवाई अड्डों पर रखे जा रहे हैं। उन्होंने इसराइल के खिलाफ शीर्ष पाकिस्तानी अधिकारियों की पिछली टिप्पणियों को भी चिंताजनक बताया। राष्ट्रपति डोनाल्ड ट्रंप के करीबी सहयोगी और पारंपरिक रूप से पाकिस्तान के प्रति मित्रवत माने जाने वाले ग्राहम ने इसराइल के साथ संबंध सामान्य करने का विरोध करने वाले पाकिस्तान के रक्षा मंत्री ख्वाजा आसिफ की पिछली टिप्पणियों का भी जिक्र किया। इन टिप्पणियों में आरोप लगाया गया है कि पश्चिम एशिया में बढ़ते तनाव के बीच ईरान ने पाकिस्तानी हवाई अड्डों पर सैन्य विमान तैनात किए हैं। पाकिस्तान ने अभी तक इन आरोपों पर सार्वजनिक रूप से कोई प्रतिक्रिया नहीं दी है। समाचार कक्ष से मैं मनोज।
1: राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि पी हरिशले राष्ट्रसंघ सुरक्षा परिषदमा पाकिस्तानको कडा आलोचना गर्नुभएको छ। उहाँले पाकिस्तान सीमापार आतंकवादमा संलग्न रहेको आरोप लगाउनका साथै भारत विरूद्ध आतंकवादी गतिविधिहरूलाई प्रायोजन गरेकोमा परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो। श्री हरिशले राष्ट्रसंघ सुरक्षा परिषदमा राष्ट्रसंघको चार्टरको उद्देश्य र सिद्धान्तहरूलाई कायम राख्ने संयुक्त राष्ट्र केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्था मजबूत बनाउने विषयमा खुल्ला बहसको क्रममा यी टिप्पणीहरू गर्नुभएको हो।
6: पाकिस्तान ने भारत के खिलाफ युद्ध बिना उकसावे की आक्रामक कार्रवाइयों और लगातार सीमा पार आतंकवाद को समर्थन देकर संप्रभुता, क्षेत्रीय अखंडता और शांतिपूर्ण सह अस्तित्व के सिद्धांतों का उल्लंघन किया है। हजार घाव देकर भारत को कमजोर करने की उसकी नीति आतंकवाद, धार्मिक कट्टरता और भारत विरोधी गतिविधियों को लगातार बढ़ावा देने की उसकी सोच को दर्शाती।
1: केन्द्रले देशमा हालसम्म इबोला भाइरस रोगको कुनै पनि मामिलाको पुष्टि नभएको बताएको छ। स्वास्थ्य मन्त्रालयले अफ्रिकाका केही भागहरूमा इबोलाका मामिलालाई ध्यानमा राख्दै स्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ। सूत्रहरू अनुसार हालै युगाण्डाबाट फर्केका एक व्यक्तिलाई बेङ्गलुरूको सरकारी महामारी रोग अस्पतालमा जाँच र चिकित्साको लागि अलग्गै राखिएको थियो। जाँचमा उनको रिपोर्ट नकारात्मक आएको छ। स्वास्थ्य मन्त्रालयले सम्बन्धित राज्य अधिकारीहरूका साथ समन्वयमा भाइरसको नजिकबाट निगरानी गरिरहेको छ र विश्व स्वास्थ्य संगठनको दिशा निर्देश अनुसार सबै आवश्यक कदम चालिरहेको छ। मन्त्रालयले सतर्क र पूर्ण रूपमा तयार रहेको बताएको छ। राजस्थान उच्च न्यायालयले आसाराम बापुलाई आज आंशिक राहत दिँदै उनलाई पोक्सो अधिनियम अन्तर्गत सामूहिक दुष्कर्म, सामूहिक यौन उत्पीडन र आपराधिक षड्यन्त्रसित सम्बन्धित आरोपहरूबाट बरी गरेको छ। यद्यपि न्यायालयले भारतीय दण्ड संहिता अन्तर्गत नाबालिगसित दुष्कर्म मामिलामा उनको सजायलाई यथावत राखेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा लोकसभा अध्यक्ष ओम बिरलाले भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरेका छन्। पण्डित नेहरू भारत स्वतन्त्र भएपछि 15 अगस्त सन् 1947 देखि 27 मई सन् 1964 सम्म प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँको 27 मई सन् 1964 मा 74 वर्षको उमेरमा निधन भएको थियो। आईपीएल क्रिकेटमा आज मोहालीको न्यू चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच खेलिनेछ। म्याच साँझ 7:30 बजे सुरु हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सर्वोच्च न्यायालयले निर्वाचन आयोगद्वारा मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रियाको वैधतालाई यथावत राखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ्दो तापमानका बीच नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मौसम विभागले हरियाणा, मध्य प्रदेश, पंजाब, राजस्थान, उत्तर प्रदेश र महाराष्ट्रको विदर्भमा भीषण लू चल्ने अनुमान गरेको छ। भारत र क्यानाडाले 2030 सम्म द्विपक्षीय व्यापारलाई 50 अर्ब अमेरिकी डलरसम्म बढाउने साझा लक्ष्यको पुष्टि गरेका छन्। यसका साथै समाचार पूरा भयो।
7: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ फिट इण्डिया आइतबारको 75 औं संस्करण। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। फिट इण्डिया सन्डेज अन साइकलको 75 औं संस्करण 24 मई 2026 आइतबार आयोजित गरिएको थियो। राष्ट्रमण्डल खेल दिवसको सम्झना गर्दै र अहमदाबादमा आयोजना हुने ऐतिहासिक वर्ष 2030 राष्ट्रमण्डल खेलहरूतर्फ गति निर्माण गर्दै देशभरिका 8,000 भन्दा बढी स्थानहरूमा यसले ठूलो सहभागिता देखाएको थियो। अहमदाबादको प्रतिष्ठित सबरमती रिवर फ्रन्टबाट राष्ट्रिय उत्सवको नेतृत्व गर्दै युवा मामला तथा खेलकुद तथा श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडविया, गुजरातका उपमुख्यमन्त्री हर्ष संघवी र
8: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ चौतर्फी विदेश मन्त्रीहरूको बैठक। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। अनुवाद तथा वाचिका सविता छेत्री। भारतले 26 मई 2026 नयाँ दिल्लीमा क्वाड विदेश मन्त्रीहरूको बैठक आयोजना गर्यो। विदेश मन्त्री डाक्टर एस जयशंकर, अस्ट्रेलियाकी विदेश मन्त्री सुश्री पेनी वोङ, जापानकी विदेश मन्त्री श्री तोशी मित्सु मोटेगी र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री श्री मार्को रुबियोले विश्वव्यापी राजनीति र मध्यपूर्वको अवस्थालाई असर गर्ने मुद्दाहरूमा वार्ता गरे। क्वाड चार प्रमुख लोकतन्त्रहरू मिलेर बनेको एक प्रमुख कूटनीतिक र सुरक्षा ढाँचा हो। यसका सदस्यहरू भारत, अस्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिका हुन्। यो स्वतन्त्र, खुला र लचिलो इण्डो प्यासिफिक क्षेत्रलाई बढावा दिन स्थापना गरिएको हो। यो समूहले समुद्री सुरक्षा, महत्वपूर्ण खनिज आपूर्ति श्रृङ्खला र जलवायु परिवर्तन जस्ता साझा मुद्दाहरूमा बारम्बार सहकार्य गर्दछ। यसको ढाँचाले उदयमान प्रविधिहरू, साइबर सुरक्षा र प्रकोप राहतलाई सम्बोधन गर्ने कार्य गर्दछ। हालका वर्षहरूमा क्वाडले इण्डो प्यासिफिकमा विशेष गरी समुद्री सुरक्षा, पूर्वाधार विकास र क्षेत्रीय कनेक्टिभिटीमा प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न पहलहरूको एक श्रृङ्खला शुरू गरेको छ। अमेरिकी विदेश मन्त्री श्री मार्को रुबियो मई 23 भारत आइपुग्नु भयो र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभयो। उहाँले प्रधानमन्त्रीलाई रक्षा, रणनीतिक प्रविधि, व्यापार र लगानी, ऊर्जा सुरक्षा, कनेक्टिभिटी, शिक्षा र जनता जनता सम्बन्ध लगायतका विस्तृत क्षेत्रहरूमा द्विपक्षीय सहयोगमा भएको निरन्तर प्रगतिको बारेमा जानकारी गराए। रुबियोले पश्चिम एसियाको अवस्थासहित विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा अमेरिकी दृष्टिकोण साझा गरे। प्रधानमन्त्रीले शान्ति प्रयासहरूको लागि भारतको निरन्तर समर्थनलाई पुनः पुष्टि गर्नुभयो र संवाद र कूटनीति मार्फत द्वन्द्वहरूको शान्तिपूर्ण समाधानको लागि आह्वान गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्पलाई आफ्नो न्यानो अभिवादन व्यक्त गर्नुभयो र उनीहरूको निरन्तर आदान प्रदानको लागि तत्पर रहेको बताउनुभयो। श्री रुबियोले प्रधानमन्त्रीलाई वाशिङटन डीसी भ्रमणको लागि अमेरिकी राष्ट्रपतिको निमन्त्रणा विस्तार गर्नुभयो। डाक्टर एस जयशंकरले अमेरिकी विदेश मन्त्रीसँगको भेटमा क्यारिबियनको आफ्नो हालैको भ्रमणका केही प्रभावहरू साझा गर्नुभयो। वार्ताहरू खाँडीमा भएका पछिल्ला घटनाक्रमहरू र युक्रेन द्वन्द्वमा पनि केन्द्रित थिए। विदेश मन्त्रीले श्री रुबियोलाई जानकारी गराए कि रक्षा र सुरक्षा सहयोगको कुरामा 10 वर्षे प्रमुख रक्षा साझेदारी ढाँचा सम्झौता हालै नवीकरण गरिएको छ। दुवै नेताहरूले रक्षा क्षेत्रमा अगाडि बढ्दै गर्दा मेक इन इण्डिया दृष्टिकोण र हालैका द्वन्द्वहरूबाट लिएका पाठहरूलाई ध्यानमा राख्ने महत्वबारे चर्चा गरे। आर्थिक मोर्चामा डाक्टर जयशंकर र श्री रुबियोले पारस्परिक रूपमा लाभदायक व्यापार सम्बन्धी अन्तरिम सम्झौताको अन्तिम पाठलाई प्रारम्भिक मितिमा समाप्त गर्ने महत्वको बारेमा कुरा गरे। यो फरवरी 2025 प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा परिकल्पना गरिएको व्यापक द्विपक्षीय व्यापार सम्झौतातर्फको महत्वपूर्ण कदम हुनेछ। भारत र अमेरिकाले ऊर्जा मुद्दाहरूमा पनि चर्चा गरे। भारत सरकारको मौलिक जिम्मेवारी 1.4 अरब जनताको आवश्यकतालाई सम्बोधन गर्नु हो। नागरिकहरूलाई ऊर्जाको पहुँच र किफायतीमा सुनिश्चित गर्न सरकारको प्रमुख उद्देश्य हो। डाक्टर जयशंकर र रुबियोले हालैका महिनाहरूमा ऊर्जा व्यापारमा भएको विस्तारलाई स्वागत गरे। नयाँ दिल्लीमा क्वाड विदेश मन्त्रीहरूको बैठकमा विदेश मन्त्री डाक्टर एस जयशंकरले इण्डो पेसिफिक क्षेत्रले समुद्री सुरक्षा र आर्थिक चुनौतीहरूसहित आफ्नै चिन्ताहरूको सामना गरिरहेको अवलोकन गरे। यी चुनौतीहरूले बलियो साझेदारी, गहिरो सहकार्य र उदयमान प्रविधिहरूको अधिक प्रयोगको आवश्यकतालाई जोड़ दिँदछ। विदेश मन्त्रीले उल्लेख गरे कि इण्डो पेसिफिकले आफ्नै रणनीतिक चिन्ताहरू प्रस्तुत गर्दछ, जसमा वृद्धि गरिएको समुद्री सुरक्षा, बलियो आर्थिक विकल्पहरू र अधिक रणनीतिक विश्वास आवश्यक पर्दछ, जुन विश्वसनीय र पारदर्शी साझेदारीद्वारा समर्थित छ। उनले आतंकवादको लागि समूहको शून्य सहनशीलताको पनि पुनः पुष्टि गरे।
0: विभिन्न चलचित्रका गीतहरू ताउस कार्यक्रमको प्रथम गीत सुनौ। सञ्जीवनी कुमार सानुको युगल शर्मा करिब फिल्मको यो गीत

0: श्रोताले सुन्दै हुनुहुन्थ्यो फिर तेरी कहानी याद आई फिल्मको यो गीत कुमार सानुको स्वरमा। हवस् त श्रोताहरू, यस गीतको अन्त्य साथै अहिले लाइभ फिल्म गीत यति भने पुरा गरिन्छ। अब सुनाइरहेछौ समाचार।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू आज साँझ सिक्किमको गान्तोकमा आयोजना हुने सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर

तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि समारोहमा उपस्थित हुनेछन्। हाम्रा संवाददाता अनुसार 33 विभागहरूमा लगभग 14,000 डिग्रीहरू प्रदान गरिनेछ। 199 महिला सहित 285 मेधावी विद्यार्थीहरूलाई स्वर्ण र रजत पदक प्रदान गरिनेछ। यसअघि राष्ट्रपतिको नाथुला भ्रमण प्रतिकूल मौसमको कारण रद्द गरिएको थियो। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा लोकसभा अध्यक्ष ओम बिरलाले भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूप्रति उहाँको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरेका छन्। पण्डित नेहरू भारत स्वतन्त्र भएपछि 15 अगस्त सन् 1947 27 मे सन् 1964 प्रधानमन्त्री रहनुभयो। उहाँको 27 मे 1964 74 वर्षको उमेरमा निधन भयो। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा सञ्चालित मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई समर्थन गरेको छ। सर्वोच्च न्यायालयले एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढाएको बताएको छ। न्यायालयले जनताको प्रतिनिधित्व अधिनियम 1950 धारा 324 र यस अन्तर्गत बनेका नियमहरू अन्तर्गत एसआईआर सञ्चालन गर्ने अधिकार निर्वाचन आयोगसँग भएको फैसला सुनायो। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जय माल्य बागचीको खण्डपीठले गत वर्ष जुनमा बिहारमा एसआईआर सञ्चालन गर्न निर्वाचन आयोगले जारी गरेको अधिसूचनालाई चुनौती दिने रिट याचिकाहरूको सन्दर्भमा यो फैसला सुनाएको हो। आसाम विधानसभाको इतिहासमा पहिलोपल्ट एक मुस्लिम विधायकलाई विपक्षी नेताको जिम्मेवार दिएको छ। वरिष्ठ काङ्ग्रेस विधायक वाजेद अली चौधरीलाई विपक्षी नेताको रूपमा नियुक्त गरिएको छ। यो नियुक्तिको घोषणा आज विपक्षी गठबन्धनले गरेको हो। श्री चौधरीले अब विधानसभामा विपक्षीको नेतृत्व गर्नुहुनेछ। थप रूपमा डाक्टर जयप्रकाश दासलाई उपविपक्ष नेताको जिम्मेवारी दिएको छ। आगामी विधानसभा सत्र अगाडि यी नियुक्तिहरूलाई महत्वपूर्ण राजनीतिक विकासको रूपमा हेरिएको छ। सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम सरकारले आज आफ्नो 7 वर्षको कार्यकाल पूरा गरेको छ। एसटिएफ पार्टीको सरकारलाई चुनावमा अपदस्थ गर्दै 27 मे 2019 एसकेएमले राज्यको भागदौर आफ्नो जिम्मामा लिएको थियो। यस अवसरमा एसकेएम पार्टीले हर्ष व्यक्त गर्दै सिक्किमका जनतालाई हार्दिक बधाई तथा आभार व्यक्त गरेको छ। एसकेएम पार्टीले आज जारी प्रेस बयानमा भनेको छ, सिक्किम क्रान्तिकारी मोर्चाले मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वमा 27 मे 2019 पदभार ग्रहण गरेदेखि 7 वर्ष सफलतापूर्वक पूरा गरेकोमा सिक्किमका जनतालाई हार्दिक बधाई र आभार व्यक्त गर्दछ। आसामको नगाउँ जिल्लाको कालियाबोर क्षेत्रमा पुलिसको एक टोलीले गुप्तचर सूचनाको आधारमा अभियान चलाएर 33 गाईवस्तुसहित 4 तस्करहरूलाई पक्राउ गरेको छ। आज कालियाबोर पुलिसले रिपोर्ट गरेको छ कि हिजो राति उनीहरूको क्षेत्र अन्तर्गत पर्ने कुवारी टोला क्षेत्रमा गरिएको अभियानको क्रममा 2 वाहनबाट 33 गाईवस्तु बरामद गरिएको छ। बरामद गरिएका सबै गाईवस्तुहरू मेघालयको बजारमा अवैध रूपमा पठाइँदै थियो, जहाँबाट बङ्गलादेशमा तस्करी गर्ने योजना थियो। पुलिसले यस विषयमा एफआईआर दर्ता गरेको छ र हाल मुद्दाको अनुसन्धान गरिरहेको छ। यो उल्लेखनीय छ कि राज्यमा कडा गाईवस्तु कानून लागू भए पनि गाईवस्तुको तस्करी निरन्तर जारी छ। भारतीय जनता पार्टीका विधायक भूपेन बोराहले आज भन्नुभयो, विपक्षी दलको नेताको जिम्मेवारी कसलाई सुम्पिएको छ भन्ने निर्णयले काङ्ग्रेस पार्टीले वास्तवमा कसको प्रतिनिधित्व गर्छ भन्ने कुरा स्पष्ट पार्छ। उहाँले भन्नुभयो, यस निर्णय मार्फत काङ्ग्रेस पार्टीको राजनीतिक विचारधारा र यसको समर्थन आधार जनतासामु उजागर भएको छ। श्री बोराहले भन्नुभयो कि एपिसिसी आर योजना जुन काङ्ग्रेसको समयमा बनिएको थियो अब वास्तविकतामा परिणत भएको छ। आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको एलिमिनेटर म्याच मोहालीको नयाँ चण्डीगढमा खेलिनेछ। म्याच साँझ 7:30 सुरु हुनेछ। विजेता टिमले शुक्रबार दोस्रो क्वालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ। फाइनल म्याच 31 मेमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वम हामी लिएर फेरि पनि यहाँ समक्ष उपस्थित छु। म सञ्चालिका मोना। श्रोताहरू, आजको हाम्रो कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौँ भारतको प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूबारे। पण्डित जवाहरलाल नेहरू भारत स्वतन्त्रता आन्दोलनका प्रमुख नेता, जो वर्ष 1947 1964 देशको प्रथम प्रधानमन्त्री रही कार्य गरे। उनलाई नचिन्ने तथा नजान्ने व्यक्ति कहाँ होलान् र आज 27 मई, आज यी महान आत्माको पुण्यतिथि। आफ्नो सर्वस्व जीवन भारत माताको निम्ति सेवा तथा विकासमा समर्पित गर्ने यी महान भारतीय सपूत आजकै दिन यो संसारबाट विदा लिए गएका थिए। श्रोता, नेहरूज्यूले आफ्नो जीवनकालमा स्वतन्त्रताको निम्ति सङ्घर्ष गरे औ देशको विकास औ प्रगतिको निम्ति सधैँ प्रयासरत रहे। उनका पिता पण्डित मोतीलाल नेहरू एक विद्वान थिए औ आफ्नो पिताकै प्रभावमा जवाहरलाल नेहरू पनि कानून औ राजनीतिमा विशेषज्ञता प्राप्त गरे। तिनको जन्म 14 नोभेम्बर 1989 उत्तर प्रदेशको इलाहाबादमा भएको थियो। हाल उनको जन्मदिनलाई हामी बाल दिवसको रूपमा मनाउँछौँ, किनकि उनी बाल बालिकाहरूप्रति असीम स्नेह राख्दथे तथा उनीहरूको विकासमा धेरै प्रयासहरू गरे। पण्डित नेहरूको जीवन औ उनको विचार आज पनि देशलाई राष्ट्र निर्माण, शिक्षा औ सामाजिक विकासको निम्ति प्रेरित गर्दछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक महान सपूत, स्वतन्त्रता सेनानी एवं पहिलो भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू बारे। पण्डित जवाहरलाल नेहरू भारतीय इतिहासका महानायक थिए। उनले स्वतन्त्रतापछि देशलाई प्रगतिको नयाँ दिशा निर्देश गरे। उनी एक समृद्ध परिवारसित सम्बन्धित व्यक्ति थिए र विश्वविख्यात पाठशाला तथा विश्वविद्यालयहरूबाट शिक्षा प्राप्त गरेका थिए। उनले लन्डनको इनर टेम्पलबाट वकालतीको शिक्षा पनि पूरा गरेका थिए। शिक्षा प्राप्तिको क्रममा धेरजसो भारत बाहिर जीवन व्यतीत गरे तापनि आफ्नो देशप्रति उनको प्रेम प्रगाढ थियो र शिक्षा प्राप्तिपछि उनी भारत आई देशको निम्ति सङ्घर्ष गर्न थाले र जनसाधारणलाई नेतृत्व प्रदान गर्दै गए। साल 1912 भारत फर्केपछि उनी सिधा राजनीतिसित जोडिए। वर्ष

1920 को प्रतापगढ़को पहिलो किसान आन्दोलनलाई संगठित गर्ने श्रेय उनैलाई नै जाँदछ। वर्ष 1928 साइमन कमिशनको विरोधमा उनी घाइते बनेका थिए औ साल 1930 नुन सत्याग्रहको समयमा उनी बन्दी बनाइए। त्यस्ताक उनले 6 महिना जेलमा बिताए जहाँ उनले देशको निम्ति कठोर यातनाहरू भोगे। स्वाधीनता संग्रामको संघर्षका दिनहरूमा उनी जम्मा 9 चोटिसम्म बन्दी बनाइए र जेलको कठोर यातना उनले भोग्न पर्यो। साल 1916 गान्धीजी औ नेहरूको भेटपछि पण्डित नेहरू महात्मा गान्धीको अहिंसावादी विचारधाराले अति प्रभावित बनेका थिए र भारतको स्वाधीनतासम्म यही विचारमा नै अघिड रही कार्य गरिरहे। उनले साल 1920 असहयोग आन्दोलन औ साल 1930 सविनय अवज्ञा आन्दोलनमा पनि सक्रिय रूपले भाग लिएका थिए। साल 1947 देशको स्वाधीनतापछि उनी देशका प्रथम प्रधानमन्त्री चुनिए र साल 1964 यो कार्यभार सम्हाले। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक महान सपूत, स्वतन्त्रता सेनानी एवं पहिलो भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू बारे। प्रधानमन्त्री पदमा रहँदा उनले देशलाई आधुनिक तथा समृद्ध बनाउनको निम्ति धेरै कदमहरू चाले। उनलाई आधुनिक भारतको निर्माता पनि भनिन्छ श्रोता, जसले देशमा लोकतन्त्र, धर्मनिरपेक्षता औ वैज्ञानिक दृष्टिकोणको आधार राखे औ भारी औद्योगिकीकरणको माध्यमबाट भारतलाई आत्मनिर्भर बनाउने दिशामा काम गरे। उनले देशलाई नियोजित रूपले विकास गर्न साल 1950 योजना आयोगको गठन गरे औ साल 1951 पञ्चवर्षीय योजनाको सुरुवात पनि गरे र देशलाई औद्योगिकीकरण पनि गरे। भाखडा नाङ्गल औ दामोदर घाटी जस्ता विशाल बहुद्देशीय नदी घाटी परियोजनाको सुरुवात गरी देशमा हरित क्रान्तिको आधार उनले राखे। उनले शिक्षा औ चिकित्सालाई प्रमुखता दिँदै दूरगामी संस्थाहरूको स्थापना गरे, जसमा तकनिकी शिक्षालाई बढावा दिन आईआईटीको स्थापना गरे। चिकित्साको क्षेत्रमा विकासको निम्ति अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्सको स्थापना गरे। यसबाहेक भारतीय प्रबन्धन संस्थान आईआईएम तथा विश्वविद्यालय अनुदान आयोग यूजीसीको गठन पनि यिनकै कार्यकालमा भएको थियो। पण्डित नेहरूले वैज्ञानिक सोचलाई पनि धेरै बढावा दिए। उनको कार्यकालमा उनले परमाणु ऊर्जा आयोग, भाभा परमाणु अनुसन्धान केन्द्र औ भारतीय अन्तरिक्ष अनुसन्धानको निम्ति इन्कोस्पर वर्तमान इसरोको गठन गरे र रक्षा अनुसन्धान एवं विकास संगठन डीआरडीओको पनि स्थापना गरे। उनको विदेश नीति तथा गुटनिरपेक्ष आन्दोलन पनि अति नै सराहनीय छ। उनले अन्तर्राष्ट्रिय स्तरमा भारतलाई एक शक्तिशाली एवं स्वतन्त्र छवि प्राप्त गराए। शीत युद्धको समय कुनै पनि गुटमा सामेल नभई गुट निरपेक्ष आन्दोलन वा भनौं नन अलाइनमेन्ट मुभमेन्टको शुरूआत उनले गरे र भावी युद्धको जोखिमलाई कम गराए। छिमेकी राष्ट्रहरूसित शान्तिपूर्ण सम्बन्धको निम्ति पञ्चशील सम्झौता समेत उनले गरे। पण्डित नेहरूले एक बलियो लोकतान्त्रिक एवं धर्मनिरपेक्ष राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निभाए र सामाजिक न्यायलाई पनि बढावा दिए। उनको कार्यकालमा सन् 1952 स्वतन्त्र भारतको पहिलो आम चुनाव सफलतापूर्वक आयोजना गराए। उनले जमिनदारी प्रथाको अन्त गरी भूमि सुधारहरू लागू गराए। यसले देशको आर्थिक विकासमा ठूलो सहायता पुग्यो। यसरी आफ्नो महत्वपूर्ण योगदान तथा उपलब्धिहरूले देशको अस्तित्वलाई विश्वस्तरमा महान बनाउने यी महान नेतालाई हामी आज उनको पुण्यतिथिको अवसरमा नमन गर्दछौ, श्रद्धाञ्जली अर्पण गर्दछौ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका एक महान सपूत, भारतको प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू बारे। उहाँको उपलब्धिहरू बारे यहाँहरूसँग चर्चा गर्दा गर्दै र कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा पुनः भेट हुनेछ, तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत। आजको वार्ताको यस अङ्कमा हाम्रो विषयवस्तु रहेको छ मानसिक स्वास्थ्यको महत्व, र यस कार्यक्रमलाई सञ्चालन गर्दै हजुरहरूको साथमा छु म मोना। श्रोता, मनोवैज्ञानिक, वैज्ञानिक औ सामाजिक स्वास्थ्य जसले कुनै व्यक्तिको समग्र व्यावहारिक स्वास्थ्यमा सहायता पुर्याउँछ त्यसैलाई नै हामी मानसिक स्वास्थ्यको रूपमा चिन्दछौँ। यसले तपाईँको भावना, आचरण औ शब्दसित मेलजोलको तरिकालाई परिभाषित गर्दछ। हामीले कति हदसम्म तनावलाई सम्हाल्न सक्छौँ त्यो पनि हाम्रो मानसिक स्वास्थ्यमा नै निर्भर गर्दछ। हाम्रो मानसिक स्वास्थ्यले बाल्यकालदेखि नै हाम्रो विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। मानसिक स्वास्थ्य एक यस्तो मानसिक स्थिति हो जसले मानिसहरूलाई तनाव प्रबन्धन, क्षमताहरूको पहिचान, ठिकसित कुनै पनि कार्य गर्न सक्नु तथा आफ्नो समुदायमा योगदान दिनु सक्षम बनाउँदछ। यसको आन्तरिक औ व्यावहारिक महत्व रहेको छ। यो एक जटिल प्रक्रिया हो जसको अनुभव प्रत्येक व्यक्तिमा फरक फरक हुँदछ औ कुनै पनि समय व्यक्तिगत, पारिवारिक, सामुदायिक औ संरचनात्मक कारकहरूका विविध समूह मिलेर मानसिक स्वास्थ्यलाई रक्षा वा हानि पुर्याउँदछ। मानसिक स्वास्थ्य स्थितिहरूमा मानसिक विकार औ मनोसामाजिक असमताहरू सामेल छन्, साथै अन्य मानसिक अवस्थाहरू पनि सामेल छन् जो गम्भीर तनाव, कामकाजमा बाधा वा आत्महानिको जोखिमसित सम्बन्धित हुँदछ। श्रोता, देशको विकासको निम्ति देशवासीहरूको स्वास्थ्य अति नै महत्त्वपूर्ण हुन्छ। विश्व स्वास्थ्य संगठन WHO-ले स्वास्थ्यलाई शारीरिक, मानसिक, सामाजिक औ आध्यात्मिक कल्याणको स्थितिको रूपमा परिभाषित गरेको छ। अर्थात् मात्र शारीरिक रोग वा दुर्बलताको अनुपस्थिति नै स्वस्थ होइन, तर मानसिक रूपले पनि मानिस स्वस्थ हुन आवश्यक छ, जसमा व्यक्ति आफ्नो क्षमताहरूलाई विकास गर्न अनि चिन्न सक्दछन्, जीवनमा सामान्य तनावहरूको सामना गर्न सक्छन्, एक उत्पादकको रूपमा कार्य गर्न सक्छन् र आफ्नो देश तथा समाजको निम्ति योगदान दिन सक्छन्। तसर्थ मानसिक स्वास्थ्य व्यक्तिगत कल्याण औ समुदायको प्रभावी आधार हो भनेर हामी भन्न सक्छौँ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ मानसिक स्वास्थ्यको महत्वबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौं अनि

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौ जीवनमा मानसिक स्वास्थ्यको महत्व बारे। अब प्रश्न यो उठ्दछ कि एक व्यक्तिमा मानसिक स्वास्थ्य किन महत्वपूर्ण छ। शोधहरू अनुसार हाल 45 करोड भन्दा पनि धेर मानिसहरू मानसिक विकारले पीडित छन्। यसकारण बिस्तारै विश्व स्तरमा नै यो समस्याले विकराल रूप लिँदै गइरहेको छ। मानसिक स्वास्थ्य हाम्रो व्यवहारसित सम्बन्धित रहन्छ, त्यसैले यसलाई शारीरिक स्वास्थ्य तथा जीवनको गुणवत्ताको निम्ति मौलिक मानिन्छ। शारीरिक स्वास्थ्य औ मानसिक स्वास्थ्य आपसमा घनिष्ठ रूपमा जोडिएको हुन्छ भन्ने कुरा निर्विवाद रूपमा सिद्ध छ। अवसाद वा तनाव हृदय तथा रक्तवाहिका सम्बन्धी रोगहरूको कारण बन्दछ। मानसिक विकारले व्यक्तिको स्वास्थ्य सम्बन्धी व्यवहारहरूमा पनि प्रभाव पार्दछ। मानिस मानसिक रूपले अस्वस्थ छन् भने उनलाई खानपानमा समस्या हुन्छ, पर्याप्त निन्द्राको कमी हुन जान्छ, नियमित व्यायाममा आलस्यता आउँछ तथा यस्ता व्यक्तिहरू कुलतमा पर्ने सम्भावना पनि बढी हुन्छ, जसले शारीरिक बिमारको जोखिम बढेर जान्छ। यसले हाम्रो भावना, विचार औ कार्यलाई नियन्त्रण गर्दछ। मानसिक स्वास्थ्यले हामीलाई जीवनको सामान्य तनावहरू सामना गर्न, सठिक निर्णय लिन औ अन्य व्यक्तिहरूको साथमा सकारात्मक सम्बन्ध बनाइराख्ने क्षमता प्रदान गर्दछ। आफ्नो मानसिक स्वास्थ्यको ध्यान राख्नु मात्र आफ्नो मुडको निम्ति होइन, तर यो सम्पूर्ण शरीरको स्वास्थ्यको निम्ति जरुरी छ। जसरी स्वस्थ रहनुको निम्ति हाम्रो शरीरलाई सठिक हेरचाहको आवश्यकता हुन्छ, त्यसरी नै हाम्रो मस्तिष्कलाई पनि हेरचाहको आवश्यकता हुँदछ। हाम्रो शरीर औ मस्तिष्क एकै प्रणालीका भाग हुन्, त्यसैले सम्पूर्ण स्वास्थ्यको निम्ति मानसिक स्वास्थ्य ठिक हुनु अति नै जरुरी हुन्छ। मईको महिना मानसिक स्वास्थ्य जागरूकता महिना हो श्रोता, त्यसैले यो सालको सबैभन्दा महत्वपूर्ण स्वास्थ्य सम्बन्धी महिनाहरू मध्ये एक हो। वर्ष 1949 यो मानसिक स्वास्थ्य जागरूकता महिनाको सुरुवात स्वयंको, आफ्नो परिवारको औ आफ्नो समुदायमा सबैको मानसिक स्वास्थ्यको महत्व बारेमा जागरूकता ल्याउन सुरु गरिएको थियो। हाम्रो शारीरिक स्वास्थ्यको साथसाथै हाम्रो मानसिक स्थितिले पनि हाम्रो समृद्धि औ खुसी सुनिश्चित गर्दछ। त्यसैले हामी सबैले यसबारे जागरूक बनौँ औ आफ्नो प्रियजनलाई यसबारे जानकारी गरौँ र यस्ता मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू भोगिरहेका मानिसहरूको सकभर सहायता गरौँ। मानसिक स्वास्थ्यमा सुधारका धेरै उपायहरू छन्, जस्तै व्यायाम, स्वस्थ खानपान, भरपूर निन्द्रा लिनु, हाँस्नु, हँसाउनु, कुनै राम्रो प्रकारको शोक राख्नु र त्यसको अभ्यास गर्नु आदि आदि। तर कुनै कुनै मानसिक समस्याहरू जटिल हुन्छन् र एक व्यक्तिको प्राण समेत जोखिममा पर्न सक्छ। यस्तो अवस्थामा मानसिक स्वास्थ्य सम्बन्धी चिकित्सकहरूसित परामर्श लिन आवश्यक ठहर्दछ। यसले एक व्यक्तिलाई धेरै सहायता प्राप्त हुँदछ र जीवनलाई फेरि मूलधारामा फर्काइ ल्याउन सकिन्छ। हजुरहरूले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम जसमा आज हामीले चर्चा गर्यौं मानसिक स्वास्थ्यको महत्व बारे। यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब पनि हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट विदा माग्न चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा पुनः भेट हुनेछ, तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

0: अब हामी श्रोता सुनिरहेछौँ समाचार।
1: यो आकाशवाणी हो, मुस्कान राईबाट सुन्नुहोस् समाचार। समाचारको सुरुवात गरौँ मुख्य समाचारहरूबाट। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा गराएको मतदाता सूचीको विशेष गहन पुनर्निरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई यथावत राखेको छ। सूचना तथा प्रसारण

0: बिहान केरलमका पूर्व मुख्यमन्त्री पिनाराई विजयनको तिरुवन्तमपुरम निवाससहित धेरै स्थानहरूमा छापा मारेको छ। हाल राज्यभरि 10 बढी स्थानमा जाँच भइरहेको छ। यद्यपि निदेशालयले यस अभियानको बारेमा कुनै विवरण भने दिएको छैन। राज्यका गृहमन्त्री रमेश चेन्नीथलाले यस अभियानमा राज्य पुलिस संलग्न नभएको बताउनु भएको छ। यसैबीच केरलम उच्च न्यायालयले हिजो प्रवर्तन निदेशालयको मुद्दाको सम्बन्धमा दर्ता गरिएको प्रतिवेदन विरुद्ध दायर गरिएको निवेदन खारेज गरेको छ। यो निवेदन केरलमको कोचीमा रहेका एक निजी कम्पनीका अधिकारीहरूले दायर गरेका थिए। यस निजी कम्पनीको परिसरमा पनि जाँच भइरहेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले मन्त्रीमण्डलका निर्णयहरू बारेमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै धेरै महत्त्वपूर्ण निर्णयहरू गरेको बताउनु भएको छ। उहाँले उल्लेख गर्नुभयो कि मन्त्रीमण्डलले सार्थक पीडीएफ स्किम अन्तर्गत 3 प्रमुख सुधारहरूलाई अनुमोदन गरेको छ।
1: सार्थक पीडीएस स्कीम करीब 25,000 करोड़ का ये प्रोग्राम है। इस प्रोग्राम में 3 बड़े सुधार आज अप्रूव हुए हैं। सबसे पहला जो राज्य सरकारों के एजेंसीज राज्य में एक जो एफसीआई का बड़ा गोडाउन होता है वहां से डिफरेंट डिस्ट्रिक्ट्स में डिविजन्स में फेयर प्राइस शॉप तक पहुंचाने का जो कॉस्ट होती है वो कॉस्ट बियर करने में दिक्कत आ रही थी राज्य सरकारों की। भारत सरकार ने फैसला लिया है कि उस कॉस्ट को सपोर्ट करेंगे इस प्रोग्राम के तहत। दूसरा जो फेयर प्राइस शॉप है उन फेयर प्राइस शॉप्स में जो डीलर्स का रिम्यूनरेशन रखा गया था एक लंबे टाइम से वो स्टैटिक था तो वो भी इसमें आज फैसला लिया गया। और तीसरा फैसला लिया गया टेक्नोलॉजी का यूज करके पब्लिक डिस्ट्रीब्यूशन सिस्टम को हम कैसे मॉडर्नाइज कर सकते हैं।
0: आन्ध्र प्रदेश सरकारले आगामी वर्षको जुनमा सुरु हुने गोदावरी पुष्करालु उत्सव अघि गोदावरी र राज्यका अन्य प्रमुख नदीहरूमा प्रदूषण नियन्त्रण गर्न विशेष पर्यावरण संरक्षण कार्यबल गठन गरेको छ। राजा महेन्द्रद्वारमा आयोजित उच्च स्तरीय समीक्षा बैठकपछि उपमुख्यमन्त्री साथै पर्यावरण तथा वन मन्त्री पवन कल्याणले यी निर्देशनहरू जारी गर्नुभएको हो। श्री कल्याणले गोदावरी नदीमा स्वेज र औद्योगिक रासायनिक फोहोरहरूको प्रत्यक्ष निष्कासनको बारेमा गहिरो चिन्ता पनि व्यक्त गर्नुभयो। भारतीय सेनामा अग्निपथ योजना र नियमित क्याडरमा भर्तीको लागि वर्ष 2027 को लागि अनलाइन सामान्य प्रवेश परीक्षा 1 जुनदेखि 12 जुन 2026 आयोजित गरिनेछ। आन्ध्र प्रदेशका गुन्टुर सेना भर्ती अधिकारी कर्नल रजत सुवर्णाले आज जारी गरेको प्रेस विज्ञप्तिमा यो घोषणा गरेका हुन्। उहाँले भन्नुभयो परीक्षा आन्ध्र प्रदेशका 14 जिल्लाका विभिन्न केन्द्रहरूमा आयोजित गरिनेछ। अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले आज जारी गरेको एक प्रतिवेदनमा ट्रम्प प्रशासनले लगभग 13,000 क्युबाका अनि भेनेजुएलाका लगायत अन्य अप्रवासीहरूलाई मेक्सिको पठाएको उल्लेख छ, जहाँ उनीहरूमध्ये धेरैले सामूहिक हिंसा र कठोर जीवनयापनको सामना गरिरहेका छन्। प्रतिवेदनले उल्लेख गरेको छ कि निर्वासित गरिएकाहरूमध्ये धेरै वृद्ध अप्रवासीहरू छन् जो वर्षौँ अथवा दशकौँदेखि अमेरिकामा बस्दै आइरहेका थिए। इजरायलले गाजा सहरमा रातभर गरिएको लक्षित हमलामा हमासका सैन्य कमान्डर मोहम्मद आदिह मारिएको घोषणा गरेको छ। इजरायलका रक्षा मन्त्री इजरायल कार्सजेले यस कारवाहीलाई आतंकवादी गुटको सैन्य संरचनामा एक ठूलो प्रहार भएको बताउनु भएको छ। दक्षिण अफ्रिकामा रुसी दूतावासले रुसका वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्ट्रेन विरुद्ध एक नयाँ भ्याक्सिन तयार गरेको बताएको छ, जसका स्वास्थ्य मन्त्री रुसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले यस उपलब्धिको घोषणा गर्नुभयो। वैज्ञानिकहरूले यो भ्याक्सिन डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा हालै फैलिएको दुर्लभ बुन्डिबुग्यो स्ट्रोन विरुद्ध पनि प्रभावकारी हुन सक्ने बताएका छन्। भारतका शीर्ष खेलाडी एचएस प्रणयले इन्डोनेसियाका जोनाथन क्रिस्टीलाई पराजित गरी सिङ्गापुर ओपन ब्याडमिन्टन प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेका छन्। भारतीय खेलाडीले पहिलो सेटमा सङ्घर्ष गर्नु पर्यो र आक्रमक विश्वका नम्बर 5 खेलाडीसित 10-21 पराजितको सामना गर्नुपरेको थियो। यद्यपि प्रणयले अर्को 2 सेटमा शानदार वापसी गर्दै जित हासिल गरेका हुन्। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा गरिएको मतदाता सूचीको विशेष गहन पुनर्निरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई यथावत राखेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले मन्त्रीमण्डलले सार्थक पीडीएफ स्किम अन्तर्गत 3 प्रमुख सुधारहरूलाई अनुमोदन गरेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि पी हरिसले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पाकिस्तानको कडा आलोचना गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा

0: لقيت يا
1: आकाशवाणी खरसाङको विशेष पडकास्टमा हामीसँग हुनुहुन्छ भारतीय सुटिङ जगतका चम्किला तारा जितु राईज्यू। आफ्नो अद्भुत एकाग्रता, अनुशासन र निरन्तर परिश्रमका कारण उहाँले अन्तर्राष्ट्रिय स्तरमा भारतको नाम उज्जवल बनाउनु भएको हामी तपाईँ सबैलाई थाहा नै छ। राष्ट्रमण्डल खेलदेखि लिएर एसियाली खेलसम्म उहाँका उपलब्धिहरू प्रेरणादायी मात्र नभएर अपितु युवा पुस्ताको निम्ति पनि मार्गदर्शक बन्न पुगेका। आउनुहोस् आजको आकाशवाणी खरसाङको पडकास्टमा उहाँको जीवनयात्रा, सङ्घर्ष, सफलताका कथा उहाँकै मुखारवृन्दबाट हामी सुन्नेछौँ। जितु राईज्यू, जसले अनेकौँ मेडल्सहरू जितेर आफ्नो नाम त उहाँले उज्जवल पार्नु नै भएको छ, साथै जातिको नाम पनि इतिहासको पन्नामा सुनौलो अक्षरमा लेख्नु भएको छ। जितु राईज्यू, आजको पडकास्टमा तपाईँलाई धेरै धेरै स्वागत छ।
2: धन्यवाद छ कि हजुरहरूले मलाई अल इन्डिया रेडियो खरसाङमा तपाईँहरूले मलाई बोलाउनु भयो, म एकदम धन्यवाद दिन चाहन्छु।
1: खेल रत्न, ध्यानचन्द अवार्ड, अर्जुन अवार्ड, पद्मश्री अवार्ड, यस्ता सम्मानले तपाईँ सम्मानित हुनुभएको छ है। आफूलाई कतिको भाग्यशाली ठान्नुहुन्छ?
2: म एकदम यो अवार्ड जब मैले पाएँ मलाई एकदमै गर्व खुसी, एकदम गर्व लागिरहेको छ र म खुसी लागिरहेको छु कि मैले जो मैले कार्य गरेँ, जो मैले एक जो ऐतिहासिक जो काम गरेको छु उसको मार्फत चाहिँ सरकारले मलाई जो राज्यद्वारा मलाई यो सम्मानले चाहिँ सम्मानित गर्नुभयो, यसको लागि एकदमै म एकदम खुसी छु कि म एकदम गर्व महसुस गरिरहेको छु।
1: सम्मानको साथसाथै उपलब्धिको साथसाथै एउटा जिम्मेवारी पनि
2: हजुर एकदम, किनभने अब हामीले जति सम्मान पाउँदै जान्छौँ र त्यति नै हाम्रो जति पनि हाम्रो श्रोताहरू जति पनि अब जति पनि यहाँको जनसङ्ख्या छन् उनीहरूको एक तरिका चाहिँ वेट, अपेक्षा र जिम्मेवार पक्का हुन्छ। हुन त मैले आफ्नो जति पनि म एक खेलाडी थियो त्यो एउटा खेलाडी हुँदाको मैले छाडमा मैले धेरै नै सङ्घर्ष गरेँ र अझै पनि मलाई जो चिज लास्ट जो एक ओलम्पिक मेडल चाहिँ मैले हासिल गर्ने चाहिँ एउटा मेरो थ्रु इच्छा थियो, तर त्यो चाहिँ हुन सकेन किनभने अब एउटा भाग्य र किस्मतको कुरा पनि हुन्छ, र पनि अब त्यो आशा अहिले अब मैले मेरो इच्छा छ र अब चाहिँ मलाई इच्छा चाहिँ कस्तो खालको छ भने जति मैले त्यो ओलम्पिक मेडल जित्नुपर्ने थियो अब चाहिँ म खेलाडी नभएर एउटा कोचको रूपमा म काम गरिरहेको छु र कोचमा पनि एउटा मेरो चाहिँ आफ्नो स्टुडेन्टले जति पनि मेरो आफ्नो एक्सपिरियन्सहरू चाहिँ उहाँहरूलाई दिएर र उहाँहरूले पनि यो एचिभ गर्यो भने पनि त्यो चाहिँ मेरो लागि एउटा सन्तोष चाहिँ हुन्छ।
1: आज आकाशवाणी खरसाङको पडकास्ट माध्यमबाट हामीलाई जति पनि श्रोताहरूले सुनिराख्नु भएको छ है, उहाँहरूलाई आफ्नो सङ्घर्ष है आफ्नो सफलता विस्तृत रूपमा बताइदिनुहोस् न, कहाँबाट चाहिँ कसरी, अब हुन त तपाईँ आर्मीमा जानुभएको थियो है, भारतीय सेनामा तपाईँले अनरेरी क्याप्टेनको पदबाट तपाईँ 2024 सेवानिवृत्त हुनुभयो, सुटिङको जुन चाहिँ तपाईँको एउटा यात्रा रहेको छ त्यो कुन क्षणबाट कस्तो प्रकारले चाहिँ आरम्भ भयो?
2: खास सुरु गर्दाखेरि चाहिँ म यसको सुरुवातदेखि नै म एउटा बाल्यकालदेखि नै म भन्न चाहन्छु, एउटा बाल्यकालको सानो एउटा अध्याय एउटा सानो हिस्सा म सेयर गर्छु, त्यहाँदेखि फेरि सुरु गर्दै जान्छु कि मैले जब मेरो बाल्यकाल चाहिँ जुन ठाउँमा मेरो बाल्यकाल बितेको थियो त्यहाँ चाहिँ यस्तो सुख सुविधा जो यातायात सञ्चार माध्यम फेसिलिटीहरू धेरै नै कम थियो त्यति बेला, त्यहाँदेखि निस्किएर म इन्डियन आर्मीमा भर्ती भएँ

2006 को कुरा हो, आजभन्दा 20 साल सायद 19 सालको कुरा हो, र इन्डियन आर्मीमा भर्ती भइसकेपछि त्यसको भर्ती भएको एक सालको बादमा चाहिँ मैले आर्मीदेखि नै मैले सुटिङ सुरुवात चाहिँ स्टार्ट चाहिँ मैले गरेको र त्यहाँदेखि मैले स्टार्ट गर्दाखेरि मैले धेरै अब हाम्रो त्यहाँनिर धेरै राम्रो पर्फर्मेन्स उनीहरूले दिइसकेको हाम्रो गुरुजीहरू नै हुनुहुन्थ्यो, उहाँहरूको देखेर एउटा आफूलाई पनि लाग्थ्यो कि म पनि केही गर्न सक्छु जस्तो पनि लाग्थेँ, र उहाँहरूले नि मलाई धेरै मोटिभेट गर्नुहुन्थ्यो कि म जब स्टार्टिङ गरेपछि नै मैले एकदम राम्रो पहिलादेखि नै म बच्चादेखि नै खेलमा चाहिँ एकदम रुचि राख्ने मान्छे हो, र त्यहाँ गइसकेपछि पनि मैले सुटिङमा चाहिँ अब पहिलो सुटिङै मैले देखेकै आर्मीमा गएपछि नै, र त्यहाँ मैले सुटिङ सुरुवात गर्दाखेरि पनि एकदम राम्रो मेरो पर्फर्मेन्स एकदम राम्रो भयो र उहाँहरूले पनि मलाई एकदम मोटिभेसन गर्नुभयो कि एउटा तिमी गर्न सक्छौ भन्ने चाहिँ उहाँहरूले मलाई मोटिभेसन दिनुभयो, र मैले पनि त्यही मोटिभेसन र एउटा आर्मीको पनि एउटा डिसिप्लिन हामीमा आफैमा नि एउटा मेहनत गर्ने क्षमता भएको र हामीमा एउटा स्टामिना जो सहनशक्ति भएको मान्छे नै हो, हामी एउटा गोर्खाली भइसकेपछि त्यो चाहिँ एउटा हाम्रो रगतमै हुन्छ, सहनशक्ति र एउटा डिसिप्लिन एउटा मनमै हुन्छ, त्यो चाहिँ एउटा नेचुरल नै हुन्छ, त्यही नै एउटा मेरो सबभन्दा ठुलो कुरा थियो, र अझै एउटा म आर्मीमा गइसकेपछि आर्मीको जो डिसिप्लिन उहाँहरूको एउटा डिसिप्लिन थियो, जसरी एउटा मजबुत डिसिप्लिन र एउटा राम्रो चरित्र हुनुपर्छ भन्ने चाहिँ उहाँहरूको एकदम राम्रो पोइन्ट चाहिँ यो थियो मेरो, मलाई अझै यसले अझै सपोर्ट गर्दै गएँ, त्यहाँदेखि चाहिँ म मेहनत गर्दै गएँ, आफ्नो आत्मविश्वास र एउटा आफ्नो भित्रको आध्यात्मिक दृष्टिकोणहरूलाई मैले धेरै नै चेन्ज गर्दै गएँ, हुन त एउटा म एउटा गाउँदेखि आएको मान्छे हो, एउटा प्रतिभा चाहिँ मैले अब त्यो देखाउने ठाउँ चाहिँ नपाएको जस्तो पनि लाग्छ, र हामीले अहिले पछि गएर चाहिँ इन्डियन आर्मीमा आएर चाहिँ मैले त्यो प्लेटफर्म पाएँ, र जुन प्लेटफर्मलाई मैले अझै मेरो जति थियो जति डिसिप्लिन थियो डेडिकेसन थियो र एउटा जो सङ्कल्प थियो त्यो चाहिँ मैले मजबुत बनाउँदै गएँ, राम्रो प्लेटफर्म पाइसकेपछि त्यहाँदेखि चाहिँ म फेरि आर्मी मार्कमेन्स युनिट जो एएमयु मध्य प्रदेशमा गएँ, त्यहाँ सिलेक्सन भइसकेपछि त्यहाँ पनि धेरै नै मैले हार खाएँ, र त्यो कारणले पनि मलाई अलिकति त्यहाँदेखि चाहिँ दुई तिनचोटि चाहिँ म रिटर्न टु युनिट मलाई पठाइदिएको थियो, र पनि मैले आफ्नो जति पनि मैले हार खाएँ आफ्नो हार मैले कहिल्यै मानेन, एउटा हार चाहिँ मैले यस्तो खालको सोचेँ कि त्यो हार चाहिँ मेरो कमजोरी होइन मलाई अझै मजबुत बनायो, र मैले अझै मजबुत बनाउने एउटा मजबुत बने जिस कारणले अझै मैले मेहनत गर्दै गएँ, र म लास्टमा त्यही आर्मर्स युनिट नै गएँ, र किनभने आर्मर्स युनिट चाहिँ म बार बार नाम लिँदैछु कि यो चाहिँ एउटा कस्तो खालको युनिट हो भने जो चिजको जति अल इन्डियन आर्मीको चाहिँ एउटा राम्रो प्लेटफर्म हो, जो कि त्यहीँदेखि त्यहाँ चाहिँ हर चिजको फेसिलिटी जो हुनुपर्ने एउटा सुटरको लागि के फेसिलिटी हुनुपर्ने कस्तो कस्तो खालको त्यसमा सुख सुविधा हुनुपर्ने र कस्तो आधुनिक साधन यो चिज हुनुपर्ने हो त्यो चिजहरू चाहिँ त्यहाँ एभाइलेबल छ, र त्यो कारणले चाहिँ हामी त्यहीँ नै जान हाम्रो जरुरी पनि थियो, र त्यहाँ गएँ, गइसकेपछि त्यहाँदेखि चाहिँ अझै राम्रो जति मेरो मेहनत थियो जति हार्डवर्क थियो जति त्यो सङ्कल्प थियो त्यो एउटा समर्पण थियो त्यसमा अझै मजबुती उनीहरूको सहयोग सपोर्ट पायो, त्यहाँदेखि चाहिँ मैले फेरि 2012 नेसनलको 13 जो डिसेम्बर र जनवरीको मा एउटा कम्पिटिसन थियो नेसनल कम्पिटिसन, र त्यो चाहिँ त्यो स्टेप चाहिँ हामीले पार गर्नै पर्ने थियो, त्यो स्टेप चाहिँ पार नगरी गर्न अरू इन्टरनेसनल जान सकिँदैन, त्यो स्टेपमा चाहिँ राम्रो पर्फर्मेन्स गऱ्यो भने चाहिँ त्यो पछाडिको दुई ट्रायल दिइसकेपछि चाहिँ सिलेक्सन इन्टरनेसनलको लागि हुन्थ्यो, र मैले त्यहाँ चाहिँ अब गर्नलाई मैले मेहनत त मेरोमा कति थियो तर मेहनत कति मेहनत गरेँ, रात दिन मेहनत गर्थेँ, अरूभन्दा धेरै नै डबल मेहनत गर्थ्यो होला म साँच्चै लाग्छ अहिले पनि, र अरू सुत्दाखेरि म मेहनत गरिराखेकै हुन्छ, जब खाना खाएर रेस्ट गर्नु जाँदाखेरि पनि मलाई यस्तो खालको लाग्थ्यो कि फिलिङ चाहिँ यस्तो हुन्थ्यो कि जितु राई तिमी नसुत, म आफैमा भित्र भन्थेँ, तिमी अहिले आराम गर्छौ सुत्छौ, तिमी सुतेको होइन तिम्रो भविष्य सु

0: जब 2012 डिसेम्बर और 13 को जनवरीमा चाहिँ एउटा नेसनल च्याम्पियनसिप हुनु थियो र त्योभन्दा अगाडि चाहिँ मैले एउटा विपस्सना कोर्स गरेँ,
1: ज्यू
0: जो विपस्सना कोर्स हर स्टेटमा एभाइलेबल छ। त्यो गरिसकेपछि चाहिँ मलाई यस्तो लाग्यो कि त्यो एउटा मेडिटेसन जस्तै हो, राम्रो मेडिटेसन हो। त्यो गरेपछि चाहिँ मैले यस्तो खालको पाएँ कि एउटा नयाँ जीवन पाएँ जस्तो। अनि मैले यस्तो खालको त्यहाँदेखि चाहिँ मैले मेन्टलिटी फेरि वर्क गर्नु थालेँ, आफ्नो मेन्टलिटी लेभललाई चाहिँ मैले बढाउनु
1: थालेँ।
0: हजुर, एउटा म अहिले पनि म के भन्छु भने मैले जति बुझेको अनुसार मैले जति अनुभव पाएको आजसम्म सुटिङ स्टार्टदेखि आजसम्मको मैले बुझ्दाखेरि एउटा राम्रो पर्फर्मेन्स र अगाडि बढ्नु छ भने फिजिकल एक्सर्साइज र फिजिकल हार्डवर्कले मात्रै कहिल्यै पनि बढ्नु सक्दैन। त्यसमा बढ्नु छ, लेभल बढाउनु छ भने हामीले आफ्नो मेन्टलिटीलाई चाहिँ बढाउनुपर्छ। यो ब्रह्माण्ड युनिभर्सिटी के भन्छ युनिभर्सलाई चाहिँ हामीले बढाउनुपर्छ र यसको भित्र चाहिँ हामीले हाम्रो यो भित्रको लेभललाई चाहिँ हामीले बढाउन सक्यो भने हामी पक्का त्यो जति हामीले सोचेको छौँ त्योभन्दा ज्यादा पाउन सक्छ। र मैले जब त्यसरी मेडिटेसन हर दिन मेहनत त म दिनैभरि गर्थेँ, तर त्यसलाई अब राति बेलुका गएर बेलुका अरू 12 बजीसम्म मैले मेहनत गर्थेँ भने त्यहाँदेखि चाहिँ मैले जति दिनभरि गर्थेँ त्यहाँदेखिको बेलुकाको 2-3 घन्टा चाहिँ मैले मेडिटेसन हो। र मैले जति पनि हर दिन मैले एउटा लक्ष्य बनाउँथ्यो र त्यो लक्ष्यलाई चाहिँ मैले जित्ने कोसिस गर्थेँ, खुदमा जित्ने कोसिस गर्थ्यो। र मैले हर जित्ने कोसिस जित जित्थ्यो पनि र मैले सिक्थ्यो पनि, त्यो चाहिँ मैले त्यसरी गर्दै गएँ। र अन्तमा गएर चाहिँ मैले 2012 लास्ट डिसेम्बरमा मैले चाहिँ नेसनल मेडल एउटा गोल्ड र सिल्भर मैले जितेँ। त्यहाँदेखिको सेकेन्ड 2टा ट्रायल थियो, त्यो ट्रायलमा पनि मैले एकदमै राम्रो गरेँ। जो पर्फर्मेन्सको हिसाबले मैले फेरि फर्स्ट कोरियामा इन्टरनेसनल सिलेक्सन भएँ, त्यहाँ पनि एकदम राम्रो पर्फर्मेन्स भयो। त्यहाँदेखि मेरो जर्नी स्टार्ट एकदम इन्टरनेसनल कन्टिन्यू, मैले आफ्नो लेभल त्यो लेभललाई मैले मेन्टेन गरेर चाहिँ मैले अगाडि बढेँ।
1: र जितु राईज्यूको जन्म जब भएको थियो है,
0: हजुर,
1: त्यति बेला मातापिताले तपाईँको मातापिताले है नाम चाहिँ सोचेरै राख्नु भएको थियो।
0: हजुर हजुर हजुर,
1: जुनै पनि इभेन्टमा जानुहुन्छ जितेरै आउनुहुन्छ।
0: हजुर हजुर,
1: के कसो
0: एकदम यो हजुरले एकदम सही भन्नुभएको छ। र एकदम नामको साथसाथमा मैले जति पनि यो काम गरेको छु र यो मलाई पनि गर्व लाग्छ कि म गर्वको साथ भन्छु कि यो
1: नाम चाहिँ हिस्ट्रिकल,
0: हजुर हजुर, यो हिस्ट्री चाहिँ हिस्ट्री नै हो।
1: हजुर हजुर
0: हजुर,
1: के सपना जस्तो लाग्छ कि एउटा निम्न मध्यम वर्गीय परिवारमा हुर्केको केटा है जसको आँखामा सपना छ,
0: हजुर,
1: आकाङ्क्षा छ, इच्छा छ, तर अगाडि थाहा छैन बाटो कहाँ हो, के हो, कसो हो, थाहा छैन, सिर्फ ईश्वरको आशीर्वादसँग अगाडि बढ्दै जानु आज सपना जस्तो लाग्छ, यो स्थानमा पुगेर यो उपलब्धिहरू प्राप्त गर्नु।
0: हजुरले एकदम मलाई पनि अहिले आउँदाखेरि चाहिँ पहिला सुरुमा गर्दाखेरि पनि मलाई त्यस्तो लाग्थ्यो कि यो हामीले त्यो स्टेजमा पुग्नु सक्छु र एउटा सपना जस्तो पनि हुन्थ्यो। अहिले पनि म सपना जस्तै छु, सपना जस्तै कहिलेकाहीँ हुन्छ कि मैले यत्रो एचिभमेन्ट गरेको छु जस्तो पनि लाग्छ। किनभने मैले यो चिज चाहिँ किन आउँछ भने चाहिँ मैले जब एचिभमेन्ट गर्नु सुरु गरेँ मैले कहिले पनि पछाडि फर्केर हेरेन, किनभने म त्यसलाई मैले मेरो थट थियो कि मैले अहिले पनि म त्यो मेडललाई गिन्ती गरेको छैन कि कति मेडल गरेँ, कति मेडल मैले जितेँ। किनभने हामीले डेस्टिनेसन हेऱ्यो भने चाहिँ हामी छिट्टो सेटिस्फाई हुन्छ र मैले पछाडि फर्केर हेरेन र अहिले पनि म हेरेको छैन, अहिले पनि म त्यही तरिकाले नै गरिरहेको छु र म साँच्चै एउटा निम्न परिवारदेखि नै आएको हो र एउटा निम्न परिवारले एउटा प्रतिभा चाहिँ एउटा हामीले गाउँदेखि एउटा प्रतिभा एउटा सहरमा मात्रै नभएर एउटा गाउँमै पनि एउटा प्रतिभालाई हामीले अहिले पनि म यस्तो सोच्छु कि अहिले मैले एउटा सुटिङ रेन्ज पनि मैले खोलेको छु जुन सुटिङ रेन्जमा जहाँ त्यस्तो सहर सिटी

0: त्यस्तो छैन, किन गाउँमै छ र त्यो ठाउँमा आज मैले यसरी गर्दैछु कि म आफैलाई म पनि यस्तै ठाउँदेखि आएको हो र प्रतिभा यस्तै ठाउँदेखि नै हुनसक्छ हुन्छ र सहरमै मात्रै हुँदैन र हामीले प्रतिभा भनेको हर त्यस्तो निम्न परिवार होस् निम्न त्यस्तो जग्गा यस्तो रिमोट जग्गा होस् हुनसक्छ तर त्यसलाई चाहिँ हामीले प्लेटफर्म दिनु सक्छ फस्टाउने प्लेट एउटा मौका र एउटा प्लेटफर्म र हामीले सही उनीहरूलाई सही गाइडेन्स र मार्गदर्शन दिन सक्यो भने पक्का ऊ माथि पुग्छ र आज म एउटा उदाहरण हो कि त्यो जग्गादेखि आएर पनि आज म यहाँ पर्छु यहाँनिर छु र मैले आज जो गरेको छु त्यो सहरमा सहरको व्यक्तिले गरेको होइन सहरमै म हुर्केर त्यो फेसिलिटी पाएर अनि मैले विभिन्न चिजहरू हाँसी सुख सुविधामा हुर्केर चाहिँ त्यो चिजहरू मैले पाएको चाहिँ होइन पक्का आज म त्यहीँदेखि नै आएको हो जुन ठाउँमा सुख सुविधा र यातायात अनि सञ्चार माध्यम र खानेपानी जहाँ अभाव थियो त्यो जग्गादेखि आएर पनि आज म यो स्टेजमा छु
1: जब जितु राईज्यूको हातमा पिस्टल लाउँछ र त्यहाँनिर तपाईँले निशाना लगाउनु पर्ने हुन्छ है र अन्तिममा जति बेला तपाईँ ट्रिगर दबाउनुहुन्छ त्यति बेला अब निशाना अचुक हुनु पर्यो त्यो लास्टको 2 सेकेन्ड 3 सेकेन्ड 5 सेकेन्डमा जितु राईको दिमागमा के चल्दै गरेको हुन्छ
0: मेरो दिमागमा जिरो जिरो चलेको हुन्छ त्यति बेला हामीले जिरो हामीले सिर्फ एउटा सिर्फ आफ्नो टार्गेट आफ्नो जो प्रोसेस सिर्फ यति नै मात्रै सोचेको हुन्छ त्योभन्दा बाहिर हामीले बाहिर सोच्नै हुँदैन किनभने यो हाम्रो मेरो क्षेत्रको जो सुटिङ चाहिँ यस्तो खालको गेम हो कि एउटा मानसिक शारीरिकको एउटा एकीकृत गेम हो तालमेल हुनुपर्छ अनि टेक्निकली एउटा सङ्गम हो र यसलाई हामीले जसले चाहिँ यो एकीकृत भएर चाहिँ गर्न सकिन्छ त्यही नै एउटा सटिक सट चाहिँ हामीले फायर गर्न सक्छ त्यति बेला हामीले विचारलाई चाहिँ एकीकृत गर्न सकेन जसले बाहिरको विचारहरू जब सट हामीले एउटा एमिङ पोइन्टमा ल्याउँछ यति चुनौती दिएर चाहिँ हामीले त्यहाँ सट हामीले लिनु लिँदाखेरि हामीले हाम्रो विचारलाई चाहिँ अन्य जग्गा अन्य विचार अरू विचारहरू हामीले दिमागमा ल्याउँछ भने त्यो सट पर्फेक्ट कहिले पनि हुन सक्दैन दिमागले चाहिँ एउटै मात्रै काम गर्न सकिन्छ र हामीले सुटिङ भनेकै यही गेम यस्तै हो कि 70% हाम्रो दिमागी गेम हो मेन्टलिटी गेम हो र अरू बाँकी अरूमा आउँछ
1: जब जितु राईज्यू है यो स्तरमा पुग्नु भएको छ है अहिले अब तपाईँलाई सबैजनाले एउटा इन्सपिरेसनको रूपमा हेर्छन् र अघि तपाईँले आफ्नो कुरामा पनि उल्लेख गर्नुहुँदै थियो जति पनि नानीहरू तपाईँ भएकोमा ट्रेनिङ लिनु आउँछ प्रशिक्षण लिनु आउँछन् है तपाईँ त्यो प्रत्येक नानीमा जितु राई देख्नुहुन्छ
0: पक्का म
1: सबै नानीहरूलाई जितु राईकै रूपमा देख्नुहुन्छ कि सायद त्यो नानीकोमा त्यो फेसिलिटी छैन होला
0: हजुर
1: तपाईँ त्यही बाल्यकालमै पुग्नुहुन्छ होइन जति बेला तपाईँकोमा कुनै संसाधन थिएन
0: हजुर हो रियालिटी हो कि मैले म यही सोच्छु कि हर व्यक्तिमा एउटा ओलम्पियन जितु राई छ यो हाम्रो हामी भनेको यस्तो खालको हो कि हर मान्छेमा ओलम्पियन र त्यो राम्रो मान्छे पनि नै एउटा त्यो भित्र लुकेको हुन्छ तर त्यसलाई हामीले एउटा प्रशिक्षणको रूपमा एउटा राम्रो तरिकाले सही तरिकाले उसलाई गाइडेन्स र सही तरिका चाहिँ हामीले उसलाई आकार दिनु सक्नुपर्छ सेप दिनु सक्नुपर्छ र ऊ अलरेडी एउटा राम्रो मान्छे पनि आज म पनि त एउटा यस्तो ओलम्पियन र एउटा वर्ल्ड नम्बर 1 वर्ल्ड ऱ्याङ्किङ वर्ल्ड च्याम्पियन र च्याम्पियन म थिएन म बनेको हो मैले मेहनतले मैले त्यो बेकार चिज र त्यो मैले आफूले आफूलाई एउटा सेप दिएको र म आफू एउटा पैदासी जन्मिँदै म ओलम्पियन थिएन म एउटा ओलम्पियन एउटा च्याम्पियन वर्ल्ड नम्बर बनेर आएको होइन म एउटा त्यो बनाएको चिज हो त्यो एउटा हामीले आफूले आफूलाई आकार दिनु सक्नुपर्छ सबभन्दा पहिला र त्यो एउटा डिसिप्लिन दिनु सक्नुपर्छ पक्का त्यो हुन्छ र म आज पनि त्यही बच्चाहरूलाई म त्यही देख्छु कि एउटा उनीहरू पनि एउटा त्यो प्लेटफर्ममा बहुत इजिली पुग्न सक्छ र मैले त्यो एउटा आफूले आफूलाई सङ्घर्ष गरेर मैले आफ्नो गल्तीलाई एउटा गुरु मानेर म यहाँसम्म पुगेको मान्छे हो तर उहाँहरूलाई त

0: यस्तो खालको प्लेटफर्म पाइरहेछ कि त्यो अनुभव एउटा नेसनलदेखि एउटा ओलम्पिकसम्म को त्यो अनुभव उहाँहरूलाई कुन गल्ती कुन स्टेजमा कस्तो खालको महसुस हुन्छ र उसको कस्तो खालको चाहिँ एउटा कठिनाइ सङ्घर्ष गर्नुपर्ने हुन्छ, कठिनाइ आउँछ, त्यो सङ्घर्ष त म आज बताउन सक्छु नि त उहाँहरूलाई. उहाँहरूलाई त त्यो बताएर उहाँलाई हल्का गर्न सक्छु. र आज जब मैले स्टार्ट गर्दाखेरि त्यो अवेरनेस बताउने कोही पनि थिएन. त्यो चिज म आज बच्चाहरूलाई दिन चाहन्छु, मैले दिइ पनि राखेको छु, बच्चाहरूले राम्रो गरि पनि राखेको छ. र अहिले नेसनल फेडरेसनमा म काम गरिरहेको छु, नेसनल टिममा जति पनि बच्चाहरू छन् उहाँहरूलाई पनि म त्यही ज्ञान दिन्छु. र उहाँहरूले मलाई राम्ररी सोध्नु पनि हुन्छ, त्यो ट्याक्टिकली होस्, मेन्टलिटी होस् या फिजिकली होस्, र जुनै लेभलमा पनि म त्यो एउटा स्किल म बताउन सक्छु. म 2014 मैले कमनवेल्थ रेकर्ड बनाएको थियो, गोल्ड प्लस रेकर्ड. 2018 नि मैले कमनवेल्थ रेकर्ड प्लस गोल्ड मैले जितेको, एसियड गोल्ड मैले अर्जुन अवार्ड, राजेन्द्र खेलरत्न, पद्मश्री, सबैभन्दा पहिला मेरो इभेन्टमा वर्ल्ड नम्बर 1 बनिने नि मै हो, वर्ल्ड च्याम्पियन त च्याम्पियन बने पनि मै हो, र ओलम्पिक फाइनल तक पुग्ने पनि मै हो. मैले एउटा दिशा देखाएको र मैले त्यही अनुभव म बताउँछु कि यसरी नै मैले गरेको. यो चाहिँ हाम्रोमा चाहिँ एउटा छ त्यो चाहिँ गर्ने. अनि अहिले पनि जब मैले त्यो गर्ने हो त्यो गर्ने क्षमता हुँदै हुँदै पनि जब 2020 चाहिँ कोरोना काल आयो र विभिन्न म प्रति पनि विभिन्न चिजहरू अब त्यस्तै हो, एउटा केही चिजहरू जब आउनु थालिसकेपछि त्यस्तै भाइरसहरू घुस्दै जान्छ भने जस्तै ममा अब धेरै कार्यभागहरू पनि आयो, धेरै नै रेस्पोन्सिबिलिटी नै आयो. बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै अब हट्दै हट्दै फौजको काहीँ मलाई काहीँ पठाइदियो, काहीँ ऱ्याङ्कहरू बढ्यो, अनि फेरि फ्यामिली घर परिवार सबै कुराहरू 2018-19 धेरै नै मलाई त्यस्तो फ्री स्टाइलले मैले त्यो चिजहरू एकाकृत हुन सकेन जस्तो लाग्छ. र मैले त्यो चिजहरूबाट अलिकति काहीँ त्यो टाढो भएको जस्तो लाग्छ र गर्ने इच्छा त अझै पनि मनमा छ र मैले गर्नु नसक्ने जस्तो पनि लाग्दैन. अहिले पनि म गरिरहे म कहिले काहीँ गर्छु, म यस्तो खेलिराख्छु र अहिले पनि म गरि नै राखेको थियो, सुटिङ गर्ने भनेरै मैले गरि पनि राखेको थियो, नेसनल पनि कन्टिन्यू खेलिरहेको थियो र बिचमा चाहिँ फेरि नेसनल राइफल एसोसिएसनले चाहिँ उन्होंने मलाई भन्यो कि तपाईँ के नेसनल कोच बनिन चाहनुहुन्छ भन्नुभयो. अब उहाँले मलाई बोलाउनु भयो, त्यो हिसाबले चाहिँ फेरि म पनि ठिक छ ओके, अब यो पनि मेरो पर्फर्मेन्स पनि वही स्तरमा चलिरहेको थियो र मैले पनि ओके, अब यति लामो टाइम पनि मैले आफ्नो एथलिटको रूपमा मैले दिएँ भने अब यो चिजलाई पनि ठिक छ, केही छैन, अब आउने जिन्दगीलाई यसरी पनि हामीले गुजार्न सक्छ जस्तो मैले आफैले डिसिजन लिएर चाहिँ म अहिले कोचको रूपमा चाहिँ छु. हजुर
1: जितुराईज्यू, हामी जीवनमा सफलताको सिँढी चढ्दै जान्छौँ है, हामी विभिन्न सम्मानले सम्मानित पनि हुने गर्छौँ है, तर त्यो सम्मानको पछि धेरै परिश्रम रहेको हुन्छ आफ्नो है, तर परिश्रमको पछि पनि धेरै हातहरू रहेको हुन्छ हामीमाथि, आमा बाबाको आशीर्वाद रहेको हुन्छ, साथीभाइहरूको सपोर्ट रहेको हुन्छ, आफ्नो कोचको है भूमिका रहेको हुन्छ र धेरै धेरै व्यक्तिहरूको परिश्रम एउटा समग्र चेष्टाले गर्दाखेरि हामी त्यो स्थानमा पुग्छौँ है. र आज आकाशवाणी खर्साङको पडकास्टमा एउटा अवसर छ, जति पनि तपाईँको जीवनमा हातहरू रहेका छन् तपाईँलाई यो स्थानसम्म ठेलेर पुर्याउने है, ती हातहरूलाई आज तपाईँ आकाशवाणी खर्साङको पडकास्टबाट है कृतज्ञता ज्ञापन गर्न सक्नुहुन्छ, धन्यवाद टक्राउन सक्नुहुन्छ.
0: पक्का पक्का यो चिजहरू पक्का तपाईँले एकदम रियलिटी कुरो हो. कसैको सपोर्ट बिना र कसैको मार्गदर्शन बिना हामी आफैले देखेर त्यो नामुमकिन नै छ. र आज म के भन्छु भने एउटा सुटिङ क्षेत्रमा म अगाडि बढ्ने एउटा मेरो प्लेटफर्म जो मान्छेलाई एउटा प्लेटफर्म दिएको थियो र टेक्निकली रूपमा नभएर एउटा प्लेटफर्म सिर्फ प्लेटफर्म दिनुभएको चाहिँ गर्वज राई साहब हुनुहुन्छ, उहाँ अनेर क्याप्टेन, उहाँले चाहिँ मलाई एउटा प्लेटफर्म दिनुभएको. जसरी एउटा प्लेटफर्म चाहिँ एउटा गर्ने र आर्मीमा उहीँ हुनुहुन्थ्यो र उहाँले चाहिँ मलाई एउटा प्लेटफर्म दिनुभएको हो। त्यहाँदेखि उता चाहिँ म आफै नै मैले एउटा सङ्घर्ष गरेको हो। कसरी मैले आफूले आफूलाई एउटा त्यो सङ्घर्षलाई जब मैले हर दिन मैले डायरी मेन्टेन गर्थेँ, कुन चाहिँ आज मैले के कमी भयो र के एक्सपिरियन्स पाएँ, र मैले बेलुका मैले फिडब्याक आफूले आफूलाई लिन्थ्यो र मैले के आज त्यो मैले आज बनाएको जति पनि प्रोग्राम छ, मैले आफूले बनाएको जो प्लानिङ छ, केलाई मैले सल्भ गर्न सकेँ, सकेन, किन सकेन, त्यो अब त्यसमा के कमीहरू आउँथे, के कमीहरू आएको थियो, त्यो कमीलाई फेरि म बसेर आफूले आफूलाई मेडिटेसन गरेर त्यसलाई ध्यानले त्यसलाई साक्षी भावले मैले देखेर चाहिँ मैले फेरि यस्तो गर्दा फेरि यस्तो फेरि मैले त्यसको माथि चाहिँ एकदम अनुसन्धान गर्थेँ। म आफैमा त्यो कला
1: थिएँ।
0: यति मात्रै नभएर अब आफ्नो परिवार मा बापको आशीर्वाद, मेरो पापा त हुनुहुन्न र मेरो आमा हुनुहुन्छ, उहाँको पनि धेरै ठुलो आशीर्वाद छ र सबभन्दा ठुलो चाहिँ अब इन्डियन आर्मीकै म नाम लिन्छु।
1: किनभने
0: उहाँ आज म इन्डियन आर्मीमा नभएको भए सायद म यो सुटिङमा चाहिँ हुन्थेन। इन्डियन आर्मीको सबभन्दा ठुलो सपोर्ट मान्छु, किनभने इन्डियन आर्मीले नै मलाई यो इभेन्ट गर्नलाई चाहिँ धेरै नै महँगो इभेन्ट पनि हो र यो इभेन्ट अब मेरो जस्तो क्षमताले त नभ्याउने मान्छे नै हो, तर पनि अब एउटा इन्डियन आर्मीले चाहिँ मलाई त्यो मौका दिएको। इन्डियन आर्मी नै हुनुहुन्थ्यो मेरो जो प्लेटफर्म दिनुभयो, उहाँ एउटा गाइडेन्स हुनुहुन्थ्यो, उहाँले यस्तो गर्नुपर्छ है भनेर, तर टेक्निकली चिजहरूमा त्यस्तो चिजहरू नभए पनि उहाँ एउटा स्थापना एउटा उहाँ हुनुहुन्थ्यो, काहीँ न काहीँ उसको सुटिङको भाषामा यो तरिका गर्नुपर्छ है भन्ने चाहिँ उहाँहरूले नै दिनुभएको हो।
1: जितुराईज्यू, तपाईँको उपलब्धिहरू यति बेसी रहेका छन् है, आधा घन्टाको मात्र हाम्रो यो आकाशवाणी खर्साङको पडकास्ट हो, त्यो भित्रमा तपाईँको उपलब्धिलाई कुरा गर्नु गिनाउनु यो असम्भव कुरा नै हो है। तर पनि जति पनि आज हामीले तपाईँको जीवनको पक्ष, खेलको पक्ष है, तपाईँको सङ्घर्षको पक्षहरू हामी जान्नमा पायौँ, त्यसको हाम्रो श्रोताहरूले पनि आनन्द उठाउनु भयो होला र काहीँ न काहीँ तपाईँको कुरा, तपाईँको यात्राबाट प्रेरणा पाउँछन् भन्ने हामीले आशा पनि साँचेका छौँ है।
0: म पनि यही भन्छु कि मलाई हजुरहरूले यति राम्रो मेरो एउटा एक्सपिरियन्सलाई साझा गर्ने एउटा सबै जति पनि सुनिराख्नु भएको छ उहाँ श्रोताहरूसँग चाहिँ मैले आफ्नो जति पनि एक्सपिरियन्स त्यो सङ्घर्षलाई मैले आज तपाईँहरूसम्म मैले बाँट्नु पाएको छ। यो चाहिँ तपाईँहरू जति पनि नयाँ पिँढी छ र यो जति पनि एउटा अस्पायरिङ सुटरहरू छ, तपाईँहरूलाई पनि एउटा यो एउटा राम्रो राम्रो मेसेज, पोजिटिभ मेसेजमा लिनुहोला र तपाईँहरूलाई पनि गर्नु इच्छा छ भने मेरो दिलको दरवाजा चाहिँ तपाईँहरूलाई हमेसै खुल्लै छ।
1: जितु राईज्यू, तपाईँको यात्रा अभूतपूर्व छ, तपाईँको उपलब्धि अतुलनीय छ र आज तपाईँको समय पनि एकदम व्यस्त रहेको हुन्छ र त्यो समयभित्रबाट थोरै समय निकालेर हाम्रो आकाशवाणी खरसाङलाई तपाईँले आज आएर यहाँनिर हामीसँग कुराकानी गरिदिनु भयो। तपाईँको अगाडिको जीवनको निम्ति हामी तपाईँलाई धेरै धेरै आकाशवाणी खरसाङ परिवार शुभकामना टक्राउँदछौँ। यसरी नै देश सेवामा कार्य गर्दै जानुहोस् अनि हामी सम्पूर्ण आकाशवाणी खरसाङ परिवार तपाईँलाई आज यहाँ आइदिनु भएकोमा धेरै धेरै धन्यवाद टक्राउँदछौँ।
0: धन्यवाद छ आकाशवाणी खरसाङ परिवार सबैलाई, मेरो तर्फबाट पनि नमस्ते छ सबै श्रोताहरूलाई पनि र धन्यवाद छ।

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका मेरा सम्पूर्ण श्रोता साथै विद्यार्थीवर्गलाई हार्दिक अभिवादन एवं स्वागत जनाउँदै कार्यक्रम सुरु गर्न लागिरहेछु। देशवन्दनाबाट

र देशबन्दनापछि अब प्रस्तुत गर्न लागिरहेका छौँ व्यक्ति व्यक्तित्व अन्तर्गत लियो टोल्स्टोयको जीवनी बारेमा केही जानकारी। यस कार्यक्रमलाई प्रस्तुत गर्नुको निम्ति यहाँ स्टुडियोमा उपस्थित हुनुहुन्छ शिक्षिका सायरन लेप्चाज्यू।

नमस्कार आदरणीय श्रोतागण, साथै विद्यार्थी भाइ बहिनीहरू. आज हामी विश्व साहित्यका एक महान व्यक्ति, दार्शनिक र समाज सुधारक लियो टोल्स्टोयको जीवनी, उनको पृष्ठभूमि तथा साहित्यिक योगदानबारे विस्तृत चर्चा गर्नेछौँ. लियो टोल्स्टोय, जसको पूरा नाउँ काउन्ट लियो निकोलेभिच टोल्स्टोय हो, सन् 1828 अगस्त 28 रुसको एक पुरानो अभिजात परिवारमा जन्मनु भएको थियो. उहाँको परिवारको इतिहास निकै पुरानो थियो र यो वंश पौराणिक राजकुमार रुरिकसम्म पुग्ने मानिन्छ. उहाँको जन्म यास्नाया पोलायनामा भएको थियो, जुन मस्कोबाट करिब 130 माइल दक्षिणतिर अवस्थित थियो. टोल्स्टोयको पारिवारिक पृष्ठभूमि अत्यन्त प्रतिष्ठित थियो. उहाँ आफ्नी आमाको तर्फबाट वोल्कोन्स्की परिवारसँग सम्बन्धित हुनुहुन्थ्यो भने बाबुको तर्फबाट टोल्स्टोय र गोर्चाकोभ परिवारसँग जोडिनुहुन्थ्यो. यसरी उहाँ रुसी साम्राज्यको उच्च वर्गमा पढ्नुहुन्थ्यो. यही अभिजात वातावरणले उहाँको प्रारम्भिक सोच, जीवनशैली र पछि लेखिएका साहित्यिक कृतिहरूमा गहिरो प्रभाव पारेको देखिन्छ. अब कुरा गरौँ उहाँको बाल्यकालको. टोल्स्टोयको जीवनको प्रारम्भिक चरण पीडादायी रह्यो. उहाँ सानै छँदा उहाँकी आमाको स्वर्गवास भयो. आमाको माया र स्नेहबाट वञ्चित हुनु उहाँको जीवनको सबैभन्दा गहिरो प्रभाव पार्ने घटनामध्ये एक थियो. उहाँले आफ्नी आमालाई सम्झन सक्ने अवस्था पनि थिएन, किनभने उहाँ उमेरमा अत्यन्त सानो हुनुहुन्थ्यो. तर आमाको एउटा आदर्श छवि भने उहाँको मनमा सधैँ रहिरह्यो. उहाँले आमालाई एक दयालु, नैतिक र प्रेमले भरिपूर्ण व्यक्तिको रूपमा कल्पना गर्नुभयो. यही आदर्श छवि पछि उहाँका उपन्यासहरूमा देख्ने महिला पात्रहरूको निर्माणमा आधार बन्यो. बाल्यकालमै अर्को एउटा ठूलो धक्का आयो. उहाँको बाबुको पनि निधन भयो. त्यसपछि टोल्स्टोय पूर्ण रूपमा टुरा बन्नुभयो. उहाँ र उहाँका दाजुभाइ तथा दिदीबहिनीहरूको पालन पोषण आफन्तहरूले गरे. यास्नाया पोलायना स्थित पारिवारिक घरमा उहाँले आफ्नो बाल्यकाल बिताउनुभयो. यो स्थान उहाँका लागि केवल घर मात्र थिएन, यो उहाँको कल्पना, भावना र सम्झनाहरूको केन्द्र पनि थियो. उहाँले आफ्ना दाजुभाइहरूसँग खेलिएका खेलहरू, जङ्गलमा घुमेका दिनहरू र बाल्यकालका साना साना अनुभवहरू जीवनभर सम्झिरहनुभयो. एउटा रोचक घटना उहाँको बाल्यकालसँग सम्बन्धित छ. उहाँका दाजुले एकपटक उहाँलाई एउटा रहस्यमय कुरा सुनाएका थिए. त्यो के भने, यदि एउटा गोप्य कुरा सबैलाई थाहा भयो भने संसारका सबै मानिसहरू खुसी हुनेछन्, कसैबीच झगडा हुने छैन र सबैले एकअर्कालाई माया गर्नेछन्. यो गोप्य कुरा एउटा सानो काठको टुक्रामा लेखेर जङ्गलमा गाडिएको भनिन्थ्यो. टोल्स्टोयले यसलाई जीवनभर सम्झिरहनुभयो. यो केवल बाल्यकालको खेल मात्र थिएन, यो उहाँको जीवनभरको आदर्श बन्यो. एउटा यस्तो समाज जहाँ प्रेम, शान्ति र समानता होस्। अब उहाँको शिक्षाबारे कुरा गरौँ. टोल्स्टोयको प्रारम्भिक शिक्षा घरमै निजी शिक्षकहरूबाट भएको थियो. उहाँ निकै जिज्ञासु र संवेदनशील विद्यार्थी हुनुहुन्थ्यो. उहाँले भाषा, साहित्य र दर्शनमा विशेष रुचि राख्नुभयो. पछि उहाँ कजान विद्यालयमा भर्ना हुनुभयो. त्यहाँ उहाँले कानुन र पूर्वीय भाषा अध्ययन गर्नुभयो. तर उहाँ विश्वविद्यालयको औपचारिक शिक्षाबाट सन्तुष्ट हुन सक्नु भएन. उहाँलाई लाग्थ्यो कि यस्तो शिक्षा जीवनसँग सम्बन्धित छैन. यसकारण उहाँले आफ्नो पढाइ अधुरै छोड्नुभयो र गाउँ फर्किनुभयो. गाउँ फर्किएपछि उहाँले आफ्नो जीवनलाई नयाँ ढङ्गले बुझ्ने प्रयास गर्नुभयो. उहाँले किसानहरूको जीवन नजिकबाट हेर्नुभयो. उहाँले महसुस गर्नुभयो कि समाजमा ठूलो असमानता छ. केही मानिसहरू अत्यन्त धनी छन् भने धेरैजसो मानिसहरू गरिबीमा बाँचिरहेका छन्। यसले उहाँको सोचमा गहिरो परिवर्तन ल्यायो. उहाँले जीवनको उद्देश्य के हो भन्ने प्रश्न गर्न थाल्नुभयो. यही समयमा उहाँले आफ्नो आत्मविश्लेषण सुरु गर्नुभयो. उहाँले डायरी लेख्न थाल्नुभयो. उहाँका डायरीहरूमा उहाँका विचार, भावनाहरू र आत्मसुधारकका प्रयासहरू स्पष्ट देखिन्छन्. उहाँले आफ्ना लागि नियमहरू बनाउनुहुन्थ्यो, जस्तै सधैँ सत्य बोल्ने, अरूलाई सम्मान गर्ने र आत्मअनुशासन कायम राख्ने. तर व्यवहारमा यी नियमहरू पालना गर्न उहाँलाई कठिनाइ हुन्थ्यो. युवा अवस्थामा उहाँ कहिलेकाहीँ विलासी जीवनशैलीमा पनि फस्नुहुन्थ्यो. जुवा खेल्ने, रमाइलो गर्ने
र अनियमित जीवन बिताउने बानीले उहाँलाई भित्रभित्रै द्वन्द्वमा पार्थ्यो। उहाँको डायरीमा कहिले आफूलाई सुधार्ने सङ्कल्प देखिन्छ भने कहिले आफ्नै कमजोरीप्रति निराश पनि देखिन्छ। अब हामी टोल्स्टोयको जीवनको अर्को महत्त्वपूर्ण मोडतर्फ जाँदछौँ, उहाँको सैनिक जीवन। सन् 1851 टोल्स्टोय आफ्ना दाजुसँग कास्केश क्षेत्रमा जानुभयो। त्यहाँ रुसी सेनाले स्थानीय जनजातिहरूसँग सङ्घर्ष गरिरहेको थियो। टोल्स्टोयले पनि सेनामा सहभागी हुने निर्णय गर्नुभयो। प्रारम्भमा उहाँ युद्धलाई साहसिक र रोमाञ्चक अनुभवको रूपमा हेर्नुहुन्थ्यो, तर वास्तविकता फरक थियो। युद्धले उहाँलाई निराश बनायो। सुरुवातमा उहाँले युद्धलाई वीरता, साहस र गौरवको प्रतीकको रूपमा हेर्नुभएको थियो। उहाँलाई लाग्थ्यो कि सैनिक जीवनले उहाँलाई उद्देश्य दिनेछ, अनुशासन सिकाउनेछ र जीवनलाई अर्थपूर्ण बनाउनेछ। तर केही समयमै उहाँको यो धारणा परिवर्तन हुन थाल्यो। कास्केशको वास्तविक जीवन उहाँको कल्पना भन्दा एकदमै फरक थियो। त्यहाँको जीवन कठिन, एक्लो र कहिलेकाहीँ निर्थक लाग्ने खालको थियो। उहाँले आफ्नो डायरीमा लेख्नु भएको थियो कि उहाँलाई कहिलेकाहीँ आफ्नो जीवन उद्देश्यविहीन जस्तो लाग्थ्यो। यही समयमा उहाँको लेखनको वास्तविक सुरुवात भयो। उहाँले आफ्ना अनुभवहरूलाई शब्दमा उतार्न थाल्नुभयो। यही क्रममा उहाँले आफ्नो पहिलो महत्त्वपूर्ण कृति चाइल्डहुड लेख्नुभयो। जब यो कृति प्रकाशित भयो, यसले साहित्यिक क्षेत्रमा ठुलो प्रभाव पार्यो। पाठकहरूले यसलाई अत्यन्तै मन पराए। यसमा प्रस्तुत गरिएको संवेदनशीलता, यथार्थपरकता र बाल्यकालको गहिरो चित्रणले सबैलाई प्रभावित गर्यो। चाइल्डहुडपछि उहाँले बॉयहुड र युथ लेख्नुभयो। यी तिनैवटा कृतिहरू मिलेर उहाँको आत्मकथात्मक त्रय बने। यी कृतिहरूमा उहाँले आफ्नो जीवनका विभिन्न चरणहरूलाई गहिरो रूपमा प्रस्तुत गर्नुभएको छ। अब हामी उहाँको सैनिक जीवनको अर्को महत्त्वपूर्ण चरणतर्फ जाँदछौँ, क्रिमियन युद्ध। सन् 1853 1856 चलेको क्रिमियन युद्धमा टोल्स्टोय सक्रिय रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँ सेवास्टोपोलमा तैनात हुनुहुन्थ्यो, जहाँ युद्ध अत्यन्तै भीषण थियो। गोलाबारी, घाइते सैनिकहरू, मृत्युको निरन्तर डर, यी सबै कुराहरूले उहाँलाई गहिरो रूपमा प्रभावित गर्यो। यी लेखहरूमा उहाँले युद्धको वास्तविकता देखाउनु भएको छ, जहाँ कुनै वीरता छैन, केवल पीडा, डर र विनाश छ। यी लेखहरूले उहाँलाई एक सशक्त यथार्थवादी लेखकको रूपमा स्थापित गर्यो। उहाँले देखाउनु भयो कि साहित्य केवल मनोरञ्जनका लागि होइन, सत्य प्रस्तुत गर्ने माध्यम पनि हो। क्रिमियन युद्धपछि टोल्स्टोयको सोचमा ठूलो परिवर्तन आयो। उहाँले युद्धप्रति गहिरो घृणा विकास गर्नुभयो। उहाँले बुझ्नुभयो कि युद्धले कुनै पनि समस्याको समाधान गर्दैन, बरु नयाँ समस्या सृजना गर्छ। त्यसपछि उहाँको जीवनमा एक नयाँ चरण सुरु भयो, आत्मखोजको चरण। टोल्स्टोयले आफ्नो जीवनको उद्देश्य खोज्न थाल्नुभयो। उहाँले धर्म, दर्शन र समाजको गहिरो अध्ययन गर्नुभयो। उहाँले आफूलाई प्रश्न गर्नुभयो, जीवनको अर्थ के हो? मानिस किन बाँच्दछ? साँचो खुसी के हो? यसै क्रममा उहाँले युरोप यात्रा पनि गर्नुभयो। उहाँले फ्रान्स, जर्मनी र स्विट्जरल्यान्ड भ्रमण गर्नुभयो। प्यारिसमा उहाँ एउटा घटनाको साक्षी बन्नुभयो, एउटा व्यक्तिको मृत्युदण्ड। यो घटना उहाँका लागि अत्यन्तै विचलित पार्ने अनुभव थियो। उहाँले महसुस गर्नुभयो कि राज्यले मानिसको ज्यान लिने अधिकार राख्नु हुँदैन। यस घटनापछि उहाँ राज्य र शासन प्रणालीप्रति आलोचनात्मक बन्नुभयो। रुस फर्किएपछि उहाँले किसानहरूको जीवन सुधार्ने प्रयास गर्नुभयो। उहाँले आफ्ना किसानहरूलाई स्वतन्त्रता दिन खोज्नुभयो, तर उनीहरूले उहाँमाथि विश्वास गर्न सकेनन्। यसले उहाँलाई निराश बनायो, तर उहाँले प्रयास छोड्नु भएन। उहाँले सन् 1859 आफ्नो गाउँ यास्नाया पोलायनामा एउटा विद्यालय स्थापना गर्नुभयो। यो विद्यालय परम्परागत विद्यालय भन्दा फरक थियो। यहाँ कुनै कठोर नियम थिएनन्, कुनै दण्ड थिएन र विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा सिक्न दिइन्थ्यो। टोल्स्टोयको विश्वास थियो कि शिक्षा स्वतन्त्रता, जिज्ञासा र अनुभवमा आधारित हुनुपर्छ। उहाँले बाल बालिकाका लागि पुस्तकहरू पनि लेख्नुभयो। उहाँले शिक्षालाई जीवनसँग जोड्ने प्रयास गर्नुभयो। यसै क्रममा उहाँको जीवनमा अर्को महत्त्वपूर्ण घटना भयो, उहाँको विवाह। सन् 1862 टोल्स्टोयले सोफियासँग विवाह गर्नुभयो,
जसलाई सोनिया भनेर चिनिन्थ्यो। सुरुवातमा उनीहरूको वैवाहिक जीवन अत्यन्त सुखद थियो। सोनियाले टोल्स्टोयको लेखनमा ठूलो सहयोग गर्नुभयो। उहाँले टोल्स्टोयका पारुलिपिहरू बारम्बार प्रतिलिपि बनाउनुहुन्थ्यो। यसै समयमा टोल्स्टोयले आफ्नो महान कृति वार एन्ड पीस लेख्नुभयो। यो उपन्यास एक कथा मात्र होइन, ऐतिहासिक दर्शन र मानव जीवनको गहिरो विश्लेषण थियो। यसमा नेपोलियन युद्धको पृष्ठभूमिमा रुसी समाजको विस्तृत चित्र प्रस्तुत गरिएको छ। यस उपन्यासले टोल्स्टोयलाई विश्व प्रसिद्ध लेखक पनि बनायो। वार एन्ड पीसको अपार सफलतापछि टोल्स्टोयले आफ्नो अर्को महान कृति अन्ना करेनिना लेख्न सुरु गर्नुभयो। यो उपन्यास सन् 1873 देखि 1877 सम्म प्रकाशित भयो। अन्ना करेनिना टोल्स्टोयको सबैभन्दा गहिरो र जटिल कृतिहरूमध्ये एक मानिन्छ। यसमा प्रेम, विवाह, समाज, नैतिकता र व्यक्तिगत स्वतन्त्रताको विषयलाई अत्यन्त संवेदनशील र यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ। तर यस कृतिको लेखन अवधिमा नै टोल्स्टोयको जीवनमा ठूलो परिवर्तन आउन थाल्यो। उहाँ गहिरो आध्यात्मिक सङ्कटमा पर्नुभयो। उहाँसँग धन, प्रसिद्धि, परिवार सबै कुरा थियो। उहाँले आफूलाई प्रश्न गर्नुभयो, यदि अनन्त मृत्यु नै सबैको अन्त्य हो भने जीवनको अर्थ के हो? यो प्रश्नले उहाँलाई मानसिक रूपमा अत्यन्त अस्थिर बनायो। तर यही सङ्कटले उहाँलाई नयाँ बाटोतर्फ डोर्यायो। टोल्स्टोयले धर्मतर्फ ध्यान दिन थाल्नुभयो। उहाँले विभिन्न धार्मिक ग्रन्थहरू अध्ययन गर्नुभयो, बाइबल, बौद्ध धर्म, हिन्दू धर्म र अन्य दर्शनहरू। उहाँले महसुस गर्नुभयो कि साँचो धर्म कुनै संस्था वा परम्परामा सीमित हुँदैन, बरु यो व्यक्तिगत नैतिकता र जीवनशैलीसँग सम्बन्धित हुन्छ। उहाँले साधारण श्रम र प्रेममा आधारित जीवनलाई अपनाउनु पर्ने विचार राख्नुभयो। उहाँले आफ्नो विलासी जीवनशैली त्याग्ने प्रयास पनि गर्नुभयो। उहाँ साधारण कपडा लगाउन थाल्नुभयो, किसान जस्तै काम गर्न थाल्नुभयो र आत्मनिर्भर जीवन जिउन खोज्नुभयो। उहाँले आफ्नो सम्पत्ति त्याग गर्न पनि प्रयास गर्नुभयो। तर यस विषयमा उहाँ र उहाँकी पत्नी सोनिया बीच विवाद हुन थाल्यो। सोनिया व्यावहारिक थिइन् र परिवारको भविष्यबारे चिन्तित थिइन्। टोल्स्टोय भने आफ्नो दार्शनिक विश्वास अनुसार सम्पत्ति त्याग्न चाहन्थे। यसले उनीहरूको सम्बन्धमा तनाव ल्यायो। यस अवधिमा टोल्स्टोयले धेरै दार्शनिक र धार्मिक कृतिहरू पनि लेख्नुभयो। उहाँको कन्फेसन नामक कृतिमा उहाँले आफ्नो आध्यात्मिक सङ्कट र आत्माखोजको यात्रा वर्णन गर्नुभएको छ। यस कृतिमा उहाँले स्वीकार गर्नुभएको छ कि उहाँ एक समय जीवनप्रति पूर्ण रूपमा निराश हुनुहुन्थ्यो, तर पछि उहाँले किसानहरूको जीवनबाट प्रेरणा लिनुभयो। उहाँले देख्नुभयो कि साधारण मानिसहरू विश्वास, श्रम र परिवारमा सन्तुष्टि पाउँछन्। यसले उहाँलाई नयाँ दृष्टिकोण दियो। टोल्स्टोयको जीवनको पछिल्लो चरण अत्यन्त जटिल र द्वन्द्वपूर्ण रह्यो। उहाँ एकातिर विश्व प्रसिद्ध लेखक र दार्शनिक हुनुहुन्थ्यो भने अर्कोतिर उहाँ आफ्नो व्यक्तिगत जीवनमा शान्ति खोजिरहनु भएको थियो। उहाँले आफ्नो जीवनलाई सरल बनाउन चाहनुहुन्थ्यो। उहाँले विलासी जीवनशैली त्याग्न खोज्नुभयो, साधारण कपडा लगाउनुभयो र किसानहरूको जस्तै जीवन जिउन प्रयास गर्नुभयो। उहाँ आफै खेतमा काम गर्न थाल्नुभयो, जुत्ता बनाउन सिक्नुभयो र दैनिक श्रमलाई सम्मान गर्नुभयो। तर उहाँको यो परिवर्तनले उहाँको पारिवारिक जीवनमा तनाव ल्यायो। उहाँकी पत्नी सोनिया र उहाँका छोराछोरीहरू अभिजात जीवनशैलीमा अभ्यस्त थिए। उनीहरूका लागि टोल्स्टोयको यस्तो परिवर्तन स्वीकार गर्न गाह्रो थियो। टोल्स्टोयको जीवनको अन्तिम वर्षहरूमा यी पारिवारिक तनावहरू झन बढ्दै गए। उहाँ मानसिक रूपमा थाक्नुभयो। उहाँलाई आफ्नो घरमै शान्ति पाउन गाह्रो हुन थाल्यो। यसै क्रममा उहाँले आफ्नो जीवनका अन्तिम दिनहरूमा एउटा महत्त्वपूर्ण निर्णय लिनुभयो। सन् 1910 मा 82 वर्षको उमेरमा टोल्स्टोयले आफ्नो घर छोड्ने निर्णय गर्नुभयो। उहाँ रातिको समयमा चुपचाप घरबाट निस्किनुभयो। उहाँको उद्देश्य थियो शान्त जीवन खोज्नु, सबै जिम्मेवारीहरूबाट टाढा भाग्नु र आफ्नो दार्शनिक विश्वास अनुसार जीवन बिताउनु। तर यो यात्रा उहाँका लागि अन्तिम यात्रा साबित भयो। घर छोडेपछि उहाँ बिरामी पर्नुभयो। उहाँलाई निमोनिया भयो। उहाँलाई अस्तापोभा नामक सानो रेल स्टेसनमा लगियो, जहाँ उहाँको उपचार गरियो। त्यही सन् 1910 नोभेम्बर 20 मा लियो टोल्स्टोयको निधन भयो।
उहाँको मृत्युको समाचार विश्वभर फैलियो। हजारौँ मानिसहरू उहाँ

प्रति श्रद्धाञ्जली दिन आए। टोल्स्टोयको मृत्युले विश्व साहित्यले एक महान लेखक गुमायो र उहाँका विचारहरू र कृतिहरू अमर भए। अब उहाँको सामाजिक र विश्वव्यापी प्रभावबारे कुरा गरौँ। टोल्स्टोय केवल एक उपन्यासकार मात्र होइन, एक गहिरो दार्शनिक र समाज सुधारक पनि हुनुहुन्थ्यो। उहाँका विचारहरूले विश्वभरका धेरै महान व्यक्तिहरूलाई प्रभावित पारे। विशेष गरी उहाँको अहिंसात्मक सोचले महात्मा गान्धीलाई गहिरो रूपमा प्रभावित गर्यो। गान्धीले सत्याग्रह आन्दोलनमा टोल्स्टोयका विचारहरू अप्नाउनु भयो। टोल्स्टोयले देखाउनु भएको छ कि साँचो शक्ति प्रेम, सत्य र नैतिकतामा हुन्छ। उहाँले राज्य, युद्ध र हिंसाको विरोध गर्नुभयो। उहाँको विचारमा मानिसले आफ्नो अन्तरात्माको आवाज सुन्नुपर्छ र नैतिक जीवन जिउनुपर्छ। उहाँका कृतिहरूले मानव जीवनका गहिरा प्रश्नहरू उठाउँछन्। जीवनको अर्थ के हो, साँचो खुसी के हो र मानिसले कसरी बाँच्नुपर्छ। आजको आधुनिक संसारमा पनि टोल्स्टोयको विचार अत्यन्त सान्दर्भिक छन्। जब संसार हिंसा, असमानता र नैतिक सङ्कटले ग्रस्त छ, उहाँको विचारहरूले शान्ति र मानवताको मार्ग देखाउँछन्। अब कार्यक्रमको अन्त्यतिर आइपुग्दा हामी टोल्स्टोयको सम्पूर्ण जीवनलाई एकपटक पुनः सम्झने प्रयास गरौँ। एक अभिजात परिवारमा जन्मिएका टोल्स्टोयले बाल्यकालमै पीडा भोगे। उहाँले जीवनभर सत्यको खोजी गर्नुभयो। उहाँ एक सैनिक बने, एक लेखक बने र अन्तत एक दार्शनिक बने। उहाँले आफ्ना अनुभवहरूलाई साहित्यमा उतार्नुभयो। उहाँका कृतिहरूले संसारलाई नयाँ दृष्टिकोण दिए। उहाँले देखाउनुभयो कि जीवनको साँचो अर्थ बाहिरी सफलता वा सम्पत्तिमा होइन, आन्तरिक शान्ति र नैतिकतामा हुन्छ। प्रिय श्रोतागण, टोल्स्टोयको जीवन हामी सबैका लागि प्रेरणा हो। उहाँले हामीलाई सिकाउनुहुन्छ कि जीवनमा सत्य, प्रेम र करुणा सबैभन्दा महत्त्वपूर्ण हुन्। उहाँका विचारहरूले हामीलाई राम्रो मानिस बन्न प्रेरित गर्छन्। यसरी लियो टोल्स्टोय एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसले आफ्नो जीवन र लेखन मार्फत सम्पूर्ण मानव जातिलाई गहिरो प्रभाव पार्नु भएको छ। उहाँका विचारहरू सबैभन्दा पर छन् र सधैँ सान्दर्भिक रहनेछन्। यसैका साथ आजको हाम्रो विस्तृत प्रस्तुति म यही समाप्त गर्दछु। धन्यवाद।

त अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो लियो टोल्स्टोयको जीवनी बारेमा एक जानकारी। यस कार्यक्रमलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका स्यारन लेप्चाज्यूले। त कार्यक्रमको अन्तमा सम्पूर्ण श्रोता साथै विद्यार्थी वर्गको निम्ति राखिरहेछु यो साङ्गीतिक कोसेली।

हवस्त श्रोता, अब शिक्षा ज्योति कार्यक्रमको समय पनि पूरा भइसक्यो। कार्यक्रमबाट प्रस्तुता लेखनाथ राई लगायत म सञ्चालिका शर्मिष्ठालाई पनि बिदा दिनुहोस्। नमस्ते।

पिनाराई विजयनको तिरुवनन्तपुरम स्थित निवास सहित धेरै स्थानमा छापा मारेको छ। राज्यभरि 10 भन्दा बढी स्थानमा अनुसन्धान भइरहेको छ। यद्यपि निदेशालयले अपरेसनको बारेमा कुनै विवरण जारी गरेको छैन। मन्त्रीमण्डलले आज सार्वजनिक वितरण प्रणाली अन्तर्गत राशन परिवहन र प्रबन्धन सहायता योजना सार्थक पीडीएस योजनालाई निरन्तरता दिन स्वीकृति दिएको छ। केन्द्र सरकारले यस उद्देश्यको लागि 25,530 करोड रुपियाँ विनियोजन गरेको छ। जापानी संसदले आज विदेशी खतराहरूसँग लड्न गुप्तचर सङ्कलनलाई केन्द्रीकृत गर्न राष्ट्रिय गुप्तचर परिषद स्थापना गर्ने कानूनलाई अनुमोदन गरेको छ। इजरायलले गाजा शहरमा रातभर गरिएको लक्षित आक्रमणमा हमासका सैन्य कमान्डर मोहम्मद ओदेह मारिएको घोषणा गरेको छ र आइपिएल क्रिकेटमा आज मोहालीको न्यू चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल बीच एलिमिनेटर म्याच खेलिनेछ। म्याच साँझ 7:30 सुरु हुनेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर साँझ 6 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

सोधाखान समाचारपछि यो समय हो साँझको 5 बजेर 7 मिनट अनि पुरापुरी 38 सेकेन्ड भइरहेको र बाँकी महत्त्वपूर्ण समयमा आकाशवाणी खरसाङ प्रसारण गर्दछ हाम्रा प्यारा फौजी हुतारको भरपूर मनोरञ्जनको निम्ति फिल्म सङ्गीतको अत्यन्तै सुमधुर कार्यक्रम जय जवान। सोधाखान यस कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। सुन्नुहोस् उपस्थित छ यो अघिल्लो कार्यक्रम जय जवान।

जयजवान कार्यक्रम अनि हाम्रो यस अधिवेशनबाट हाम्रा प्यारा फौज सोदागण अनि सम्पूर्ण हाम्रा श्रोताहरूमा हाम्रा प्राविधिक मित्रगण अनि प्रसारण सहयोगी नमिता गुरुङको साथमा तपाईँको साथी म वीरेनको हार्दिक स्वागत अभिवादन। र अब हामी यस कार्यक्रममा अनि यस अधिवेशनमा यहाँको साथमा रहने भएका छौँ। कार्यक्रम जवानमा प्रथममा सुन्नुहोस् फिल्म बोर्डर टूबाट एउटा देशभक्तिपूर्ण फिल्म सङ्गीत। मोहित चौहान, बी प्राक, अभिषेक नेलवाल अनि मोहम्मद दिलसानका समूह स्वरमा। यसमा छ बोल मनोज मुन्तासिरको अनि धुन अनु मलिक अनि कौशल गोहिलको। र यस गीतको साथमा सुरु भइरहेछ हाम्रो यस जय जवान कार्यक्रम का।

अब सुन्नुहोस् कार्यक्रमको अन्तिम फिल्म सङ्गीत फिल्म घुमनामबाट लता मङ्गेशकरको स्वरमा गीतमा बोल हर्ष जयपुरीको अनि धुन रहेको छ शङ्कर जयकिशनको।

यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मन्त्रीमण्डलको आर्थिक मामिला समितिले आज सार्वजनिक वितरण प्रणाली अन्तर्गत राशन, परिवहन र प्रबन्धन सहायता योजना सार्थक पीडीएसलाई जारी राख्न स्वीकृत गरेको छ। यसका लागि केन्द्र सरकारले 25,530 करोड रुपियाँ आवंटन गरेको छ। नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो योजनाले राज्य एजेन्सीहरूलाई अन्तर्राज्यीय खाद्यान्न परिवहनमा सहायता प्रदान गर्नेछ, साथै उचित मूल्य दोकानहरूलाई मदत गर्नेछ र सार्वजनिक वितरण प्रणालीलाई आधिकरण गर्नमा पनि मदत गर्नेछ। समितिले राज्य र केन्द्र शासित प्रदेशहरूमा खाद्यान्नहरूको अन्तर राज्य परिवहन र ह्यान्डलिङको खर्चमा केन्द्रीय सहायताको नियमहरूमा संशोधन गरेको छ। यसका साथै राशन दोकानका डिलरहरूको मार्जिनमा हुने व्यय पूरा गर्नका लागि सहायता मापदण्डहरूलाई पनि संशोधित गरिएको छ। समितिले यस सम्बन्धमा केन्द्रीय सहायताको वर्तमानको फन्डिङ प्याटर्नलाई जारी राख्ने निर्णय पनि गरेको छ। गृहमन्त्री अमित शाहले सार्थक पीडीएस योजनाको दोस्रो चरणको लागि केन्द्रीय मन्त्रीमण्डलले 25,500 करोड रुपियाँ भन्दा बढीको स्वीकृति दिएकोमा स्वागत गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा श्री शाहले सरकारले गरिबी निवारण योजनाहरूलाई अझ पारदर्शी र सुविधाजनक बनाउन प्रविधिलाई एकीकृत गरिरहेको बताउनुभयो। केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले आज निट युजी 2026 पेपर लिक प्रकरणको सम्बन्धमा थप 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महाराष्ट्रको लातुरका एक डाक्टर र पुणे स्थित एक कोचिङ इन्स्टिट्युटका एक शिक्षक रहेका छन्। अनुसन्धान एजेन्सीले पुणे स्थित अर्को कोचिङ इन्स्टिट्युटका भौतिक शास्त्र शिक्षकलाई पनि पक्राउ गरेको छ। यस मुद्दामा हालसम्म 13 जनालाई पक्राउ गरिएको छ। ब्युरोका प्रवक्ताले भन्नुभयो, अनुसन्धान एजेन्सीले यस मुद्दाको सम्बन्धमा हालसम्म 49 स्थानहरूमा छापामारी गरेको छ भने कयन आपराधिक कागजातहरू र ल्यापटपहरू साथै मोबाइल फोनहरू बरामद गरेको छ। केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण सीसीपीएले डिजिटल प्लेटफर्महरूमा खतरनाक रसायन र विस्फोटक पदार्थहरूको अनाधिकृत अनलाइन बिक्री र विज्ञापन विरूद्ध नियामक कार्यवाही सुरु गरेको छ। यस सम्बन्धमा अमोनियम नाइट्रेट, गन पाउडर, पिक्रिक एसिड र पेन्टा एरिथ्रिटोल टेट्रानिट्रेट लगायतका नियमन गरिएका पदार्थहरूको सूचीकरण र बिक्री सम्बन्धी प्रमुख ई वाणिज्य प्लेटफर्महरूलाई अधिसूचना जारी गरिएको छ। उपभोक्ता मामिला खाद्य र सार्वजनिक वितरण मन्त्रालयले यी कार्यवाही अनुसार कयन अनलाइन प्लेटफर्महरू र संस्थाहरूले खतरनाक रसायन र विस्फोटक पदार्थहरूसित सम्बन्धित सूचीकरण हटाउन थालेको बताएको छ। आईपीएल क्रिकेटमा आज मोहालीको न्यू चण्डीगढमा सनराइजर्स हैदराबाद राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच खेलिनेछ। म्याच साँझ 7:30 बजे सुरु हुनेछ। विजेता टिमले शुक्रबार दोस्रो क्वालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ। फाइनल म्याच 31 मईमा अहमदाबाद को नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। यसअघि हिजो भएको क्वालिफायर म्याचमा रोयल च्यालेन्जर्स बेङ्गलुरूले गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। पीवी सिन्धु सिङ्गापुर ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला सिङ्गल्स प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन्। सिन्धुले इन्डोनेसियाकी पुत्री कुसुमा वर्दानीलाई 21-17, 21-18 पराजित गरिन्। प्री क्वार्टर फाइनलमा भोलि सिन्धुको सामना जापानकी रिङ्को गुन्जीसित हुनेछ। सात्विक साईराज रङ्किरेड्डी र चिराग सेट्टीको जोडी पनि पुरुष डबल्सको प्री क्वार्टर फाइनलमा पुगेको छ। प्री क्वार्टर फाइनलमा भोलि सात्विक र चिरागको सामना ताइवानका ली जे हुई र याङ पुहानसित हुनेछ। इजरायलको हवाई हमलामा दक्षिणी लेबनानमा 31 जनाको मृत्यु भएको छ भने 40 जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालय अनुसार इजरायल र हिजबुल्लाह बीच बढ्दो सीमा तनावको बीचमा हिजो धेरै सहर र गाउँहरूलाई लक्षित गरी
आक्रमण गरिएको थियो। अधिकारीहरूले बताएअनुसार सबैभन्दा घातक हमला दक्षिणी सहर टायर नजिकैको बुर्ज अल सेमाली क्षेत्रमा भएको थियो, जहाँ 14 जनाले ज्यान गुमाए र 16 जना घाइते भएका छन्। यसका साथै समाचार पूरा भयो।

सधैँभरि समाचारपछि अब सुन्नुहोस् हिन्दी फिल्म सङ्गीत फिल्म आजादबाट सरिरहेको छ अरिजित सिंह अनि अमित त्रिवेदीको। यस गीतमा बोल रहेको छ सनन्द किर्किरे अनि अमिताभ भट्टाचार्यको, भने धुन रहेको छ अमित त्रिवेदी अनि सन्नी सुब्रमण्यमको। त सुन्नुहोस् यो हिन्दी फिल्म सङ्गीत।

0: नमस्ते धनमाया दिदी, कान्छीमाया दिदी आइपुगे। म पनि
1: नमस्ते
2: लु, मेरो पनि नमस्ते। यहाँ बिरे भाइलाई सजिलो गरी बस्नुहोस् है। बिरे भाइ
0: हुन्छ नि,
2: सभा गर्नु निकै लामो छ नि।
1: लु धनमाया बहिनी, तपाईँ पनि यता आउनुहोस् न।
2: हजुर हजुर,
1: त्यो सानो गुन्द्रीमा कसरी बसेको, अलिक ठुलो पार्नुहोस् न, सजिलो गरेर।
2: हुन्छ नि, गुन्द्री त म सधैँ ठुलै बनाउँछु नि कान्छीमाई दिदी।
1: सजिलो गरेर बस्नु पर्यो नि त, किन सभा गर्नु निकै लामो छ।
2: लामो छ हजुर, सजिलो त बस्नु पर्यो।
0: हो नि हो नि, अनि यसरी भेटघाट भएपछि हामी सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ। आज पनि केही काम लाग्ने विषयमा त कुराकानी गर्नै पर्छ,
2: गर्नुपर्छ।
0: तर त्यो भन्दा अगाडि चाहिँ पहिले चाहिँ एउटा गीत सुनेर आनन्द लिऊ न।
2: हुन्छ नि, लु रमाइलो गीत त सुन्नु पर्यो। बिरे भाइ
1: लु सुनौ न त। लु

0: लौ त विश्राम गरेर गीत पनि सुनियो।
1: ज्यू हजुर,
0: अब चाहिँ हाम्रो कुराकानी थाल्नु पर्छ होला हौ कान्छी माया दिदी।
2: हजुर हजुर, थाल्नु पर्छ मेरे भाई। अब गीत पनि सुनियो, आनन्द पनि भयो,
1: विश्राम पनि भयो,
2: आयो काम कुरोपट्टि त लागिहाल्नु पर्छ।
1: हजुर दिदी,
2: काम कुरो भन्दा पनि यहाँ धनमाया बहिनी घोरिएर बसिरहेको छ, म त सोधौँ भनेको के पो भयो भनेर नि।
0: के सोच्दै हुनु? हजुर
1: सोच्नु त म घरबाट नै सोचेर आएको हुन्छु कान्छी माया दिदी, बिरे भाइ। र पनि अब सभामा आएपछि अब सबैजना भेटघाट भएपछि त आनन्द भएर आउँछ हो। अब सोध्नु मन लागेको कुरोहरू सोधिहाल्नु मन लाग्छ। सोध्नु पर्ने कुरो के छ भने अब दिनदिनै हेर्नुहोस् है, बर्खा लागिसक्यो है, तपाईँलाई थाहै छ। बर्खा लागेपछि अब हाम्रो पहाडी क्षेत्रमा त पहिरो जाने डर
2: हो त,
1: र पहिलाबाटै हामीले यो पहिरो जानदेखि रोकथाम के कस्तो प्रकारले गर्नुपर्ने, कसरी नियन्त्रण गर्नुपर्ने, यो कुरोमा चाहिँ पहिलाबाट यसो जानिराखौँ भनेको नि बिरे भाइ, कान्छी माई दिदी।
0: साह्रै राम्रो तपाईँले विचार गर्नुभएछ, किन भन्नुहोस् त
1: ज्यू।
0: किनभनेदेखिलाई चाहिँ अब दार्जिलिङ पहाडी क्षेत्र चाहिँ हेर्नु हो भने यहाँको माटोको जुन बनावट छ नि त्यो चाहिँ एकदमै कमजोर छ, बुझ्नुभयो? पहाडी क्षेत्र भएकोले गर्दा है, फेरि अब यो बेसी वर्षा हुँदाखेरि यस्तो ठाउँहरूमा डर हुन्छ, अनि वन विनाशको कारण पहिरोको चाहिँ धेरै जोखिम छ हाम्रो पहाडी क्षेत्रमा।
1: हेर्नुहोस् न, अब राम्रै जग्गामा पनि अहिले पहिरो गइरहेको छ
0: हो त, विशेष गरेर अब खरसाङ, सुनादा, घुम, मिरिक, कालिम्पोङ लगायतका क्षेत्रहरूमा हरेक वर्ष अब पहिरोले ठुलो क्षति पुर्याउने त गरेको त तपाईँलाई थाहै छ कि कसो
2: हो नि।
1: अब यसरी हाम्रो पहाडी क्षेत्रमा पहिरो गएको कारणहरू चाहिँ के होला नि बिरे भाइ?
0: अब यसमा धेरैवटा कारणहरू छ है, त्यो मध्ये मुख्य कारण चाहिँ के हो भन्दाखेरि यहाँ चाहिँ हाम्रो पहाडी इलाकामा चाहिँ धेरै वर्षा हुने गर्दछ।
1: हजुर हजुर,
0: अनि दार्जिलिङ पहाडमा जुन यो वर्षाको समयमा चाहिँ धेरै पानी पर्छ, अनि लगातार पानी पर्दा चाहिँ माटो भिजेर कमजोर हुन्छ र जमिन चिप्लेर पहिरो जान्छ, अनि पानी माटोभित्र पस्छ, माटोको जुन पक्रिने क्षमता छ त्यो कमजोर हुन्छ, भारी ढुङ्गा र माटो तल खस्छ, यसैले वर्षायाममा पहिरोको जोखिम चाहिँ सबैभन्दा बेसी हुन्छ हौ धनमाया दिदी।
1: हजुर ठिकै कुरा गर्नुभयो बिरे भाइ। यसरी अब पहिरो गएपछि त वन जङ्गल सबै विनाश भएर जान्छ है, र यो बाहेक नि कान्छी माई दिदी अर्को कारण चाहिँ के छ होला नि यो पहिरो जानुको कारण?
2: ज्यू, अर्को चाहिँ यो वन विनाशले पनि हुन्छ हौ धनमाए बहिनी।
1: ए ज्यू ज्यू ज्यू,
2: यसमा के छ भन्दाखेरि अब रुख बिरुवाले चाहिँ माटोलाई मजबुत बनाउने काम गर्छ।
1: हजुर,
2: जति रुखहरू रोप्यो त्यति राम्रो, तर यो अत्याधिक रुख काटनी हुँदा पनि माटो एकदमै खकुलो भएर जान्छ।
1: हजुर,
2: वन विनाशका असर जस्तो अब माटो बाँच्ने, जरा नष्ट हुन्छ, पानी सोच्ने क्षमता यसले घटाउँछ, जमिन एकदमै कमजोर बनेर जान्छ, र पहिरोको सम्भावना पनि एकदम बढेर जान्छ है धनमाए बहिनी।
1: निकै डरलाग्दो नै हुँदो रहेछ।
2: हजुर हजुर, हाम्रो जुन चाहिँ यो पहाडी इलाका छ, यो पहाडी इलाका क्षेत्रमा जुन चाहिँ सडक निर्माण भयो, घर निर्माण भनौँ, यो इन्धनको लागि चाहिँ रुख काटिँदा चाहिँ समस्याहरू बढेको बढेकै हुन्छ।
0: समस्या बढेर पहिरो चाहिँ
2: निम्ताइरहेको हुन्छ।
1: हजुर,
0: यसरी नै पहिरोको अर्को कारण चाहिँ छ अनियन्त्रित सडक निर्माण।
1: यो अनियन्त्रित सडक निर्माण चाहिँ पहिरोको कारण चाहिँ कसरी हुन्छ होला नि?
0: अब यसमा चाहिँ के छ भन्दाखेरि धनमाया दिदी,

0: हजुर, पहाड काटेर सडक बनाउँदा जमिनको सन्तुलन बिग्रिन्छ, बुझ्नुभयो?
1: हजुर हजुर।
0: अनि वैज्ञानिक तरिकाले सडक नबन्दा पहिरोको जोखिम बढ्छ फेरि।
1: ठिकै हो हजुर।
0: उदाहरणको निम्ति ढल निकासको व्यवस्था नहुँदाखेरि यस्तो हुन्छ, अत्याधिक कटान गर्नु हुँदैन सडकहरू बनाउँदाखेरि, कमजोर ठाउँमा भारी मसिनहरू प्रयोग गर्नु हुँदैन। अब कतिजनाले चाहिँ यो सडकहरू निर्माण गर्दाखेरि जताभावी मसिनहरू व्यवहार गर्छन् है, जहाँनिर पहिरो जाने क्षेत्र हुन्छ त्यहाँ पनि सडक बनाइराखेको हुन्छ
1: हो नि,
0: अनि यसले चाहिँ माटो भासिने सम्भावना बढेर जान्छ। अनि तपाईँले हाम्रो गाउँ क्षेत्रमा पनि धेरै ठाउँमा यस्तो सडकहरूमा पहिरो गएको त देख्नु भएको छ नि, होइन?
1: देखेको नि बिरे भाइ।
0: यो चाहिँ हो कारणहरू, बुझ्नुभयो?
1: हजुर हजुर।
2: यो अर्को मुख्य कारण छ,
1: के होला नि
2: यो चाहिँ? यो अव्यवस्थित घर निर्माण तपाईँले याद गर्नु भएको छ कि छैन?
1: र कान्छीमा दिदी, अव्यवस्थित घर निर्माण चाहिँ पहिरोको कारण चाहिँ कसरी हुन्छ होला?
2: यसमा चाहिँ के हुन्छ भन्दाखेरि, यो अव्यवस्थित घर निर्माणमा चाहिँ जस्तो अब हाम्रो पहाडी इलाका दार्जिलिङ क्षेत्र भयो है, खरसाङ कालिम्पोङ, हाम्रो पहाडी क्षेत्रमा सबै आइगयो। यो क्षेत्रमा चाहिँ धेरै घरहरू चाहिँ अब यसो याद गर्नुहोस् न, भिरालो जमिनमा बनाएको देख्छौँ हामी। अनि उचित योजना बिना घर निर्माण गर्दा जमिन त कमजोर हुन्छै हुन्छ।
0: अब घर बनाउँदा चाहिँ खासमा चाहिँ के हुन्छ भन्दाखेरि, हामीले माटोको परीक्षण गरेको हुनु पर्यो, वैज्ञानिकहरूको सहायता लिएको हुनु पर्यो, इन्जिनियरहरूको सहायता लिनु पर्यो, त्यसो गर्दैन।
2: आफ्नो मन खुसीले मनज्ञानी घर बनाउँछ है, र यसको असर पनि त पर्छ नि त। असर चाहिँ कस्तो पर्छ भन्दा, अब जमिनमा चाहिँ अतिरिक्त भार त पर्ने नै भयो, पानीको निकासको चाहिँ बाटो रोक्छ, अनि पहिरोको सम्भावना चाहिँ एकदमै बढेर जान्छ। त्यसले गर्दा चाहिँ हामीले इन्जिनियरहरूको सर सल्लाह बिना चाहिँ घर बनाउनु चाहिँ हुँदैन जस्तो चाहिँ मलाई लाग्छ।
1: तपाईँको कुरा पनि ठिकै
0: हो नि कान्छीमा दिदी। हाम्रो पहाडी इलाकामा पहिरो जानुको अर्को कारण चाहिँ छ जलवायु परिवर्तन।
1: ए हजुर हजुर।
0: अब आजकल मौसम अनियमित बन्दै गइरहेको छ, त्यो त सबैले थाहा भएकै कुरो हो। अनि छोटो समयमा अत्याधिक वर्षा हुने भएकाले पहिरोको जोखिम चाहिँ बढेको छ।
1: हजुर हजुर।
0: अनि जलवायु परिवर्तनको असर चाहिँ के भइराखेको छ भन्दाखेरि, अचानक भारी वर्षा, बाढी र पहिरोहरू बढ्दै गइरहेको छ, माटो कटानहरू पनि बढ्दै गइरहेको छ, पानीको कारणले गर्दा, अनि यसले गर्दाखेरि चाहिँ फेरि पहिरो चाहिँ बढेर गइराखेको छ।
1: ठिक कुरा गर्नुभयो बिरे भाइ।
2: र अरू के कारण छ भन्दाखेरि, जस्तो कि अब हेर्नुहोस्, कमजोर माटोको संरचना, हाम्रो दार्जिलिङ चाहिँ पहाडी क्षेत्र भएकोले यहाँको माटो र चट्टान अझै स्थिर छैन, यही कारणले पनि सजिलै पहिरो जान सक्छ, त्यो एउटा भयो।
1: र यस्तै प्रकारले नि अब हाम्रो पहाडी क्षेत्रमा चाहिँ पहिरोको चाहिँ के असर परिरहेको छ होला नि, त्यो पनि यसो बताइदिनुहोस् न।
0: अब यसमा असर त धेरैवटा छ नि कान्छीमाया दिदी, धनमाया दिदी।
1: हजुर।
0: अब पहिलो असर चाहिँ के भइराखेको छ भन्दाखेरि, मानव जीवनको क्षति भइराखेको छ।
1: हजुर।
0: पहिरोको कारण मानिसहरूको मृत्यु तथा घाइते हुने घटना बढिराखेको छ।
1: ठिकै हो हजुर।
0: अनि कतिपय परिवार घरविहीन पनि बनिराखेको छ
1: नि बिरे भाइ।
0: यसको उदाहरण त हामी वर्षै पछि चाल पाइराखेका छौँ नि।
1: हजुर हजुर।
0: अनि त्यसरी नै अर्को असर चाहिँ के भइराखेको छ भन्दाखेरि, दार्जिलिङका सडकहरू पहिरोको कारण बारम्बार बन्द हुन्छन्। अनि यसले चाहिँ यातायात बन्द हुन्छ, खाद्यान्नको अभाव हुन्छ, विद्यालय तथा कार्यालयहरू प्रभावित हुन्छ। त्यसरी नै सडकहरू बन्द हुँदा चाहिँ जति पनि आवश्यक सरसामानहरू हुन्छ नि, त्यसको मूल्य वृद्धि हुन्छ क्या,
2: यातायात अवरोध भएपछि त सामान त ल्याउनु पर्यो, खानु त पर्यो, भोकै त बस्नु सकिँदैन। त्यसले गर्दाखेरि अब ल्याउनेले पनि त महँगो दाममै लिएर आएको हुन्छ, गाडी नचलेको कारणले गर्दा, अन्त बेसी दाममा किन्नु पर्यो हामीले पनि,
1: सबै कुराको मूल्य चाहिँ बढेर जान्छ है।
2: अर्को मलाई मुख्य कुरो के लाग्यो भन्दाखेरि, कृषि क्षेत्रमा पनि असर पार्छ यसले।
1: हजुर हजुर। अब कृषि क्षेत्रमा चाहिँ के कस्तो प्रकारले चाहिँ असर पार्छ होला कान्छीमा दिदी?
2: हजुर। यसमा चाहिँ के छ भन्दाखेरि, अब खेती योग्य जमिन बनाउँदा चाहिँ किसानलाई ठुलो नोक्सानी हुन्छ।
1: हजुर हजुर।
2: हाम्रो बाली नष्ट हुन्छ, माटोको उर्वरा शक्ति पनि एकदमै घटेर जान्छ।
1: हजुर।
2: अनि हाम्रो पशुपालनमा पनि एकदम प्रभावित पर्छ, किन भन्दा हामी पशु पाल्छौँ नि त,
1: पाल्छौँ,
2: अनि त्यो बाहेक आर्थिक क्षति पनि हुन्छ।
1: ए हो कान्छीमा दिदी।
2: हजुर हजुर।
1: कस्तो प्रकारले चाहिँ क्षति पुर्याउँछ होला नि आर्थिक
2: क्षतिमा चाहिँ घर भयो, सडक, पुल, बिजुली तथा पानीको संरचना चाहिँ नष्ट हुँदै करोडौं रुपैयाँको क्षति हुन्छ है
1: ए ज्यू हजुर हजुर
0: अब यो पहिरोको कारण त यस्तो भइराखेको छ
2: हुन्छ हुन्छ हजुर अनि
0: त्यो सँगसँगै वातावरणीय असर पनि हुन सक्छ है धनमाली
2: यो पनि मुख्यै हो
0: हजुर अब पहिरोको कारण वनहरू विनाश हुन्छ नदी प्रदूषण हुन्छ अनि जैविक विविधतामा चाहिँ असर पर्छ बुझ्नुभयो माटो कटान पनि वृद्धि हुन्छ
1: पहिरोले यति डरलाग्दो नोक्सान पुर्याएपछि त हामीले रोकथाम गर्ने उपायहरू पनि त अप्नाउनु पर्यो र यो रोकथाम गर्ने उपायहरू पनि बताइदिनुहोस् न बिरे भाइ
0: अब पहिरोको रोकथाम गर्ने उपायहरू सम्बन्धी चाहिँ तपाईँलाई फेरि अर्को गीत सुनेपछि बताउँला
1: हजुर हजुर हुन्छ नि
2: हजुर अब गीत त सुन्नै पर्छ अब बोलेर मुख पनि थाक्यो हजुर माया बहिनी
1: घाँटी सुक्यो
2: हजुर हजुर मैला पनि घाँटी
1: मैले चिया ल्याएको छु नि
2: यो बोतलको हो तपाईँको
1: हजुर हजुर
2: कत्रो झोला ल्याउनु भएको छ खै तानु त बिरे भाइ तान्नुहोस् न लु चिया चिया पिउँदै सल्ल लिँदै आनन्द गरौँ
1: हुन्छ हुन्छ
2: हुन्छ

0: आहाहा कान्छीमाई दिदी बिरे भाइ गीत साह्रै रमाइलो सुनाउनु भयो। यो चिया पिउँदा घाँटी पनि सुक्यो, भिज्यो पनि,
1: विश्राम पनि भयो,
0: भयो आनन्द पनि भयो।
1: अनि कान्छीमाया दिदी, आज यहाँ धनमाया दिदीले पहिरोको कारण अनि यसको रोकथाम गर्ने उपायहरू सम्बन्धी सोध्नु हुँदैछ। अनि हामीले पनि जाने जति कुराहरू बताउँदैछौँ। गीत सुन्न अगाडि पहिरो रोकथाम गर्ने उपायहरू सम्बन्धी जानिराखौँ भनेर प्रश्न गर्नुभएको थियो नि। अब यो रोकथाम गर्ने पहिलो उपाय चाहिँ हो वृक्षारोपण। रुख बिरुवा रोप्नु पहिरो रोक्ने सबैभन्दा राम्रो उपाय हो धनमाया दिदी।
0: हजुर हजुर।
1: अनि यसको फाइदा चाहिँ के हुन्छ रुख रोप्दा भन्दाखेरि, जराले माटो बाँच्छ, पानी सोस्छ, जमिन चाहिँ बलियो बनाउँछ।
0: हजुर।
1: अनि अब रुख त रोप्नु भन्यो है, कुन कुन रुख रोपे चाहिँ हामीलाई फाइदा हुन्छ भन्दाखेरि, विशेष गरी बाँस, उत्तिस, सल्लो, निगालो यस्ता बिरुवाहरू चाहिँ उपयोगी हुन्छ
0: क्या,
1: छिटो छिटो फैलिन्छ नि त फेरि। धन्यवाद दिदी।
0: यो खालको वृक्षहरू रोप्यो भने चाहिँ पहिरो रोक्नमा चाहिँ धेरै मद्दत पुर्याउँदो रहेछ नि त, होइन बिरे भाइ?
1: हो नि, ठिक हो ठिक हो, बुझ्नु हुँदो रहेछ यहाँले कुरा पनि।
2: मलाई पनि खुसी लाग्यो। अर्को कुरा यहाँलाई बताउनु मन लागेको कुरा नि बिरे भाइ, यो पानीको निकासको व्यवस्था पनि हुनुपर्छ है।
0: ए ज्यू ज्यू, यसमा पनि ध्यान दिनु पर्यो है।
2: उचित पानी निकास व्यवस्था हामीले पनि मिलाउनु पर्यो।
0: हजुर हजुर।
2: त्यसमा चाहिँ के आउँछ भन्दाखेरि, अब पानी जम्मा हुनु नदिने गरी चाहिँ हामीले नाली र ढलको व्यवस्था गरिहाल्छ। उपायपट्टि पनि लाग्नु पर्यो, व्यवस्था मात्र गरेर भएन
0: भएन नि।
2: त्यसमा के छ भन्दाखेरि, सडक किनारमा नाली बनाउने, यो जुन चाहिँ बर्खा छ यो बर्खाको पानीको व्यवस्थापन गर्ने।
0: हजुर हजुर।
2: अनि नालीहरू जति पनि छ बन्द भएको नालीहरूलाई हामीले सरसफाई गर्ने।
1: हो नि हो नि। अब
0: हजुर हजुर हो नि।
1: यस्तो हुन्छ नि त, जब गरम लाग्छ त्यति बेला अब रुखको पातहरू पनि
2: झर्छ, हावा हुन्डी आउँछ, त्यो पनि पोसेको हुन्छ, त्यसको मैला कुचेला
1: हाँगाहरू झरेको हुन्छ।
2: हजुर, उडाएर ल्याएको पोलिथिन सबै त पोसेको हुन्छ।
1: हो त हो त,
2: बुच्चाइदिन्छ।
1: त्यो भएर चाहिँ हामीले सफा चाहिँ गरेको
0: बर्खा। हजुर हजुर।
1: अनि त्यसरी नै पहिरो रोकथामको अर्को उपाय चाहिँ हो वैज्ञानिक सडक निर्माण। के सडक निर्माण गर्दा चाहिँ भू विशेषज्ञहरूको सल्लाह चाहिँ एकदमै आवश्यक हुन्छ। त्यो भएर सडक निर्माण गर्दाखेरि चाहिँ उनीहरूको सल्लाह लिनु एकदमै जरुरी छ। अनि ध्यान दिनुपर्ने कुराहरू चाहिँ के छ भन्दाखेरि, यो सडक निर्माण गर्दाखेरि कम कटान गर्ने, बेसी माटो काट्नु हुँदैन। अनि त्यसरी नै सडकको छेउमा जता चाहिँ पहिरो जाने सम्भावना हुन्छ
0: हजुर,
1: त्यहाँनिर चाहिँ देवल बनाउने।
0: ए हजुर।
1: सडक निर्माण गर्दाखेरि चाहिँ पानी बग्ने नालीको व्यवस्था चाहिँ राम्रोसँग मिलाएको चाहिँ हुनुपर्छ हौ धनमाया दिदी।
0: ए हजुर हजुर, यो त सबैले जान्नुपर्ने कुरो हो नि बिरे भाइ। त्यो बाहेक नि अरू के छ होला नि कान्छीमा दिदी?
2: हजुर हजुर, त्यो बाहेक पनि यो अव्यवस्थित निर्माण रोक्ने।
0: ए हजुर।
2: यसमा के आउँछ भने, भिरालो तथा जोखिमयुक्त क्षेत्रमा घर बनाउन चाहिँ रोक लगाउनु पर्यो।
0: हजुर।
2: अब यस्तो जोखिमपूर्ण भिरालो जमिनमा घर बनाउँदा कतिवटा दुर्घटना हुने सम्भावना हुन्छ है, त्यसले गर्दा हामीले समयमा नै आवश्यक कदम चाल्नु पर्यो। अनि सरकारी अनुमति र भू परीक्षण, हामीले भूमिको परीक्षण त गर्नु पर्यो नि त, अब त्यो पहिरो जाने छ कि घर बनिने जमिन छ, त्यो राम्रोसँगले हामीले परीक्षण गर्नु पर्यो।
0: ठिकै हो।
2: त्यो अनुसारले चाहिँ हामीले घर बनाउँदा चाहिँ हामीले एकदम ध्यान दिनु पर्यो।
0: हजुर, ठिकै कुरा गर्नुभयो नि कान्छीमा दिदी।
2: अब त्यो घर बनाइसकेर हामीले त्यसलाई तोड्नु भएन
0: भएन नि। हजुर।
2: र पहिल्यै घर बनाउनु अगाडि नै धेरै कुरो सोचेर गर्नु।
0: हजुर हजुर। त्यो बाहेक पनि अरू कुनै जान्न पर्ने कुराहरू छ बिरे भाइ?
1: अब पहिरो रोकथाममा अर्को जान्नुपर्ने उपाय चाहिँ के छ भन्दाखेरि, जनचेतना कार्यक्रम
0: यस्तो पनि गर्नु
1: पर्यो। हजुर, गाउँ गाउँमा पहिरो बारे जानकारी दिनुपर्छ। जनचेतनाका विषयहरू जस्तै जोखिम क्षेत्र चिन्ने, आपतकालीन तयारीहरू कसरी गर्ने भन्ने विषयमा जानकारी दिने, सुरक्षित स्थानमा बस्ने
0: राम्रो कुरो हो नि,
1: ठाउँहरू चिनाइदिने के।
0: हजुर हजुर,
1: यो जनचेतना कार्यक्रम चाहिँ मुख्य हो धनमाया दिदी।
0: राम्रो कुरा लाग्यो मलाई पनि बिरे भाइ।
1: त्यसरी नै पहिरो रोकथामको अर्को उपायमा चाहिँ छ माटो संरक्षणमा पनि ध्यान दिने के।
0: ज्यू, यो चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने हो?
1: अब जस्तै अब हामी खेतीपाती गर्नेहरूले खेतीपाती गर्दाखेरि चाहिँ गरा गरा पद्धति गरेर खेतीपाती गर्ने है, पहाडी क्षेत्रमा त अब पहिरो जाने सम्भावना हुन्छ नि त। अनि त्यसरी नै घाँस रोप्ने, ढुङ्गाको देवलहरू लगाउने,
0: हजुर,
1: यसले चाहिँ माटोलाई बग्नबाट बचाउँछ। यो उपायहरू चाहिँ हामीले अप्नायौँ भने चाहिँ पहिरोलाई चाहिँ हामी केही हदसम्म रोक्न सक्छौँ। धनमाया दिदी,
0: राम्रो कुरा हो नि है कान्छीमाया दिदी, विजय भाइले भन्नुभएको
2: कुरा।
1: अनि त्यो सँगसँगै अर्को मुख्य कुरो चाहिँ के भन्दाखेरि, हाम्रो पहाडी इलाकामा साथसाथै विश्वमै भनौँ न, अहिले अब प्लास्टिकको प्रयोग धेरै बढिराखेको छ
0: है।
1: अनि तपाईँलाई थाहा भएकै कुरो हो कि प्लास्टिक चाहिँ यसलाई अब धेरै वर्ष लाग्छ क्या माटोमा बसेर त्यसलाई विघटन हुनु, त्यो भएर हामीले प्लास्टिकको प्रयोगमा चाहिँ अलिकति रोक लगाउनु पर्छ के धनमाया दिदी।
0: हजुर हजुर विजय भाइ, राम्रो कुरा हो।
1: प्लास्टिक चाहिँ माटोमा बस्यो भने अब यसले सबै कुरा बिगारिदिन्छ क्या, माटोलाई हल्का बनाइदिन्छ, पानी शोषिनु दिँदैन,
0: ठिकै पनि
1: यो सब सोचेर प्लास्टिकको प्रयोगलाई चाहिँ हामीले कमी ल्याउनु पर्छ हौ धनमाया दिदी।
0: र यस्तै प्रकारले कान्छीमाया दिदी, विजय भाइ, हामीले नि अब पहिरो आउँछ भनेर कतिवटा कुरोहरू अप्नाउँदै पनि अब कोही बेला पहिरो जाने सम्भावना भइहाल्छ, पहिरो गइहाल्छ। पहिरो हुँदा नि अप्नाउनु पर्ने सावधानीहरू चाहिँ के छ होला, अब त्यो पनि त जान्नु पर्यो है। जानिराखेको त राम्रो हो नि, पहिलाबाट
2: नि पहिल्यै जानिराखेको राम्रो। पहिरो हुँदा अप्नाउनु पर्ने सावधानीहरूमा चाहिँ के छ भन्दाखेरि, पहिरो अघि चाहिँ हामीले मौसमको जानकारी लिनु पर्यो, एकदमै आवश्यकता छ। आवश्यक सामानहरू एकदमै तयारी गरेर राख्नु पर्यो, अब पहिरो आउँछ भनेर भागिहाल्नु त भएन नि त, अगाडि नै सूचना आएको छ भने हामीले सामानहरू तयारी पारेर राख्नु पर्यो, आफ्नो कागज पत्र, आफ्नो कतिवटा जरुरी कागज पत्रहरू हुन्छ नि त त्यो एकदम राख्नु पर्यो। अनि जोखिमयुक्त स्थान चाहिँ हामीले छोड्नु पर्यो
0: हजुर,
2: र पहिरोको समयमा चाहिँ हामीले सुरक्षित स्थानमा जानु पर्यो, अनि नदीको किनारबाट चाहिँ हामी टाढो बस्नु पर्यो। अनि यो बिजुलीको लाइनहरू हुन्छ नि त बाटोहरूतिर, त्यो लाइनबाट पनि एकदमै सावधान बस्नु चाहिँ पर्छ हामीले।
1: अनि यो सँगसँगै अर्को कुरा चाहिँ के थप्नु मन लाग्यो भने, पहिरो पछि चाहिँ हामीले के गर्ने भन्दाखेरि, प्रशासनको निर्देशनहरू पालन गर्ने,
0: हजुर हजुर,
1: घाइतेलाई सहायता गर्ने, अनि क्षतिग्रस्त क्षेत्रमा चाहिँ हामी जानु हुँदैन नि फेरि, बुझ्नुभयो?
0: हो, ठिकै हो।
1: पानी परेको बेलामा फेरि पहिरो जाने सम्भावना हुन्छ नि त धनमाया दिदी,
0: हो नि।
1: यो सावधानीहरू चाहिँ हामीले पहिरो हुँदा चाहिँ अप्नाउनु पर्छ हौ धनमाया दिदी।
0: हजुर हजुर। र यस्तै प्रकारले अब दार्जिलिङमा पहिरो नियन्त्रणमा चाहिँ हामी सबैको चाहिँ के भूमिका रहन्छ होला नि विजय भाइ?
1: दार्जिलिङ पहाडमा चाहिँ स्थानीय मानिसहरूको भूमिका चाहिँ एकदमै जरुरी छ धनमाया दिदी।
0: हजुर हजुर।
1: अनि हामी समुदायले गर्न सक्ने कामहरू चाहिँ के छ भन्दाखेरि, सामूहिक रूपमा वृक्षारोपण गर्ने, पानी निकासहरू सफा राख्ने, नाली झोडाहरू सफा राख्ने,
0: हो नि,
1: अवैज्ञानिक घरहरू निर्माणहरू जति पनि हुँदैछ नि,
0: हजुर हजुर,
1: त्यसलाई रोक्ने के धनमाया दिदी।
0: ज्यू ज्यू हजुर।
1: अनि वातावरणको संरक्षणमा अभियान चलाउने, यो चाहिँ अब समुदाय मिलेर सबैजना मिलेर गर्नुपर्ने काम हो नि त, एकजनाले गर्ने काम होइन नि त दिदी।
0: ठिकै हो।
1: यदि सबैले मिलेर काम गरे पहिरोको जोखिमलाई चाहिँ हामी धेरै कम चाहिँ गर्न सक्छौँ है फेरि दिदी।
0: हजुर हजुर, हो नि, राम्रो कुरा हो नि है कान्छीमाया दिदी।
2: पहिरो चाहिँ हाम्रो जुन चाहिँ यो हाम्रो पहाडी इलाका अथवा दार्जिलिङ पहाडको गम्भीर प्राकृतिक समस्या पनि हो है धनमाया बहिनी। र यसको मुख्य कारण चाहिँ हो एउटा, अत्यधिक वर्षा हुनु, वन विनाश हुनु, अव्यवस्थित निर्माण हुनु, तथा कमजोर भूसंरचना हुनु। र पहिरोले चाहिँ के हुन्छ भने, अब मानव जीवन भयो, कृषि भयो, सडक तथा वातावरणमा नै एकदमै ठुलो क्षति पुर्याउँछ।
0: ठिकै कुरा गर्नुभयो।
2: तर अब वृक्षारोपण हामीले रोपेको छौँ भने, अनि वैज्ञानिक निर्माण, पानी निकासको व्यवस्था राम्रो गरेको छौँ भने, जनचेतना तथा वातावरण संरक्षण मार्फत चाहिँ हामीले पहिरोको जोखिम कम गर्न त सकिन्छ। अनि प्राकृतिक सम्पदाको संरक्षण गर्दै हामीले सुरक्षित विकास गर्नु नै हाम्रो जुन चाहिँ पहाडी इलाका दार्जिलिङ छ, दार्जिलिङको पहाडको दिगो भविष्यको आधार पनि बनिन्छ है।
0: हजुर, कति राम्रो कुरा हो नि।
1: अनि दार्जिलिङ पहाडमा पहिरो एउटा प्राकृतिक नभई सामाजिक र आर्थिक समस्या पनि बनेर गएको छ। अब यसको समाधानको लागि चाहिँ सरकार, हामी स्थानीय जनता, विद्यालय तथा विभिन्न सर संस्थाहरू मिलेर चाहिँ काम गर्न चाहिँ एकदमै जरुरी हुन्छ हौ धनमाया दिदी। यो चाहिँ एकजनाले गर्ने काम होइन, सबैजना मिलेर गर्नुपर्ने कार्य
2: हो नि। त्यसले गर्दा चाहिँ हाम्रो जनचेतना हुनु चाहिँ एकदमै जरुरी छ जस्तो
0: चाहिँ
2: मलाई लाग्छ
0: विजय भाइ। हजुर हजुर, तपाईँहरूको कुरा पनि ठिकै हो नि। आज तपाईँहरूले यो पहिरोको कारण अनि पहिरोको असर है, र यसलाई रोकथाम गर्ने उपायहरू के कस्तो प्रकारले गर्न सकिन्छ, यो सम्बन्धी त तपाईँले धेरै राम्रोसँगले खुलास्त पारेर जानकारी त दिनुभयो नि।
1: हो नि हो नि, अब तपाईँले हामीले भनेको कुरा पनि बुझ्नु भएको छ, साह्रै खुसी लाग्यो। अनि यो जुन विषय छ यो चाहिँ अब आफू मात्र सीमित नराखेर अरूलाई पनि बताउनु पर्छ है दिदी।
0: हजुर हजुर, यो त सबैले जान्न पर्ने कुरो हो, सबैले बुझ्नु पर्ने कुरो हो नि त।
1: अनि तपाईँले कुरा पनि बुझ्नु भएछ, हामीलाई पनि खुसी लाग्यो। अनि अब हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ।
0: ज्यू ज्यू हजुर,
2: आनन्द लिउन बिते भाइ त्यसो भए।
1: हुन्छ हुन्छ, फेरि गीत सुनाऊ न त।
0: हुन्छ त, लु सुनाऊ।

0: आहा बिरे भाइ धनमाए बहिनी आनन्द त लियौँ, गीत पनि सुन्यौँ, हामीले कुराकानी पनि गर्यौँ, तर यसरी कुराकानी गर्दा गर्दै आनन्द लिँदा लिँदै बिदा लिने समय त भयो जस्तो लाग्यो है मलाई त।
1: ए गीत सुन्दा सुन्दै अब घरतिर लाग्ने समय भइगयो
0: भाइ, अब तपाईँहरू नउठ्ने नजाने क्या हो,
1: जानुपर्छ नि लु बिरे भाइ।
0: हजुर हजुर, त्यो चियाको बोतल बोक्नुहोस् है भाइ, मेरो लट्ठी छाता
1: हुन्छ हुन्छ।
0: लु बिरे भाइ हिँड्नुहोस् न,
2: लु जाउँ न,
0: सँगै जाउँ त जाउँ।

अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति. आउँदो 24 घन्टासम्ममा सिक्किम लगायत पश्चिम बङ्गालको दक्षिण दिनाजपुर, कालेबुङ र जलपाइगुडीमा कहीँ कहीँ पुनः वर्षा र तीव्र हावा चल्न सक्नेछ. साथमा यदाकदा मेघ गर्जन र चट्याङको पनि सम्भावना छ.

0: राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किममा पिंक सिटी रनरको उद्घाटन गर्नुभयो, जुन सार्वजनिक यातायातमा महिला सुरक्षा र सशक्तिकरणतर्फ एक महत्वपूर्ण कदम हो। मुख्यमन्त्री प्रेम सिंह तामाङले राज्यपाल ओम प्रकाश माथुरको उपस्थितिमा शुरू गरिएको यस पहललाई राज्यका लागि गर्व र ऐतिहासिक क्षण भएको बताउनुभयो। केवल महिला यात्रीहरूप्रति समर्पित र पूर्ण रूपमा महिला चालक र कर्मचारीहरूद्वारा सञ्चालित यस सेवाले शिक्षा, रोजगारी र सामाजिक गतिविधिहरूमा महिलाहरूको बढ़ी सहभागितालाई प्रोत्साहित गर्दै सुरक्षित, आरामदायी र सशक्तिकरणपूर्ण यात्रा प्रदान गर्ने लक्ष्य राखेको छ। साथै राष्ट्रपति मुर्मूले आज मनन केन्द्रमा आयोजित सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयले शिक्षा र अनुसन्धान क्षेत्रको भाषा, संस्कृति तथा वातावरण संरक्षणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो र सिक्किमलाई प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा समृद्ध सांस्कृतिक सम्पदाले भरिपूर्ण राज्यको रूपमा वर्णन गर्नुभयो। सिक्किमका लागि एक ऐतिहासिक र गौरवपूर्ण क्षणमा राष्ट्रपति द्रौपदी मुर्मूले भोलि गान्तोक स्थित पाजर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित प्रेसिडेन्ट पुलिस कलर प्रदान गर्नुहुनेछ। प्रेसिडेन्ट पुलिस कलर भारतको पुलिस बललाई असाधारण सेवा, अटल अनुशासन र राष्ट्रपति समर्पणको सम्मानमा प्रदान गरिने सर्वोच्च औपचारिक सम्मान हो। यस उपलब्धिसँगै सिक्किम पुलिस यो विशिष्ट सम्मान प्राप्त गर्ने देशको 15 राज्य पुलिस बल बन्नेछ। यसबीच सिक्किम सरकारको गृह विभागले दिएको जानकारी अनुसार भोलि पाजर स्टेडियममा हुने कार्यक्रमका लागि आमन्त्रितहरूलाई कार्यक्रमको समयमा परिवर्तन भएको कारण बिहान 8 बजेको सट्टा 7:30 बजेसम्ममा आफ्नो सिटमा बसिसक्न अनुरोध गरिएको छ। सिक्किम सरकारको 7 वर्ष पूरा भएको उपलक्ष्यमा मुख्यमन्त्री प्रेम सिंह तामाङले मे 27, 2019 पदभार ग्रहण गरेदेखि राज्य सरकारले गरेका प्रमुख कल्याणकारी र सामाजिक क्षेत्रका पहलहरूमाथि प्रकाश पार्नुभयो। सामाजिक सञ्जाल मञ्च मार्फत साझा गरेको सन्देशमा मुख्यमन्त्रीले समावेशी विकास र जनकल्याणप्रति सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै सिक्किमका जनताप्रति उनीहरूको अटल विश्वास र समर्थनका लागि आभार व्यक्त गर्नुभएको छ। उहाँले सरकारको जनमुखी शासन मोडेललाई प्रकाश पार्दै राज्यभरि स्वास्थ्य सेवा, शिक्षा, रोजगारी सृजना, ग्रामीण विकास र सामाजिक सुरक्षालाई सुदृढ पार्न धेरै पहल शुरू गरेको बताउनुभयो। भारतीय निर्वाचन आयोगको मीडिया प्रकोष्ठका उपनिर्देशक अपूर्व केआर सिंहले आज गान्तोकको बालुवाखानी स्थित निर्वाचन आयोग कार्यालयमा आयोजित एसआईआर सम्बन्धी ब्रिफिङ सत्रमा प्रेस र मीडिया कर्मीहरूसँग अन्तर्क्रिया गर्नुभयो। अन्तर्क्रिया सत्रमा पीआईबी र आकाशवाणी लगायत विभिन्न मीडिया हाउसका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
1: In the electoral roll, and no ineligible entries is enrolled in the electoral roll. We have to remove all ineligible entries from the electoral roll. A pure electoral roll is bedrock of any strong democracy. So, with this objective, the SIR is being conducted in Sikkim.
0: सोरेङ जिल्लापालको कार्यालयले जारी गरेको आदेश अनुसार आपदा व्यवस्थापन ऐन 2005 अन्तर्गत 1 जुन 2026 30 सेप्टेम्बर 2026 पुनर्स्थापना, मर्मत सम्भार र जोखिम न्यूनीकरण बाहेक अन्य कुनै पनि उद्देश्यका लागि माटो उत्खनन र पहाड़ काट्ने काममा पूर्ण प्रतिबन्ध लगाइनेछ। आपतकालीन अवस्थामा ढलको, पानीको खुल्ला बहाव वा यातायातको आवागमनमा बाधा पुर्याउने गरी कुनै पनि निर्माण सामग्री सड़कको छेउमा फाल्न पाइने छैन। सम्बन्धित जिम्मेवार व्यक्तिले माथि उल्लेख गरे अनुसार पहिले नै फालिएका कुनै पनि सामग्री तुरन्तै हटाउनु पर्नेछ। पाकिमका अतिरिक्त जिल्लापाल सविन्द्र राईको नेतृत्वमा पाकिम जिल्लाको जिल्ला स्तरीय अनुगमन समितिले आज रम्फूमा मध्य भारत पावर कर्पोरेशन लिमिटेड एमबीपीसीएलको द्विमासिक निरीक्षण गर्यो। निरीक्षण सार्वजनिक सुरक्षा र सम्पत्तिमा हुने जोखिम कम गर्ने सुरक्षा संयन्त्रहरूको समीक्षामा केन्द्रित थियो। बैठकमा निरीक्षण र अनुगमन उद्देश्यका लागि रोबोटिक अण्डर वाटर क्यामेराको प्रयोगबारे पनि छलफल गरियो। एमबीपीसीएलका अधिकारीहरूले पहिले रेकर्ड गरिएको फुटेज मार्फत उपकरणको कार्यप्रणाली प्रदर्शन गरे अनि यसका सञ्चालन सुविधाहरू र प्रयोगहरूबारे व्याख्या गरे। बैठकपछि समितिले सुविधामा लागू गरिएका सुरक्षा उपायहरूको मूल्याङ्कन गर्न एमबीपीसीएलको पावर हाउस र स्विच यार्ड साइटहरूको पनि निरीक्षण गर्यो। टोलीले अवस्थित पूर्वाधारको मूल्याङ्कन गर्नका साथै सुधार गरिएको तयारी र जोखिम रोकथामका उपायहरूबारे छलफल गर्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

अहिले घडी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। गान्तोक केन्द्रको प्रादेशिक समाचारपछि अब सुन्नुहोस् हाम्रो अहिले लगायत भोलि प्रसारण गरिने केही प्रमुख कार्यक्रमहरूको संक्षिप्त रूपरेखा। अबको केही बेरमा 6:50 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार। त्यसपछि 7:05 लोकलहरी भानु गौतमको स्वरमा अनि विविध कलाकारद्वारा सुरसङ्गम 7:15 युवावाणी कोसेली 8:00 ज्योति रविदासद्वारा 8:30 समय रहनेछ चर्चा चौतारीको। यस अतिरिक्त आज रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रम क्रमैले 9:15 स्पोटलाइट, 9:30 चर्चाका विषय है अनि 10:00 विविध भारतीको प्रसारण छाया गीत।

बिहान 6:22 थालिनेछ भोलिको हाम्रो प्रभातकालीन अधिवेशन 6:30 अर्चनाबाट, जसमा सकुल खवासद्वारा बोलीमा नम्रता अनि नियन्त्रण विषय चर्चा गरिनेछ। 7:07 बन्दगोभीको खेतीबारी जानकारी दिइनेछ। त्यसपछि 7:15 केही हिन्दी भजन,

साहिल जगतियानीबाट। सङ्गीत प्रवाह 7:35, 8:30 रङ बिरङको संसार, जसमा भोलि अभिनेत्री मन्दाकिनी चर्चाको केन्द्रमा रहनेछिन्। योजनाको साथमा हिन्दी चलचित्रका गीतहरू 8:35 भोलिको योजनाको विषय रहनेछ जल जीवन मिसन। 9:35 कार्यक्रम सृजना, जसमा यसपल्ट भाग लिनेछन् डाक्टर राजकुमार छेत्री, जोगेन्द्र दर्नाल र नरेश छेत्रीले। हेलो खरसाङ 10:05 अनि त्यसपछि 10:30 हाम्रो सरोकार, पुरानो 11:30 बङ्गला कार्यक्रम। तपाईँको अनुरोधमा लिएर आउनेछौँ मध्याह 12:05 अनि 12:30 मेलोडी टाइम। दिउँसो 3:00 केही हिन्दी चलचित्रका गीतहरू, नारी प्रगति 4:00 जसमा विषय रहनेछ स्वस्थ नारी, विद्यार्थीहरूमा ट्युसन कतिको जरुरी छ विषय चर्चा समावेश रहनेछ 4:30 शिक्षा ज्योतिमा। 5:07 समय रहनेछ जय जवानको, त्यसपछि इभिनिङ मेलोडिज 5:30 6:10 गाउने सभा, जसमा भोलि उन्नत बाख्रा पालनबारे जानकारी दिइनेछ। यस केन्द्रको प्रादेशिक समाचार 6:50 उष्णा ब्लुनको स्वरमा लोकगीत 7:05 अनि 7:15 आधुनिक गीत निन्द्या बन्तवाद्वारा। 8:00 समय रहनेछ युवावाणीको, जसमा पूरण राईद्वारा जीवन एक सङ्घर्ष विषयमा चर्चा गरिनेछ। चर्चा चौतारी 8:30 यसबाहेक पनि भोलि रात्रि रिले गरेर सुनाउनेछौँ। दिल्ली केन्द्रका कार्यक्रम क्रमले 9:15 स्पोटलाइट, 9:30 राष्ट्रिय प्रसारण अनि त्यसपछि र सभाको अन्तमा रात्रि 10:00 विविध भारतीका गीत सङ्गीत। हाम्रा यी सबै प्रसारणहरू एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप्लिकेसन न्युज अन एआर सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 110.2 मेगाहर्ज पनि उपलब्ध रहनेछ।

0: अहिले समय साँझको 6:50 नै लाग्यो र अब वरिपरिका ताजा हालखबर जान्नलाई सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले आज नीट युजी 2026 पेपर लिक प्रकरणको सम्बन्धमा थप 3 जनालाई पक्राउ गरेको छ। वर्ष 2019 लोकसभा चुनावपछि पश्चिम बंगालको सन्देश खालीमा भएको राजनैतिक हिंसा तथा 3 जना भाजपा कार्यकर्ताहरूको हत्या भएको मामलामा केन्द्रीय अन्वेषण ब्युरोले 10 जना मानिसहरूलाई पक्राउ गरेको छ। पश्चिम बंगालको बारासतबाट लोकसभामा निर्वाचित तृणमूल कांग्रेस सांसद काकोली घोष दस्तीदारले पार्टीका सबै संगठनात्मक पदबाट राजीनामा दिनुभएको छ र पश्चिम बंगालका धेरै जिल्लाहरूमा अहिले भीषण गर्मी र आर्द्रता महसुस भइरहेको छ भने उत्तर बंगालका उप हिमालयन जिल्लाहरूमा वर्षा भइरहेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनु भएको छ। आज सिक्किमको गान्तोकमा सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षालाई सशक्तिकरणको मार्गको रूपमा वर्णन गर्नुभयो र विद्यार्थीहरूलाई आफ्नो विचार, नवप्रवर्तन र पारस्परिक विश्वासको माध्यमबाट राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। राष्ट्रपतिले समाजका कमजोर वर्गको उत्थानमा विशेष योगदान दिन पनि आह्वान गर्नुभयो।
2: नर्थ ईस्ट का विकास देश की समग्र विकास के लिए अनिवार्य है। पूर्वोत्तर क्षेत्र का विकास और राष्ट्रीय विकास के लक्ष्य आपस में जुड़े हुए हैं। यहाँ के युवाओं में असीम प्रतिभा है। सिक्किम सहित अन्य राज्यों से आए हुए विद्यार्थियों से मैं आग्रह करना चाहूंगी कि आप सब एक दूसरे के संपर्क में रहे और मिलजुल कर राष्ट्रीय विकास में योगदान देने का भावना में आगे बढ़े।

0: यसअघि राष्ट्रपतिले गान्तोकमा महिलाहरूलाई समर्पित पिङ्क सिटी रनर आमा दिदी बहिनी बस सेवालाई झण्डा देखाएर शुभारम्भ गर्नुभयो। केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले आज निट युजी 2026 पेपर लिक प्रकरणको सम्बन्धमा थप 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महाराष्ट्रको लातुरका एक डाक्टर र पुणे स्थित एक कोचिङ इन्स्टिट्युटका शिक्षक छन्। अनुसन्धान एजेन्सीले पुणे स्थित अर्को कोचिङ इन्स्टिट्युटका भौतिक शास्त्र शिक्षकलाई पनि पक्राउ गरेको छ। यस मुद्दामा हालसम्म 13 जनालाई पक्राउ गरिएको छ। ब्युरोका प्रवक्ताले भन्नुभयो, अनुसन्धान एजेन्सीले यस मुद्दाको सम्बन्धमा हालसम्म 49 स्थानमा छापा मारेको छ। धेरै आपराधिक कागजातहरू, ल्यापटपहरू र मोबाइल फोनहरू बरामद गरेको छ। मन्त्रीमण्डलको आर्थिक मामला समितिले आज सार्वजनिक वितरण प्रणाली अन्तर्गत राशन परिवहन र प्रबन्धन सहायता योजना सार्थक पीडीएसलाई जारी राख्न अनुमोदन गरेको छ। यसका लागि केन्द्र सरकारले 25,530 करोड रुपियाँ आवंटन गरेको छ। नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो योजना राज्य एजेन्सीहरूलाई अन्तर्राज्यीय खाद्यान्न परिवहनमा सहायता प्रदान गर्नेछ, उचित मूल्य दोकानहरूलाई मदत गर्नेछ र सार्वजनिक वितरण प्रणालीलाई आधुनिकीकरण गर्नमा मदत गर्नेछ। गृहमन्त्री अमित शाहले सार्थक पीडीएस योजनाको दोस्रो चरणको लागि केन्द्रीय मन्त्रीमण्डलले 25,500 करोड रुपियाँ भन्दा बढीको स्वीकृति दिएकोमा स्वागत गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै श्री शाहले सरकारले गरिबी निवारण योजनाहरूलाई अझ पारदर्शी र सुविधाजनक बनाउन प्रविधिहरूलाई एकीकृत गरिरहेको बताउनु भएको छ। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा गराइएको मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई यथावत राखेको छ। सर्वोच्च न्यायालयले भनेको छ, एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढाउँदछ। सर्वोच्च न्यायालयले आफ्नो फैसलामा निर्वाचन आयोगले लोक प्रतिनिधित्व अधिनियम 1950 अनुच्छेद 324 र यसको अधीन निर्मित नियम अन्तर्गत एसआईआर गराउने शक्ति राख्दछ भनेको छ। पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल काङ्ग्रेस प्रमुख ममता ब्यानर्जी विरुद्ध सिलगढी साइबर पुलिस थानामा उजुरी दर्ता गरिएको छ। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
1: अधिवक्ता रिङ्की च्याटर्जीद्वारा दायर गरिएको उजुरीमा 2025 कोलकाताको रेड रोडमा आयोजित ईद उत्सवको क्रममा सुश्री ब्यानर्जीले हिन्दुत्व र हिन्दू समुदायको बारेमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएको छ। यसबाहेक 2026 विधानसभा चुनाव अघि विरोध मञ्चबाट हिन्दूहरू विरुद्ध विवादास्पद बयान दिएको उहाँमाथि आरोप छ। उजुरीकर्ताले उहाँले पहिला प्रधाननगर थानामा लिखित उजुरी दर्ता गर्ने प्रयास गरेको हो, तर पुलिसले त्यसलाई अस्वीकार गरेको दावी गरेकी छन्। भारतीय जनता पार्टीले यस विषयमा ममता ब्यानर्जीलाई लक्षित गर्दै यसलाई धार्मिक भावनासँग जोडिएको गम्भीर मुद्दा बनेको छ। यद्यपि यस विषयमा तृणमूल कङ्ग्रेसबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। पुलिसले उजुरीको आधारमा यस विषयमा अनुसन्धान सुरु गरेको छ। आगामी दिनहरूमा यस विषयमा राजनीतिक र कानुनी गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ। गोपाल मुखिया, आकाशवाणी समाचार, खरसाङ।
0: वर्ष 2019 लोकसभा चुनावपछि पश्चिम बङ्गालको सन्देश खालीमा भएको राजनीतिक हिंसा तथा 3 जना भाजपा कार्यकर्ताहरूको हत्या भएको मामलामा केन्द्रीय अन्वेषण ब्युरोले सन्देश खालीका कुख्यात शाहजहाँ शेखका निकटवर्ती कादेर मोल्ला सहित 10 जना मानिसहरूलाई पक्राउ गरेको छ।
2: सीबीआई सूत्र अनुसार लामो समयदेखिकै जुटाइएको प्रमाण, साक्षीहरूको बयान तथा स्थानीय स्तरमा प्राप्त सूचनाहरूको आधारमा यो पक्राउ गरिएको हो। पक्राउ पर्ने आरोपीहरूसित सोधपूछ गरी मामिलासित सम्बन्धित थप जानकारी जुटाउने प्रयास गरिँदैछ। यो मामिला 8 जुन 2019 हो। आरोप छ कि लोकसभा चुनावपछि नजाट थाना क्षेत्रमा राजनीतिक झडप भएको थियो। सो अवधि 3 भाजपा कार्यकर्ताहरूको हत्या गरिएको थियो। घटनाको प्रारम्भिक जाँच राज्यको सीआईडीले गरेको थियो। पछि दर्ता चार्जसिटबाट आरोपी शेख शाहजहाँ सहित 28 जना मानिसहरूको नाम हटाइएको थियो। त्यसपछि मृत भाजपा कार्यकर्ताहरूका परिवारहरूले कलकत्ता उच्च न्यायालयमा याचिका दर्ता गरी सीबीआई जाँच गराउने माग गरेका थिए।

0: उच्च न्यायालयको आदेशपछि केन्द्रीय एजेन्सीले मामिलाको जाँचलाई आफ्नो हातमा लिएको थियो। समाचार कक्षबाट रोशनी छेत्री।
1: पश्चिम बंगालको बारासातबाट लोकसभामा निर्वाचित तृणमूल कांग्रेस सांसद काकोली घोष दस्तेदारले पार्टीका सबै संगठनात्मक पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेश अध्यक्ष सुब्रत बक्सीलाई पत्र लेख्दै तृणमूल महिला कांग्रेसको चेयरपर्सनसहित सबै जिम्मेवारीबाट मुक्त गरिदिन अनुरोध गर्नुभएको छ। श्री बक्सीलाई लेखेको पत्रमा उहाँले राशन घोटाला, शिक्षक भर्ती भ्रष्टाचार, प्रशासनिक अनियमितता तथा आर्जिकर मेडिकल कलेज प्रकरणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। 2024 महिला चिकित्सकमाथि भएको दुष्कर्म र हत्याको घटनाले आफूलाई व्यक्तिगत रूपमा पनि गहिरो असर पारेको उहाँले उल्लेख गर्नुभएको छ। तृणमूल सांसदले नाम नलिई सांसद कल्याण ब्यानर्जीको असभ्य र अभद्र व्यवहारप्रति पनि असन्तोष जनाउनु भएको छ। साथै पार्टीको रणनीतिकार संस्था आइप्याकको बढ्दो प्रभावलाई पनि उहाँले अपारदर्शी र आलोकतान्त्रिक भन्दै प्रश्न उठाउनु भएको छ। उहाँले आफ्नो निर्णय व्यक्तिगत असन्तोषको कारण नभई नैतिक जिम्मेवारीको कारण भएको स्पष्ट पार्दै अब सामान्य कार्यकर्ताको रूपमा पार्टीमा काम गर्ने बताउनु भएको छ। हालै तृणमूलले उहाँलाई संसदीय दलको मुख्य सचेतक पदबाट हटाएर उक्त जिम्मेवारी पुनः कल्याण ब्यानर्जीलाई दिएको थियो। यसैबीच शुभेन्दु अधिकारीको प्रशासनिक बैठकमा काकोली घोष दस्तेदार सहभागी भएपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: अब रहल समाचार। पश्चिम बंगालमा अवैध बंगलादेशी अनुप्रवेशकारी तथा शंकास्पद विदेशी नागरिक विरूद्ध प्रशासनले निगरानी कडा बनाएको छ। यसै क्रममा राज्यका विभिन्न जिल्लासँगै जलपाइगुडी जिल्लाको राजगंज ब्लक अन्तर्गत फाटापुकुरमा पनि एक होल्डिङ सेन्टर निर्माण गरिँदैछ। प्रशासनिक सूत्र अनुसार यस केन्द्रमा अवैध रूपमा बसोबास गरिरहेका शंकास्पद विदेशी नागरिक तथा रोहिङ्ग्या समुदायका मानिसहरूलाई स्थायी रूपमा राखिनेछ। त्यसपछि कानूनी प्रक्रिया पूरा गरी उनीहरूलाई आफ्नै देश फर्काउने अर्थात् डिपोर्ट गर्ने प्रक्रिया अघि बढाइनेछ। प्रशासनले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै केन्द्रमा निगरानी तथा प्रशासनिक व्यवस्था थप मजबुत बनाइरहेको छ। पश्चिम बंगाल सरकारले कथित अवैध बंगलादेशी अनुप्रवेशकारी विरूद्ध डिटेक्ट डिलिट डिपोर्ट नीति लागू गरेपछि उत्तर 24 परगना जिल्लाको बसिरहाट महकुमा अन्तर्गत स्वरूप नगर स्थित हकिमपुर चेकपोस्टमा मानिसहरूको भीड बढ्न थालेको छ।
5: हिज मुख्यमन्त्री शुभेन्दु अधिकारीले अवैध अनुप्रवेशकारी पक्राउ परेकोमा उनीहरूलाई गिरफ्तार नगरी होल्डिङ सेन्टरमा राखेर बीएसएफलाई सुम्पने तथा त्यसपछि डिपोर्ट प्रक्रिया अघि बढाइने घोषणा गर्नुभएको थियो। मुख्यमन्त्रीको बयानपछि सयौं मानिस बंगलादेश फर्किने आशामा सीमा क्षेत्रमा पुगेका छन्। प्रशासनले चारघाट र मीडिया क्षेत्रमा अस्थायी शिविर स्थापना गरी उनीहरूको परिचय तथा कागजपत्र जाँच गरिरहेका छन्। हालसम्म कसैलाई पनि सीमा पार गर्न अनुमति दिइएको छैन। पुलिसले धेरै व्यक्तिहरू बंगलादेशी नागरिक भएको दावी गर्दै भारतीय परिचय पत्र सहित आएको जनाएको छ। सबै कागजातको जाँच पछि मात्र उनीहरूलाई बंगलादेश बोर्डर गार्डको जिम्मा लगाइने बताइएको छ। सीमा क्षेत्रमा पुगेका मध्ये धेरै परिवार वर्षौं अघि अवैध रूपमा भारत प्रवेश गरेका थिए। उनीहरूले दलाल मार्फत भारत आएको र प्रति व्यक्ति 7,000 रुपियाँ तिरेको बताएका छन्। सरकारको कडा निर्देशपछि अब बंगलादेश फर्किने निर्णय गरेको उहाँले बताएका छन्। यसैबीच अशोकनगर हाब्रा क्षेत्रबाट पक्राउ परेका 54 जना अवैध अनुप्रवेशकारीलाई मीडिया शिविरमा राखिएको छ। उनीहरूमाथि सोधपूछ तथा उनीहरूको कागज पत्रको जाँच भइरहेको छ। सीमा क्षेत्रमा अतिरिक्त सुरक्षा बल तैनात गरिएको छ। आकाशवाणी खरसाङ समाचार कक्षबाट दिव्यतम अधिकारी।
1: प्रवर्तन निदेशालय ईडीले जमिन मालिकहरूबाट जमिन लिएर ठग गरेको आरोपमा कोलकाताको एक निर्माण कम्पनी विरुद्ध अनुसन्धान तीव्र बनाइएको छ। यस प्रकरणमा प्रवर्तन निदेशालयको नोटिसपछि कम्पनी प्रमुख मेनका सिंह आज केन्द्रीय अनुसन्धान एजेन्सीको कार्यालयमा उपस्थित हुनुभएको थियो। भवानीपुरका 81 वर्षीय प्रवीर मुखर्जीले दिएको उजुरीपछि अनुसन्धानले गति लिएको हो। श्री मुखर्जीले सोमबार शुभेन्दु अधिकारीको जनता दरबारमा पुगेर सहयोगको माग गर्नुभएको थियो। उहाँले आफ्नो पुर्ख्यौली जमिन प्रमोटर समूहलाई दिए पनि बाचा गरिएको फ्ल्याट नपाएको तथा उहाँ अहिले भाडाको घरमा बस्न बाध्य भएको आरोप लगाउनु भएको छ। ईडी अधिकारीहरू हिजो घटनास्थलमा पुगेर सम्बन्धित कागजातहरूको पनि जाँच गरेका थिए। यसैबीच उहाँले प्रमोटरले फ्ल्याट दिलाइदिने भन्दै 17 लाख रुपियाँ मागेको आरोप पनि लगाउनु भएको छ। मगरजुङ चियाबारी स्थित इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक विकास शर्माको अध्यक्षतामा यहाँका 5 कक्षादेखि 12 कक्षासम्मका विद्यार्थी नानीहरूलाई लिएर आज सुरक्षित शैशव परियोजना जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। अनुज्ञालयको विशेष तत्वावधानमा आयोजित यस कार्यक्रममा काउन्सिलर स्कूल हेल्थ सुके पोखरी बीपीएचसीका प्रिया ठकुरी, चाइल्ड प्रोटेक्सन अन वर्कर अनुज्ञालयका रक्षन्दा मुखिया, चाइल्ड प्रोटेक्सन वर्कर अनुज्ञालयका तितेश गिरीको विशेष उपस्थिति रहेको थियो। पश्चिम बंगालका धेरै जिल्लाहरूमा अहिले भीषण गर्मी र आर्द्रता महसुस भइरहेको छ। राज्यका अधिकांश भागहरूमा अधिकतम तापमान 38 डिग्री सेल्सियसको बीचमा छ, जसले सामान्य जनजीवन प्रभावित भइरहेको छ। पश्चिम मेदिनीपुर र खड़गपुर क्षेत्रहरूमा गर्मी सबैभन्दा अधिक छ, तापमान 40 देखि 41 डिग्री सेल्सियससम्म पुगेको छ, जबकि बढ्दो आर्द्रताले तापमान 43 देखि 45 डिग्री सेल्सियससम्म पुर्याएको छ। मौसम मुख्यतः सफा र आंशिक रूपमा बादल लागेको छ, यद्यपि मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना भने रहेको छ। यसैबीच उत्तर बंगालका उपहिमालयन जिल्लाहरूमा मौसम अपेक्षाकृत चिसो छ। दार्जीलिङ र जलपाइगुडी लगायतका क्षेत्रहरूमा बेला बेलामा आधी बेहरी चलिरहेको छ, जसले गर्दा तापमान घटेको छ। मौसम विभाग अनुसार आगामी दिनहरूमा दक्षिण बंगालमा गर्मीबाट राहत पाउने सम्भावना कम छ, जबकि उत्तर बंगालमा आंशिक वर्षा जारी रहने सम्भावना छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले आज नीट युजी 2026 पेपर लिक प्रकरणको सम्बन्धमा थप 3 जनालाई पक्राउ गरेको छ। पश्चिम बंगालको बारासातबाट लोकसभामा निर्वाचित तृणमूल काँग्रेस सांसद काकोली घोष दस्तीदारले पार्टीका सबैभन्दा संगठनात्मक पदबाट राजीनामा दिनुभएको छ र पश्चिम बंगालका धेरै जिल्लाहरूमा अहिले भीषण गर्मी र आर्द्रता महसुस भइरहेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

तर्फदगन यस केन्द्रको प्रादेशिक समाचारपछि अब प्रस्तुत छ अघिल्लो कार्यक्रम लोकलहरी, जसमा आज यहाँले सुन्न पाउनुहुनेछ गायिका भानु गौतमको स्वरमा केही लोकभाकाहरू।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: सरसङ्गम अब सुन्नुहोस्। यस कार्यक्रममा केही आधुनिक गीत विविध कलाकारका स्वरहरूमा, र प्रथममा सुन्नुहोस् गायिका वन्दना मोक्तानको स्वरमा यो पहिलो आधुनिक गीत।

0: भुटाने गीतको प्रसारणपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। मन्त्रीमण्डलको आर्थिक मामिला समितिले सार्वजनिक वितरण प्रणाली अन्तर्गत राशन, परिवहन र प्रबन्धन सहायता योजना सार्थक पीडीएसलाई जारी राख्न अनुमोदन गरेको छ। सर्वोच्च न्यायालयले मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रियाबारे निर्वाचन आयोगको फैसलालाई यथावत राखेको छ। सर्वोच्च न्यायालयले कक्षा 9 का विद्यार्थीहरूका लागि 3 भाषाहरूको अध्ययन अनिवार्य गर्ने सम्बन्धी केन्द्रीय माध्यमिक शिक्षा बोर्डको नीतिलाई चुनौती दिने याचिकाबारे विचार गर्नेछ। असम विधानसभाले आज समान नागरिक संहिता विधेयक पारित गरेको छ। असम यो कानून लागू गर्ने देशको तेस्रो राज्य बनेको छ र आईपीएल क्रिकेटमा चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच जारी छ। अब समाचार विस्तारमा। मन्त्रीमण्डलको आर्थिक मामिला समितिले आज सार्वजनिक वितरण प्रणाली अन्तर्गत राशन, परिवहन र प्रबन्धन सहायता योजना सार्थक पीडीएसलाई जारी राख्न अनुमोदन गरेको छ। यसका लागि केन्द्र सरकारले 25,530 करोड रुपियाँ आवंटन गरेको छ। नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो योजना राज्य एजेन्सीहरूलाई अन्तर्राज्यीय खाद्यान्न परिवहनमा सहायता प्रदान गर्नेछ, उचित मूल्य दोकानहरूलाई मदत गर्नेछ र सार्वजनिक वितरण प्रणालीलाई आधुनिकरण गर्नमा मदत गर्नेछ।
2: इस प्रोग्राम में 3 बड़े सुधार आज अप्रूव हुए हैं। सबसे पहला, जिस सरकारों के एजेंसीज राज्य में एफसीआई का बड़ा गोडाउन होता है, वहां से डिफरेंट डिस्ट्रिक्ट्स में डिविजन्स में फेयर प्राइस शॉप तक पहुंचाने का जो कॉस्ट होती है, उस कॉस्ट को सपोर्ट करेंगे। दूसरा, फेयर प्राइस शॉप्स है उनमें डीलर्स का रिमुनरेशन रखा गया था, उसको बढ़ाने की जरूरत थी, तो वो भी फैसला लिया गया। और तीसरा फैसला, टेक्नोलॉजी का यूज करके पब्लिक डिस्ट्रीब्यूशन सिस्टम को हम कैसे मॉडर्नाइज कर सकते हैं।
1: समितिले राज्य र केन्द्र शासित प्रदेशहरूमा खाद्यान्नहरूको अन्तर्राज्य परिवहन र ह्यान्डलिङको खर्चमा केन्द्रीय सहायताको नियमहरूमा संशोधन गरेको छ। यसका साथै राशन दोकानका डिलरहरूको मार्जिनमा हुने व्यय पूरा गर्नका लागि सहायता मापदण्डहरूलाई पनि संशोधित गरिएको छ। गृहमन्त्री अमित शाहले यस निर्णयको स्वागत गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा श्री शाहले सरकारले गरिबी उन्मूलन योजनाहरूलाई अझ पारदर्शी र सुविधाजनक बनाउन प्रविधिलाई एकीकृत गरिरहेको बताउनुभयो। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा गराइएको मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई यथावत राखेको छ। सर्वोच्च न्यायालयले भनेको छ, एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढाउँदछ। सर्वोच्च न्यायालयले आफ्नो फैसलामा निर्वाचन आयोगले लोक प्रतिनिधित्व अधिनियम 1950 अनुच्छेद 324 र उसको अधीन निर्मित नियम अन्तर्गत एसआईआर गराउने शक्ति राख्दछ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जयमाल्या बाक्सीको एक पीठले ती रिट याचिकाहरूमाथि फैसला सुनायो जसमा गत वर्ष जुन महिनामा चुनाव आयोगद्वारा बिहारमा एसआईआर आयोजित गर्नका लागि जारी अधिसूचनालाई चुनौती दिएको थियो। सर्वोच्च न्यायालयले कक्षा 9 का विद्यार्थीहरूका लागि कम्तीमा 2 भारतीय भाषाहरू सहित 3 भाषाहरूको अध्ययन अनिवार्य गर्ने सम्बन्धी केन्द्रीय माध्यमिक शिक्षा बोर्डको नीतिलाई चुनौती दिने याचिकाबारे विचार गर्नेछ। शीर्ष न्यायालयले आज केन्द्र सरकार बोर्ड र राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषदलाई नोटिस जारी गर्दै 2 साताभित्र जवाफ माग गरेको छ। सर्वोच्च न्यायालयले आज सबै न्यायाधीशहरूलाई भीषण गर्मीको मध्यनजर मामिलाको सुनवाई अनलाइन गर्न अपील गरेको छ। न्यायालयले यस सम्बन्धमा न्यायिक निर्देश जारी गर्न नसक्ने बताएको छ। मुख्य न्यायाधीश सूर्यकान्तले यस अघि सबै उच्च न्यायालयका मुख्य न्यायाधीशहरूलाई पश्चिम एसियाको संकटलाई ध्यानमा राख्दै अनावश्यक खर्च कम गर्नका लागि हालै सोमबार र शुक्रबार अनलाइन सुनवाई गर्न अनुरोध गर्नुभएको थियो। सर्वोच्च न्यायालयले अनलाइन गेमिङ कम्पनीहरूलाई सरकारद्वारा पूर्व प्रभावी 28% जीएसटीलाई यथावत राख्दै यसलाई संवैधानिक रूपमा वैध बताएको छ। शीर्ष न्यायालयले भनेको छ, अनलाइन गेमिङ प्लेटफर्म केवल मध्यस्थ होइन तर यसलाई आपूर्तिकर्ता मानिनुपर्छ र यसमाथि वस्तु तथा सेवा कर जीएसटी लागू हुँदछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनु भएको छ। आज गान्तोकमा सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षालाई सशक्तिकरणको मार्गको रूपमा वर्णन गर्नुभयो र विद्यार्थीहरूलाई आफ्नो विचार, नवाचार र पारस्परिक विश्वासको माध्यमबाट राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। राष्ट्रपतिले समाज का कमजोर वर्गको उत्थानमा विशेष योगदान दिन पनि आह्वान गर्नुभएको छ।
3: नर्थ इस्ट का विकास देश की समग्र विकास के लिए अनिवार्य है। पूर्वोत्तर क्षेत्र का विकास और राष्ट्रीय विकास के लक्ष्य आपस में जुड़े हुए हैं। यहाँ के युवाओं में असीम प्रतिभा है। सिक्किम सहित अन्य राज्यों से आए हुए विद्यार्थियों से मैं आग्रह करना चाहूंगी कि आप सब एक दूसरे के संपर्क में रहे और मिलजुल कर राष्ट्रीय विकास में योगदान देने का भावना में आगे बढ़े।
1: असम विधानसभाले आज समान नागरिक संहिता विधेयक पारित गर्यो, जसले गर्दा असम पूर्वोत्तरको पहिलो राज्य र यस्तो कानून लागू गर्ने देशको तेस्रो राज्य बनेको छ। असम सरकारले सोमबार समान नागरिक संहिता असम विधेयक 2026 औपचारिक रूपमा विधानसभामा पेश गरेको थियो र आज सत्रको समापनको दिन सदनले यसलाई पारित गर्यो। असम संसदीय मामिला मन्त्री अतुल बोराले मुख्यमन्त्री हिमन्त विश्व शर्माको तर्फबाट विधेयक पेश गर्नुभयो। विधेयक पारित भएपछि पत्रकारहरूसित कुरा गर्दै मुख्यमन्त्री हिमन्त विश्व शर्माले असमका राज्यपाल तथा राष्ट्रपति द्रौपदी मुर्मूबाट अनुमोदन प्राप्त भएपछि राज्यमा समान नागरिक संहिता लागू हुने बताउनुभयो।
4: Adoption of uniform civil code was one of our commitment in our election manifesto. We are very happy and delighted that in the first session of Assam Assembly, immediately after the election, we could adopt this historic bill. Now this bill will go for assent of Rashtrapati ji. Once we get the assent, the bill will be implemented in Assam.
1: केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले आज नीट युजी 2026 पेपर लिक प्रकरणको सम्बन्धमा थप 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महाराष्ट्रको लातुरका एक डाक्टर र पुणे स्थित एक कोचिङ संस्थानका एक शिक्षक रहेका छन्। जाँच एजेन्सीले पुणे स्थित अर्को कोचिङ संस्थानका भौतिक विज्ञानका शिक्षकलाई पनि पक्राउ गरेको छ। यस मुद्दामा हालसम्म 13 जनालाई पक्राउ गरिएको छ। संघ लोक सेवा आयोग यूपीएससीले पहिलो पटक निजामती सेवा प्रारम्भिक परीक्षा 2026 लागि अस्थायी उत्तर कुञ्जी जारी गरेको छ। एक विज्ञप्तिमा आयोगले घोषणा गरेको छ कि परीक्षामा सहभागी भएका उम्मेद्वारहरूले 31 मई साँझ 6 बजीसम्म यूपीएससी online.nic.in मा उपलब्ध अनलाइन प्रश्नपत्र आपत्ति पोर्टल मार्फत आफ्ना आपत्तिहरू पेश गर्न सक्नेछन्। आईपीएल क्रिकेटमा आज मोहालीको न्यू चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच जारी छ। ताजा समाचारसम्म राजस्थान रोयल्सले 4 ओभरमा बिना विकेट गुमाएर 63 रन बनाएको छ। यसअघि राजस्थान रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। विजेता टिमले शुक्रबार दोस्रो क्वालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। मन्त्रीमण्डलको आर्थिक मामिला समितिले सार्वजनिक वितरण प्रणाली अन्तर्गत राशन परिवहन र प्रबन्धन सहायता योजना सार्थक पीडीएसलाई जारी राख्न अनुमोदन गरेको छ। सर्वोच्च न्यायालयले मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रियाबारे निर्वाचन आयोगको फैसलालाई यथावत राखेको छ। सर्वोच्च न्यायालयले कक्षा नौका विद्यार्थीहरूका लागि तीन भाषाहरूको अध्ययन अनिवार्य गर्ने सम्बन्धी केन्द्रीय माध्यमिक शिक्षा बोर्डको नीतिलाई चुनौती दिने याचिकाबारे विचार गर्नेछ। असम विधानसभाले आज समान नागरिक संहिता विधेयक पारित गरेको छ। असम यो कानून लागू गर्ने देशको तेस्रो राज्य बनेको छ र आइपीएल क्रिकेटमा चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच जारी छ। यसका साथै समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रमको थालनीमा केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। सलामे इज एक गहिरो रोमान्टिक र उदास ट्र्याक हो। यसको अनुवाद हे प्रिय तिमी मेरो प्रिय हौ भन्ने बुझिन्छ, जसले निस्वार्थ प्रेम र आफ्नो हृदय जीवनलाई पूर्ण रूपमा समर्पण गर्ने चाहनाको विषय वस्तुहरू अन्वेषण गर्दछ। यो दस्तावेज सलामे इश्क नामक गीतको शब्द हो, जसले प्रेमीको चाहनालाई व्यक्त गर्दछ। यसले खाली सडकहरूमा उनीहरूको प्रतीक्षा गर्ने र आफ्नो हृदय र जीवन उनीहरूलाई मात्र समर्पित गर्ने वर्णन गर्दछ। सोनु निगम र श्रेया घोषालको आवाजमा संगीतकार शङ्कर एसान लोई, शब्दकार समीर।

बलम पिचकारी गीतको चलचित्र ये जवानी है दिवानीबाट एक चञ्चल मनमोहक गीत हो। कोरसको अर्थ हो प्रिय, जब तिमीले बिछोडको समयमा आफ्नै प्रियतमालाई बालम भनेर बोलाउथिन् र पछि यसलाई विभिन्न पदहरूमा प्रयोग गरिन्थ्यो। विशाल दत्तलानी र सालमाली कोलगेटको आवाजमा संगीतकार प्रीतम, शब्दकार अमिताभ भट्टाचार्य।

क्यारेक्टर ढिलाहे सन् 2011 चलचित्र रेडीको एक प्रतिष्ठित गीत हो, जुन नीरज श्रीधर र अमृता काकले गाएका थिए। यो गीत दोहोरो मापदण्डमा आधारित छ। यसले सुझाव दिन्छ कि जब सबैजना सुन्दरताबाट मोहित हुन्छन् र प्रेमीको पछि लाग्छन्, यो सामान्य मानिन्छ, तर जब गायकले गर्छ उनको चरित्रलाई ढिलो भनिन्छ। नीरज श्रीधरको आवाजमा संगीतकार प्रीतम, शब्दकार निलेश मिश्रा।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ अपना हर दिन शान र अनुष्का मनचन्दाको आवाजमा, संगीतकार प्रीतम, शब्दकार कुमार।

श्रोताबिन भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तुता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनु

0: प्रस्तुत छ अघिल्लो कार्यक्रम चर्चा चौतारी।
1: आज चर्चा चौतारी कार्यक्रममा हामीले प्रगति डिजिटल प्लेटफर्म इको सिस्टम बारे चर्चा गर्नेछौ। यसबारे छलफल गर्न आज हामीसित हुनुहुन्छ श्रीमती स्मृति राई, उहाँ एकजना प्राध्यापिका हुनुहुन्छ, पत्रचार विभागमा उहाँ एउटा कलेजमा हेड अफ द डिपार्टमेन्ट विभाग प्रमुख पनि हुनुहुन्थ्यो। स्मृतिजी आफ्नो बहुमूल्य समय दिएर हाम्रो स्टुडियोमा आउनुभयो, यसको निम्ति तपाईँलाई स्वागत र नमस्कार जनाउँदैछौ।
2: धन्यवाद।
1: हाम्रो पश्चिम बंगाल तर्फ आऊ। पश्चिम बंगालमा पनि केन्द्र सरकारले राष्ट्रिय राजमार्गदेखि लिएर हवाई अड्डाहरू एयरपोर्ट भनौँ अनि रेलवे ट्र्याकदेखि लिएर रेलवे स्टेशनको विकास गर्दैछ, यहाँसम्म कि सिलिगुडीदेखि सिक्किमको रम्फू सेवकदेखि रम्फूसम्म पनि रेल परियोजना सुरु भएर लगभग अब पूरा हुने स्थितिमा आइपुगेको छ। र यो प्रगतिले हाम्रो यो पश्चिम बंगाल के कति प्रभाव र विकासमा सुधार ल्यायो?
2: तपाईँले भन्नुपर्दाखेरि यो सेवक रम्फू रेल लिङ्क भन्नुभयो होइन, यसको अप्रुभल त हुनु त 2008 नै भइसकेको
1: होइन।
2: त्यसमा त्यति बेला एस्टिमेटेड कस्ट तपाईँको 1340 करोड थियो, जुन चाहिँ डेटाले भन्दैछ होइन। त्यति बेला अब लेङ फाउन्डेसन स्टोन त पहिलाको भूतपूर्व भाइस प्रेसिडेन्ट अफ इन्डिया हमिद अन्सारीज्यूले गर्नुभएको 2009 गर्नुभएको। तर 2010 यसलाई यो इर्कन, जुन चाहिँ इन्डियन रेलवे कन्स्ट्रक्सन एन्ड कम्पनी लिमिटेड हुन्छ नि, उहाँलाई चाहिँ यो कन्ट्राक्ट दियो। तर यो धेरै लिटिगेसनको लागि लिएर, जस्तै रोड अलाइनमेन्ट भयो होइन, फरेस्टको भयो, वाइल्ड लाइफ इरिगेसन, यो सबै ल्यान्ड एक्विजिसन, यो सबै अब्स्टेकल्सहरू आउँदाखेरि फाइनली सुप्रिम कोर्टले चाहिँ 2016 चाहिँ प्रोजेक्ट अप्रुभ भयो। र यो अप्रुभ हुँदाखेरि चाहिँ प्रगतिले चाहिँ यसलाई 2017 उता मोनिटर गरेको होइन। तर त्यति बेला चाहिँ के भयो भन्दाखेरि चाहिँ 2008 to 2017 यसको कस्ट अलरेडी 8000 करोड भइसकेको थियो, र अहिले 2025 गर्नुपर्दा यसको कस्ट अलरेडी 11975 करोड, यो डेटाले जुन चाहिँ
1: यो प्रोजेक्टको एक्चुअल कस्ट थियो 1340
2: हजुर,
1: यदि यो 2008 सुरु भएको भए
2: हजुर
1: 1340 करोडमा भइहाल्थ्यो
2: लगभग।
1: तर आज यो प्रोजेक्ट पुरा गर्दाखेरि
2: 11975 करोड,
1: यानि झन्डै 10000 करोड जनताको पैसा यसरी बर्बाद भयो। र यो प्रगति पोर्टल नभएको भए यो सेवक र रम्फू बीचको जुन रेल लिङ्क छ यो सायद 25 वर्षमा पनि पुरा हुने थिएन रफ्तारले यदि चलेको भए।
2: तर यसले त सायद मलाई यो टिस्टाको फ्लड जुन चाहिँ भयो त्यसले गर्दा पनि अलिकति इम्प्याक्ट,
1: यो त 2025 दिसम्बरमा हुनुहुन्थ्यो, तर 2027 दिसम्बरसम्म यसको टार्गेट राखिएको छ। यसरी नै हेर्नुहोस्, नयाँ न्यू जलपाइगुडी रेलवे स्टेसन को विकास कार्य पनि यो प्रगतिद्वारा मोनिटर हुँदैछ। यसरी हालै कोलकाताको मेट्रो रेल लिङ्क इस्प्लानेटदेखि हावडा, हुगली नदीको अन्डरग्राउन्ड, त्यो काम पनि बहुत छिटो पुरा भयो। र नोवापाडादेखि जय हिन्द विमानबन्दरसम्म हालै मेट्रो रेल परियोजना पुरा भयो, प्रधानमन्त्रीले त्यसको उद्घाटन पनि गर्नुभयो। रेल पूर्वाधारको पनि

0: यी पश्चिम बङ्गालमा निकै तेज गतिमा विकास भएको छ र आज पश्चिम बङ्गालमा कुनै रेलवे ट्र्याक छैन जसको विद्युतीकरण इलेक्ट्रिफिकेसन भएको छैन, कुनै मेजर स्टेसन छैन जसलाई को आधुनिकीकरणको काम भएको छैन र डबल ट्र्याक जहाँ जहाँ आवश्यक छ त्यहाँ डबल ट्र्याक उछाइँदैछ। अनि कोना एक्सप्रेस वे, अर्को वाराणसी कोलकाता एक्सप्रेस वे लाई फोर लाइन गर्ने काम हुँदैछ। रघुनाथपुर र दाङकुनी हल्दिया कोरिडोर फोर लाइनको गरिँदैछ। यसले गर्दाखेरि अब सिलिगुडी र कलकत्ता जाने जुन समय छदेखि आठ घन्टामा मान्छे कलकत्ता पुग्न सक्छ, नत्र कमसेकम बाह्र घन्टा चौध घन्टा लाग्थ्यो। र यसरी सिलिगुडीदेखि गोरखपुरको छ लेन को राष्ट्रिय राजमार्ग यो प्रगति पोर्टलद्वारा मोनिटरिङ गर्दैछ। यो प्रोजेक्ट कम्प्लिट हुने बित्तिकै सिलिगुडीदेखि गोरखपुर जानु हामीलाई आठ घन्टाको समय, यानि तपाईँले भन्नुहुँदैछ यो प्रगति पोर्टलले एउटा देशको विकासमा क्रान्तिकारी परिवर्तन।
1: किनभने तपाईँले यो हेर्नुभयो भने नि जब यो रोडको कुरा हुँदैछ होइन, यसमा त यो 60% इन्क्रिज अन्त अब थ्री टाइम्स डेली फास्टर डेली कन्स्ट्रक्सन हुँदैछ क्या। र तपाईँले यो हेर्नुभयो भने जस्तै रोड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बजेट जस्तै भन्नुभयो भने हाम्रो यो रोड रेलवेज होइन इलेक्ट्रिसिटी यिनीहरू सबैभन्दा यो प्रगति वेलफेयर स्किमको ज्यादा मेन उयोहरू हो क्या, मेन के भन्छ रिसिपेन्टहरू हो होइन। यसमा चाहिँ तपाईँको यो रोड मात्रै तपाईँको 1,46,204 होइन, त्यति मात्रै नेसनल हाइवेको अपरेसन जुन चाहिँ बनिसकेको छ र अपरेसनल छ यो मात्रै भइरहेछ। इन द लास्ट अब फाइभ इयर्समा हेर्नु पऱ्यो भने 3,600 त हाई स्पिड कोरिडोर र एक्सप्रेस वे नै बनिसकेको छ। त्यसरी तपाईँले हेर्नुभयो भने इलेक्ट्रिसिटीमा हेर्नुभयो भने फर द पास्ट 10 इयर्स 237 प्रोजेक्ट्स त कम्प्लिट भइसकेको छ, 108 प्रोजेक्ट्स अन्डर कन्स्ट्रक्सन छ, 71 त टर्मिनेट भयो, 460 त करेन्टली गभर्मेन्टले काम नै गर्दैछ। र रिन्युएबल सोर्सेसको कुरा गर्नु पर्यो भने तपाईँले हेर्नुभयो भने जब हाम्रो इन्डियामा इलेक्ट्रिसिटीको एकदम कमी छ, अहिले 500 गिगावाट इलेक्ट्रिसिटी त प्रड्युस मात्रै हुँदैछ, त त्यसमा रिन्युएबल एनर्जी जुन चाहिँ हुँदैछ 300% इन्क्रिज भयो इन द पास्ट 10 इयर्स। जब 2014को पहिला 70.35 गिगावाट थियो भने अहिले 226.79 गिगावाटको रिन्युएबल एनर्जी मात्रै भन्दैछ। हजुर त्यही मैले भने अघि पावर सर्टेज, हजुर पावर सर्टेज एकदमै पावर सर्टेज तपाईँको सिटिजहरूमा 4.2% छ भने अहिले त 0.1% नेग्लिजिबल छ।
0: ग्रामीण अवस्था के छ बिजुली विद्युतीकरण?
1: हजुर यो ग्रामीण अवस्थामा पनि तपाईँको त्यस्तै नै छ, जसमा बिजुली त पुग्यो होइन, त्यहाँनिर त अब रेलवे लाइन रोड कन्स्ट्रक्सन यो सबै पुगेर चाहिँ तपाईँको 98% इलेक्ट्रिफिकेसन नै भइसक्यो होइन। र रेलवेको कुरा गरौँ भने 68 प्रोजेक्टहरू टर्मिनेट भइसक्यो, 937 प्रोजेक्ट त अन्डर कन्स्ट्रक्सन नै छ अर अन्डर इम्प्लिमेन्टेसन नै छ होइन। सो यो 10 इयर्समा 1,463 प्रोजेक्ट त रेलवेको आइ नै सक्यो, र त्यसमा तपाईँको ओभरहेड ब्रिज बन्यो, फुट ब्रिज बन्यो, रेलवे स्टेसन बन्यो, यात्रा सुविधाको लागि टिकटिङ, जस्तै अहिले तपाईँ एउटा स्टेसनमा बस्यो भने कुन तपाईँको ट्रेन कतानिर छ, स्टेसन कुन चाहिँ स्टेसन पुग्यो र तपाईँको स्टेसन कति बजी आइपुग्छ, टिकटिङको सुविस्ता होइन, र तपाईँको यो प्लेटफर्ममा
0: प्लेटफर्ममा
1: कुन चाहिँ बगी नम्बर कहाँ आउँछ, त्यो सबै सुविस्ता पहिला त आफ्नो अन्दाजले चल्नु पर्थ्यो, तर अहिले त तपाईँको सबै रियल टाइम मोनिटरिङले गर्दा ट्रेनहरू आएको गएको कति लेट भयो कतिमा एन्टिसिपेट गर्नु सक्छ त्यो सबै चाहिँ सुविधाहरू आइरहेको छ। जस्तै म्यानलेस तपाईँको क्रसिङहरू भयो, डबल ट्र्याक भयो, ब्रड गेजहरू भयो, यो सबै चाहिँ इम्प्लिमेन्टेसनहरू भइरहेको छ।
0: हजुर हजुर स्मृतिजी, अक्सफोर्ड युनिभर्सिटीले आफ्नो एक रिपोर्टमा यो प्रगति बारेमा भनेको छ, ग्लोबल बेस्ट प्र्याक्टिस एन्ड रिप्लिकेबल मोडल फर डेभलपिङ इकोनोमी।
1: हजुर
0: र यसले यो प्रगतिले देशको अर्थव्यवस्था

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय रात्रिको 10:30:13 भइरहेछ। यसको साथै आजको हाम्रो सबै प्रसारण यहीँ समाप्त हुन्छ। बिहान 6:22 भोलिको प्रभातकालीन अधिवेशनको साथमा विविध कार्यक्रम लिएर हामी फेरि हजुरको सेवामा हाजिर हुनेछौँ। तबसम्मलाई चाहिँ हाम्रा प्राविधिक मित्र लोपसाङ लेप्चा अनि प्रसारण सहयोगी नमिता गुरुङको साथमा तपाईँको साथी म बिरेन पनि ओझेल पर्दछु। लौतो श्रोतागण, तपाईँहरूलाई मिठो निन्द्रा परोस्। शुभ सपना, शुभरात्रि, जय हिन्द।